0: मार्फत पहिलोपटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय इकाइमा बस्छन् भने 12.8% परिवार भाड़ाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन प्राविधिक परामर्श निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
1: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र भायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
0: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जसमार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवाबाड़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्चिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनुपर्ने माग राखिएको थियो। गृह मन्त्रालयले तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपदमा परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति तीनवटा ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा, युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको पोटेकोशी नदीमा आएको हिमबारीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढ़ाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाण्डुमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
2: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सञ्चको उत्पादन बन्द भएको छ। मासिक ज्यालाधारी श्रमिक आन्दोलनमा उत्रेपछि सञ्चको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनैतिक पहल शुरू गरेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
2: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
2: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर आइतबार हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताहरूले मतदान गर्दैछन् ब्राजिल यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुदा दा सिल्भालाई सिनेटर फ्लाभियो बोल्सोनारोले कड़ा चुनौती दिने अनुमान गरिएको छ
6: अब खेल खबर आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटको रूपमा हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् आईसीसीले क्वालिफायर आगामी फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन गर्ने नयाँ मिति तय गरेको हो
5: अब विचार विश्लेषण कंग्रेसका 8 दशक शीर्षकमा नारद गौतमको विचार गोर्खापत्रमा छापिएको छ अनेक षड्यन्त्र अनेक बाधा र व्यवधानलाई बेहोर्दै कंग्रेसको अविरल यात्रा जारी छ अहिले पनि कंग्रेसमा विवाद कायमै छ संविधानविद विपिन अधिकारीले संविधान सामाजिक सञ्जालमा राखेको भनाई छ अहिले हास्यास्पद रूपमा दुई समानान्तर महाधिवेशन प्रक्रिया चलिरहेका छन् अदालतले भोलि आफ्नो निर्णय उल्ट्यायो भने त्यसै अनुसार होला तर आजका मितिसम्म निर्वाचन आयोगको अभिलेखमा गगन थापा नेतृत्वको नेपाली कंग्रेस नै आधिकारिक पार्टी नेतृत्व हो शेरबहादुर देउवाको गराउन शुरू गरेको अधिवेशन गैर कानूनी हो त्यो नेतृत्वमा अब वैधानिक हैसियत छैन
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सीआईएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 18 गते आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर। बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै।
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
1: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति। मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस।
0: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। 2 जनालाई भने कुनै चोटपटक लागेको छैन। बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ। कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोती स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ। बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 50-वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32-वर्षीय दिपेन्द्र केसी, बाजुरा कुस्वामी कार्तिकका 65-वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै 55-वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ। घाइते मध्ये असला भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो। यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ यात्रा कष्टकर बनेको छ। मुगलिन नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो। दशैं नजिकिँदै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी 1 दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
0: अब राजनैतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुषमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो।
3: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौं किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो त्यो इच्छा अनुरोधको रूपमा छ तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो
0: उद्घाटन सत्रमा करिब 50,000 को सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ राजधानीका विभिन्न होटलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ बन्द सत्रमा सभापति उपसभापति महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् जसमा प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुलामा 7 जना निर्वाचित हुनेछन् विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 जना निर्वाचित हुँदैछन् अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन् जसमध्येबाट 1 जना निर्वाचित हुनेछन् यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ अल्पसंख्यकबाट न्यूनतम 1 जना केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन् यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ हिजो केन्द्रीय कार्यालयमा बसेको को 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू रहबर अन्सारी तोसीमा कार्की कविन्द्र बुर्लाकोटी सुशान्त वैदिक टासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन् सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ
1: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्भार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत शिव तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ
0: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
4: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
1: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेएनजीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको छ महिनाको अवधिमा सरकारले सयबुधे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रष्ट हुने देखिन्छ। खास गरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समयसीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसैबीच गोर्खापत्र दैनिकमै स्तर वृद्धि भए बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ, साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन। यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छन्। उहाँ जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ, वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। पर्सा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसै गरी भैरवामा थपियो आयातको चाप शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ़दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
0: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरी घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट 1 अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा। 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रष्ट पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया वंचरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडान बारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो र सिनेट फ्लावरिया बोल्सरोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जेयर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगत्तै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। पाँच महिना अघि गठित कक्रो जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा एक शरणार्थी सहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 170 राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक एक स्वर्ण सहित दोहोरो पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल दुई काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुई पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
1: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन, तर सिन्धुपाल्चोकका दुई दिदी बहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा एक हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
11: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामो साँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म दुई दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगकी सञ्चालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ थान्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो, बुबाको मृत्यु भयो, आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड़ थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोचसहित दिदीबहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
4: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
11: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्य साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदीबहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय 2 जनालाई रोजगारी समेत दिएको छ।
12: यहाँ चाहिँ अब हामी 2 जना छौ, अनि उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ, अनि राम्रो छ।
11: दिव्या र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर। बेलिब्री जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
0: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन। स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
1: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
0: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति। मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको बारेमा विश्वव्यापी बहस।
1: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ। तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डु छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्। अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौं।
1: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 MHz।
2: महाचार महापहार
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
4: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
5: Xiaomi किन्दा उपहार एभ्रीडे परमा थाइल्याण्ड हलिडे।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
6: बर्जर पेंट।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाँका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
9: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
2: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
1: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998
7: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
7: आउनुहोस् पानी संरक्षण गरौ प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंस।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउं, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
6: Xiaomi किन्दा उपहार एभ्रीडे For my Thailand holiday.
7: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
8: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
9: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422544
9: 9840378993 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
10: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
11: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954045575 9841690669 9864147188
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
12: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
13: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
12: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
12: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
14: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430098 0845430098
14: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौ।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी एफएमबाट हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत सुन्दर थापाले वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा प्रस्तुत गर्नुभएको नगरको समग्र एक वर्षभरिको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब हाम्रो नगर र ओडाको समष्टिगत प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ। यो चाहिँ टोटल समग्र हाम्रो भौतिक स्टाटस के रह्यो, हाम्रो चाहिँ वित्तीय प्रगतिको चाहिँ प्रतिशत कस्तो रह्यो भन्नेमा केही स्लाइडहरू छन्। हुन त यो अलि लामै छ, तैपनि यसलाई अब हाम्रो प्रस्तुत गर्ने सबले अलि छुट्याएर प्रस्तुत गर्नुहोला। लगभग 10 मिनट हामी यो नगरको समग्र प्रगति प्रतिवेदन चाहिँ यहाँ प्रस्तुत हुनेछ। तत्पश्चात हामी फिडब्याकका लागि आदरणीय व्यक्तित्वहरूको चाहिँ पृष्ठपोषण हामी लिनेछौँ। म नगर रामेछाप नगरपालिकाको गत आर्थिक वर्ष 2082-83 समग्र प्रगति प्रतिवेदन प्रस्तुतिका लागि म रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत श्रद्धेय सुन्दर थापाज्यूलाई हार्दिक आग्रह गर्दछु।
3: नगरपालिकाको तर्फबाट म यो सम्पादित कार्यको विवरण प्रस्तुत गर्नु गर्दा यहाँहरू सबैलाई नमस्कार। यो नगरपालिकाले 2082-83 सम्पादित आयोजनाका कार्यक्रमको वार्षिक कार्यक्रमहरूको म यहाँ प्रस्तुति गर्न गइरहेको छु। कार्यरत जनशक्तिको वर्तमान अवस्थामा नगरसभाबाट स्वीकृत दरबन्दी संख्या 199, अधिकृत स्तर 31, सहायक स्तर 113, श्रेणीविहीन स्तर 55, कार्यरत कर्मचारी जम्मा 160, स्थायी संख्या 73, करार संख्या 77, कार्यक्रमतर्फका 10 जना, रिक्त दरबन्दी 39 जना। रामेछाप नगरपालिकाको अब 82-83 आय स्रोत अनुमानित बजेट र वार्षिक प्रगति वास्तविक प्राप्ति आन्तरिक आयतर्फ 10 करोड अनुमानित थियो भने हामीसँग 10 करोड 32,38,285 रुपियाँ अनुमानित थियो भने 6,90,56,550 रुपियाँ प्राप्ति भएको छ। सङ्घीय अनुदान वित्तीय समन्वयीकरणमा अनुमानित हाम्रो 14,60,00,000 अनुमानित थियो भने हामीलाई प्राप्त भएको 13,35,17,000 छ। सशक्त अनुदान 29,07,80,000 अनुमानित थियो भने हामीलाई प्राप्त 26,43,48,707.02 रुपियाँ प्राप्त भएको छ। समपूरकतर्फ हाम्रो अनुमानित 11,57,00,000 थियो भने प्राप्ति 3,20,26,748 छ। विशेषमा 1,38,00,000 अनुमानित हामीले अनुमान गरेका थियौँ भने 17,39,842 रुपियाँ प्राप्ति भएको छ। प्रदेश अनुदान 2,77,29,000 अनुमानित गरेको थियो भने प्राप्ति 2,63,19,512 प्राप्ति भएको छ। राष्ट्र पाठमा 15,34,80,582.94 अनुमानित थियो भने हामीले हाम्रो प्राप्ति छ 14,53,24,270.25। जम्मा 85,36,87,871.66 रुपियाँ अनुमानित थियो भने हामीलाई प्राप्ति 67,00,000 73,67,32,36,36,32,56,56 प्राप्ति भएको छ। सङ्घीय सरकारबाट हस्तान्तरण कार्यक्रम अन्तर्गत हामीलाई जम्मा प्राप्त हामीसँग जम्मा प्राप्त 29,75,80,000 थियो भने खर्च चाहिँ 26,74,86,023 रुपियाँ अर्थात् 99.88% खर्च चाहिँ यति भएको छ। त्यसपछि हामीलाई प्रदेश सरकारबाट हामीलाई हाम्रो प्राप्ति 2,19,27,000 प्राप्ति भएको छ भने खर्च 1,70,18,594 रुपियाँ खर्च प्रतिशत 77.61% भएको छ। त्यस्तै रामेछाप नगरपालिकाको आन्तरिक चालुतर्फ हामीलाई हाम्रो 51,58,50,771 रुपियाँ 10 पैसा थियो भने खर्चतर्फ 43,56,15,15,544 रुपियाँ 64 पैसा खर्च प्रतिशत 84.44 रुपियाँ छ। पालिकाको पुँजीगत तर्फ छुट्याएको 31,74,42,097.56 थियो भने खर्च 13,93,90,279.56 43.91% छ। यो सङ्घीय सरकार र हस्तान्तरण कार्यक्रममा 1,04,00,000 थियो भने यसको खर्च 55,32,424 रुपियाँ छ। यसको प्रतिशत 53.19% छ। प्रदेश सरकार पुँजीगत तर्फ 95,00,000 रुपियाँ हामीलाई प्राप्त भएको थियो, खर्च 60,09,22 रुपियाँ भएको छ। यसको प्रतिशत 63.16 रुपियाँ छ। पूर्वाधार तर्फका नगर स्तरीय र वडा स्तरीय योजनाको विवरण। नगर स्तरीय योजनाको कार्यक्रम योजना 52 वटा, ठेक्काबाट 9 वटा, कोटेसनबाट 10 वटा, उपभोक्ता समिति टोल विकास समितिबाट 33 वटा, सम्पन्न भुक्तानी 10 वटा, सङ्घीय सम्झौता भएका 33 वटा, सम्पन्न भई भुक्तानी भएको 33 वटा। त्यस्तै सङ्घीय सरकारबाट हस्तान्तरण कार्यक्रम सशक्त अनुदान 2 वटा, ठेक्का 1, यसको 2 वटामा यसको प्रगति पनि 2 वटा, सम्पन्न पनि 2 वटा। सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रम सम्पूर्ण अनुदानमा 2 वटा आयोजना, 2 वटा सम्पन्न भएको छैन, यसको त्यो निरन्तरता छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रममा 3 वटा सम्पन्न भइसकेको छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सम्पूर्ण अनुदान 3, ठेक्का मार्फत 3 वटा यो सम्पन्न भएको छैन। सडक बोर्ड साझेदारी 2 वटा यो सम्पन्न भयो, 2 वटा सम्पन्न भएको छैन। प्रदेश सरकारबाट हस्तान्तरण कार्यक्रम सम्पूर्ण 3 वटा, यो 3 वटा चालु नै छ। सडक बोर्डबाट 2 वटा चालु नै छ, सम्पन्न भएको छैन, सम्झौता भएको छ। स्थानीय पूर्वाधार विकास विभाग गुम्बा निर्माण 1, प्रगति पनि 1, भुक्तानी भइसकेको छ, प्रगति पनि 1। वडा नम्बर 1 गोठगाउँ 17 वटामा 17 वटै सम्पन्न भएको छ। वडा नम्बर 2 देउराली 34 वटा 34 वटा 32 वटा सम्पन्न भएको छ। वडा नम्बर 3 सागुटार 38 वटा 38 वटा 37 वटा सम्पन्न भएको छ। वडा नम्बर 4 हिमगङ्गा 14 वटामा 13 वटा सम्पन्न भएको छ। अनि वडा नम्बर 5 रामपुर 13 वटामा 12 वटा सम्पन्न भएको छन्। वडा नम्बर 6 ओखरिनी 13 वटामा 11 वटा सम्पन्न भएको छ। वडा नम्बर 7 सुकाजोर 8 वटामा 8 वटै सम्पन्न भएको छ। वडा नम्बर 8 रामेछाप 20 वटामा 19 वटा सम्पन्न भएको छ। वडा नम्बर 9 ल्याङल्याङ 17 वटामा 15 वटा सम्पन्न भएका छन्। रामेछाप नगरपालिका 2083 को आयको आन्तरिक आय अनुमानित हाम्रो 10,32,38,000 थियो। वास्तविक प्राप्ति 6,90,56,550 रुपियाँ 45 छ। सङ्घीय अनुदानमा वित्तीय समन्यायीकरणमा 14,60,00,000 13,35,17,000 प्राप्ति भएको छ। सशक्तमा 29,07,80,000 26,43,48,707 रुपियाँ प्राप्त भएको छ। सम्प्रयोगमा 11,57,00,000 में 3,20,26,748 रुपया प्राप्त हो बीसीएस में 1,38,00,000 में 17,39,842 प्राप्त हो वास्तविक प्राप्ति प्रदेश अनुदान में 2,77,29,000 में 2,63,19,592 रुपया राष्ट्र बाँडफाँड 15,34,80,582.94 अनुमानित में 14,53,24,217 रुपया 85,000 प्राप्ति भएको छ जम्मा 85 करोड़ अनुमानित 85,36,87,171.66 में 67,63,32,36,56 रुपया 72 पैसा प्राप्ति भएको छ आर्थिक विकास समिति को टोटल बजेट 3,63,19,953 रुपया 57 पैसा में 2,82,98,955 रुपया खर्च भई 77.92% प्रगति भएको छ सामाजिक विकास समिति में 35,02,038.46 में 30,93,90,429 रुपया 58 पैसा खर्च भई 88.4% प्रगति भएको छ पूर्वाधार विकास समितिमा 40.76% प्रगति भएको छ सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 60.18% प्रगति भएको छ कार्य सञ्चालन तथा प्रशासनिकमा 74.53% भएको छ जम्मा टोटलमा हाम्रो 68.7% प्रगति भएको छ रामेछाप नगर ओडागत बजेट बाँडफाँडमा 1 नम्बर वडामा 88.78% प्रगति भएको छ 2 नम्बर वडामा 94.23% प्रगति भएको छ 3 नम्बर वडामा 82.35% प्रगति भएको छ 4 नम्बर वडामा 94.51% प्रगति भएको छ 5 नम्बर वडामा 97.81% प्रगति भएको छ 6 नम्बर वडामा 93.20% प्रगति भएको छ 7 नम्बर वडामा 75.89% प्रगति भएको छ 8 नम्बर वडामा 94.52% प्रगति भएको छ 9 नम्बरमा 90.23% अहिले कार्यक्रमको विषयमा र बजेटको विषयमा आइसक्यो त्यस कारण मैले प्रगति नै पढेँ धन्यवाद यति भएको छ हाम्रो ओडागत रूपमा रामेछाप नगरपालिका प्रदेश विभागीय कोषमा बाँडफाँड गरी पठाइएका रकम विज्ञापन कर 28,600 पठाइएको छ मनोरञ्जन कर उठेको चाहिँ 42,900 28,600 पठाइएको छ मनोरञ्जन कर 20,95,690 13,97,126 पठाइएको छ 72,72 6,40,400 4,26,923 रुपियाँ 91 पैसा पठाइएको छ विरुद्धतर्फ 7,97,25,813 यस वर्षको थप भएको लेपो हुन बाँकी अब 82-83 जम्मा बेरिनु 7,97,25,813 फर्चुट भएको 1,36,40,612 बाँकी बेरुजु 6,60,85,201 रुपियाँ पेस्की बेरुजुमा चाहिँ 7,75,000 नियमित गर्नुपर्नेमा 4,86,90,387 असुल गर्नुपर्नेमा 70,56,657 रुपियाँ हामीसँग भएका सवारी साधन तथा जग्गा जमिनको विवरण सवारी साधन 4 पाङ्रे संख्या 4, 3 लिलाम गर्नुपर्ने 1 सवारी साधन 2 पाङ्रे संख्या 32 28 मर्मत गर्नुपर्ने 3 लिलाम गर्नुपर्ने 1 ब्याकवर्ड लोडर स्काइभेटर 2 संख्या 2 1 मर्मत गर्नुपर्ने 1 एम्बुलेन्स संख्या 3 2 मर्मत गर्नुपर्ने 1 ट्र्याक्टर संख्या 1 1 ब्रेकर संख्या 1 1 सबान संख्या 1 1 रामेछाप नगरपालिकाको नाममा रहेको जग्गा रामेछाप भङ्गेरा 448 सीता नम्बर 448 1 रोपनी 1 आना 3 पैसा अर्को भङ्गेरीमै 448 10 रोपनी 8 आना रहेको छ त्यस्तै भङ्गेरीमै 441 किता नम्बर 6 आना छ भङ्गेरीमै 439 किता नम्बरमा 2 आना छ सामाजिक सुरक्षा वितरणको विवरण एकमुष्ट लाभग्राही संख्या 46,79,000 खर्च 20,03,51,842 रुपियाँ .11 पैसा घटना दर्ता जम्मा 1,302 अब 82-83 पूर्वाधार विकास शाखाबाट भएका कार्यको सारांश विवरण नयाँ ट्र्याक ओपन 7.7 किलोमिटर सडक स्तर उन्नति 19.7 किमी सडक ढलान 1.4 किमी सडक कालोपत्रे 0 किमी खानेपानी ट्याङ्की 12 वटा
4: सिंचाई ट्याङ्की 10 वटा, प्रतीक्षालय निर्माण 15 वटा, सार्वजनिक धारा 1 वटा, सार्वजनिक सडक 79, खर्च 20,03,51,842.11 रुपैयाँ। घटना दर्ता जम्मा 1,302।

0: भवन निर्माण 13 वटा, सिंचाई कुलो 7,000 मिटर, घर नक्सा पास 2 वटा। चालू आर्थिक वर्षमा बोलपत्र आउनु भएका आयोजनाहरू माने डाँडा तामाङ पोल होरलेस ज्ञानपीठ साइड सड़क विनियोजित रकम 280 लाखमा, कबल अङ्क 217, प्रथम विरूपाक्ष जेबीलाई पर्या छ। काभ्रे रामपुर बसन्तपुर सुकिया घाट कालेन्जोर सड़क कालेन्जोर घाट सड़कमा 250 विनियोजित लाखमा, 192 पर्या छ। शारदा देवी कन्स्ट्रक्सन प्रणालीलाई पर्या छ। हिलेपानी च्याम्बोर च्यास्कु कालेन्जोर घाट सड़क 698 विनियोजितमा, 514मा परेको छ। त्रिवेणी ल्यान्डिङ जेबीलाई परेको छ। त्रिवेणी लाफा ल्यान्डेक्स जेबीलाई परेको छ। वडा कार्यालय थुम्का मुडाजोर भने घाट सड़क 250 लाखमा, 186मा लङ लाबाङ लामा कन्स्ट्रक्सनलाई परेको छ। देउराली गोठगाउँ सड़क साङटार सड़कमा 450मा, 299 परेको छ। रूपाकाली ल्यान्डेक्स जेबीलाई परेको छ। हालसम्म निर्मित कानूनहरू एन 20 वटा, नियमावली 6 वटा, कार्यविधि 57 वटा, निर्देशिका 5 वटा जम्मा गरी 88 वटा। अन्य उजुरीहरू गुनासो फचुटको अवस्था अख्तियार दुर्पयोग अनुसन्धान आयोगका उजुरीहरू संख्या 6, कार्यवाही संख्या 6, सम्बोधन भइसकेको 6 वटैको सम्बोधन गरिएको छ। संघ प्रदेश मन्त्रालय र विभाग र अन्य निकायबाट प्राप्त संख्या 2, कार्यवाही संख्या 2, दुई नै वटा भएको छ। कुल 7 वटा नै प्रगति भएको छ। बोलपत्र आह्वान गरेको च्याक खर्क बिसौली खोला लिफ्ट 40 लाख विनियोजन 39.74 लाखमा परेको छ। गोवर्टी एन्ड ब्लदर्स कन्स्ट्रक्सनमा परेको छ। चोक खोला कुम्भ खोला खापा 68 लाखमा, 54.85 परेको छ। धनकृष्ण कन्स्ट्रक्सनमा परेको छ। थाक्ले ओडा कार्य सड़क मर्मत 20 लाखमा, 16,51,000मा ढकाल कन्स्ट्रक्सनलाई परेको छ। हिलेपानी खेल मैदानको अहिलेसम्म प्रगति यो बोलपत्र खोलिया छैन। रामेछाप साङटार कृषि हाट बजार व्यवस्थापन ट्रस्ट निर्माण 35 लाखमा, 28.13 लाखमा केवलेश्वर कन्स्ट्रक्सनलाई परेको थियो। रोटो मोल्डेड पानी ट्याङ्की खरिदमा 50 लाखमा, यो कुनै पनि परेको थिएन। बागमती सरकार प्रस्ताव पेश गरी विपन्न तथा लक्षित वर्गको शिव तथा दक्षता विकास कार्यक्रम अन्तर्गत गृहिणी महिला सशक्तिकरण कार्यक्रममा 16,39,156 र विपन्न दलित सशक्ति कार्यक्रममा 44,04,00,000 प्राप्त गरी कार्य सम्पन्न भएको छ। सामुदायिक विद्यालयको लेखा प्रणाली व्यवस्थित गर्न प्रहर र लेखा हेर्ने कर्मचारीको क्षमता अभिवृद्धिका लागि लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ। वडा नम्बर 6 उफ्रिनी वडा अध्यक्ष राज तामाङबाट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि 1 रोपनी जग्गा निशुल्क प्राप्त गरी संघीय स्वास्थ्य मन्त्रालयबाट बजेट माग गरी 38,86,000 प्राप्त गरी भवन निर्माण कार्य सम्पन्न भएको छ। जग्गा जमिन सवारी साधन भवन फर्निचर मेसिनी उपकरण लगायतका नगरपालिकाको सम्पत्तिको तथ्याङ्क सङ्कलन र सूचीकरण गरी सम्पत्ति व्यवस्थापनका लागि नेपाल सरकारले जारी गरेको न्यू पाम्स V2 र राजस्व सूत्रको सफ्टवेयर वडा कार्यालयहरूमा सञ्चालन ल्याइएको छ। जिल्ला प्रशासन कार्यालयको अनुरोधमा नेपाली नागरिकता अनलाइन सिफारिसको लागि सम्पूर्ण वडा सचिवालय अभिमुखीकरण सम्पन्न गरी सेवा प्रारम्भ गरिएको छ। कार्य सम्बन्ध तथा व्यवस्थापन सर्वेक्षण ONM सर्वे निर्माण, मध्यकालीन खर्च संरचना MTEF निर्माण, बागमती नगर घोषणा सम्पन्न, पूर्ण खोप पालिका घोषणा सम्पन्न, LDTA को सहकार्यमा जनप्रति कर्मचारीले क्षमता विकास तालिम सञ्चालन, सार्वजनिक सुनवाई कार्यक्रममा घुम्ती सेवा मार्फत थप सेवा प्रदान गरी उल्लेखनीय सेवाग्राहीहरूको उपस्थित गराउन सफल भएको छ। रांगारिक मल कारखाना स्थापनाको लागि त्रिपक्षीय सम्झौता भएको छ। घुम्ती सेवा मार्फत योजना सम्झौता तथा अनुशिक्षण, अस्पताल र स्वास्थ्य केन्द्रमा संकलन हुने राजस्वलाई पालिकामा दाखिल गरी खर्च नियन्त्रण गरिएको छ। सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा आएको छ। साना टुक्रे समस्या चुनौतीहरू साना टुक्रे आयोजनामा बजेट विनियोजन गर्ने प्रवृत्ति नियन्त्रण गर्न नसकिएको, आन्तरिक स्रोतबाट बढोत्तरी गर्न नसकिएको, योजना कार्यान्वयनमा उपभोक्ताको लागत सहभागिता जुटाउने दरबन्दी अनुसार जनशक्ति व्यवस्था र दक्षताको अभाव भएका जनशक्तिलाई टिकाउन मुस्किल। समाधानका उपाय र प्रयासहरू दीर्घकालीन सोच सहित प्रतिफल प्राप्त हुने ठूला आयोजनाबाट बजेट विनियोजन गर्ने, आन्तरिक आय वृद्धि गर्न नयाँ करका क्षेत्र पहिचान गर्ने र करको दायरालाई फराकिलो बनाउने, स्वीकृत दरबन्दीमा स्थायी पदपूर्ति गर्ने र कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, कार्यरत कर्मचारीको क्षमता विकास गर्ने र उत्प्रेरित गर्ने। हस्, धन्यवाद, नमस्कार।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वय

0: तयार पारिएको हो। तपाईले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 9896692998।
9: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
13: अहिले बिहानको 8 बजे।

0: पुनर्स्थापनामा जाने निर्णय गरेको छ। भोटेकुसी बाड़ीले रसुवा, नुवाकोट, दादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गर्यो। घर, सड़क, पुल, बजार, विद्यालय, व्यापारिक संरचना र जीविकाका आधारहरूमा क्षति पुगेको छ। विपदपछि भत्किएको घर बनाइदिनु मात्रै पुननिर्माण होइन, घर गुमाएका मानिस कहाँ बस्ने, रोजगारी गुमाएकाले आमदानी कसरी गर्ने, बाल बालिकाको पढ़ाई कसरी निरन्तरता दिने, खेतीयोग्य जमीन वा पशुधन गुमाएकाको जीविका कसरी फर्काउने, पसल, होटल वा सानो व्यवसाय गुमाएकालाई कसरी उठाउने, परिवारको सदस्य गुमाएका परिवारलाई आर्थिक सहयोगसँगै सामाजिक र मनोसामाजिक सहारा कसरी दिने, यी सबै पुनर्स्थापनाका प्रश्न हुन्। अर्को महत्वपूर्ण प्रश्न हो, हामी पुरानै ठाउँमा पुरानै संरचना बनाउने कि यसपटक सुरक्षित र जोखिम घटाउने ढंगले नयाँ शुरूआत गर्ने, नदीको बहाव, भूगोल र वातावरणीय जोखिमलाई व्यवस्था गरेर पुननिर्माण गरियो भने आज बनाएको संरचना भोलिको अर्को बाढ़ीमा फेरि जोखिममा पर्न सक्छ। त्यसैले पुननिर्माण केवल इट्टा, ढुंगा र सिमेन्टको विषय होइन, यो सुरक्षित बस्ती, दिगो जीविका, सामाजिक सम्बन्ध, स्थानीय सहभागिता र उत्तरदायी विकाससँग जोड़िएको विषय हो। अझ महत्वपूर्ण कुरा, बाढ़ीबाट सबै परिवारले समान क्षति बेहोरेका छैनन्। गरीब, दैनिक ज्यालादारीमा निर्भर, महिला, वृद्ध, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा वैकल्पिक बसोबासको व्यवस्था नभएका परिवारको जोखिम फरक हुन सक्छ। अब प्रश्न उठ्छ, भोटेकोशी बाढ़ीपछि पुनर्स्थापना र पुननिर्माण गर्दा राज्य, स्थानीय समुदाय र सम्बन्धित निकायले के कुरालाई प्राथमिकतामा राख्नुपर्छ। पुरानै ठाउँमा पुरानै जीवन फर्काउने कि यसपटक अझ सुरक्षित भविष्य निर्माण गर्ने, आज हामी यिनै विषयमा भक्तपुरको खोप कलेजमा पढ़ाउनु हुने समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँग कुराकानी गर्छौं। सुनिता गाईसीजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद छ।
0: भोटेकोशी बाढ़ीपछि अहिले हामी राहत र उद्धारबाट पुनर्स्थापना र पुननिर्माणतर्फ प्रवेश गर्दैछौ। सरकारले अब चाहिँ पुनर्स्थापना र पुननिर्माणको तयारी गर्दैछ। समाजशास्त्रीय दृष्टिले यी दुई चरणलाई कसरी बुझ्ने, यहाँबाट शुरू गरौं
1: न। वास्तवमै भोटेकोशी बाढ़ीबाट धेरै नै क्षति भएको छ र हामीले यसलाई पुनस्थापना र पुननिर्माणलाई चाहिँ अलिक फरक किसिमले हेर्नुपर्छ। जस्तै पुनस्थापना भनेको चाहिँ बाढ़ी हुने बित्तिकै, कुनै विपद हुने बित्तिकै चाहिँ हामीले के गर्न सकिन्छ त भनेर, जस्तै घरबार विहीनहरूलाई चाहिँ खाना, आवास, शिक्षा, विभिन्न किसिमको चाहिँ प्राथमिक उपचारका सामानहरू प्रोभाइड गर्नेलाई चाहिँ हामी पुनस्थापना भनेर भन्छौ भने, पुननिर्माण भनेको चाहिँ विपदपछि ती सामान्य हामीले जति गर्नुपर्ने आधारभूत आवश्यकताका कुराहरू प्रदान गरिसकेपछि चाहिँ पुननिर्माणतिर जाँदाखेरि चाहिँ संरचनागत निर्माणलाई चाहिँ हामी बुझ्छौँ।
0: पुननिर्माण भन्दा अगाडि चाहिँ पुनर्स्थापना हुनु पर्यो। हजुर, त्यो पुनर्स्थापना भनेको चाहिँ आफू पहिले जहाँ बसिएको थियो त्यहाँ नभएर अहिलेको आश्रय स्थलमै बसिरहने हो अथवा सरकारले कुनै एउटा निश्चित ठाउँमा राख्ने हो।
1: अब पुनस्थापनाको कुरालाई गर्दाखेरि चाहिँ पुनस्थापनामा अब बाढ़ी गइराकै ठाउँमा त बसिराख्ने अवस्था रहेन, त्यही भएर सरकारले चाहिँ निश्चित गरेको सुरक्षित ठाउँमा गएर चाहिँ सम्बन्धित पीड़ितहरूलाई चाहिँ राख्ने व्यवस्थालाई चाहिँ हामी पुनस्थापना भन्छौं। र पुनस्थापना भइसकेपछि त्यसपछि चाहिँ अब के गर्ने त दीर्घकालीन रूपमा त्यो सोच्नु नै वास्तवमा पुननिर्माण हो।
0: हजुर, अब बाढ़ीमा घर, व्यवसाय, रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना भन्नाले के कुरा चाहिँ समेट्नुपर्छ त्यसमा?
1: अब बाढ़ीमा जुन घरबार विहीन हुनुभएको छ, पहिला चाहिँ उहाँहरूलाई अब खानेकुरा, लत्ता कपड़ाका कुराहरू चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। त्यो सँगै चाहिँ ती भौतिक कुरासँगै चाहिँ सामाजिक सम्बन्धका कुरा पनि जोड़िनुपर्छ जस्तो लाग्छ। किनभने मानिस भनेको त एउटा भौतिक संरचनामा मात्र बसेको हुँदैन, ऊ बसेको समाज, छिमेकी, साथीभाइ, आफन्तहरू जति हुनुहुन्छ त्यो कुरालाई पनि हामीले चाहिँ विचार गर्नुपर्छ। समाजशास्त्रीय दृष्टिकोणमा चाहिँ भौतिक संरचना सँगै सामाजिक सम्बन्ध, व्यवहारका कुराहरूलाई चाहिँ
0: त्यसलाई अझै प्रष्ट पारेर भन्नुहोस् त, के कुरा चाहिँ हुनुपर्छ ल एउटा परिवारलाई होइन कुनै चाहिँ बाढ़ी प्रभावित क्षेत्रका मानिसलाई पुनर्स्थापना भन्ने बित्तिकै तपाईँले भने जस्तो त्यो सामाजिक सम्बन्धहरू चाहिँ के आवश्यक हुन्छ त्यो जोड्नको लागि चाहिँ?
1: हजुर, अब सामाजिक सम्बन्धको कुरा गर्दाखेरि अब विपदमा त विभिन्न ठाउँमा चाहिँ छरपष्ट भइरहेको हुन्छ र पुनस्थापनाको कुरा गर्दाखेरि सम्बन्धित एउटै टोलको हुन सक्छ होइन, सकेसम्म चाहिँ आफ्नै क्षेत्र टोलका मान्छेहरूलाई चाहिँ एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन सकियो भने उहाँहरूको बीच यसमा एउटा मानसिक किसिमको तनाव त भइरहेको हुन्छ, त्यो तनावलाई व्यवस्थापन गर्न पनि सामान्य कुराकानी भए पनि गर्न पाइयो, त्यो खालको सम्बन्धको मेलोमेसो चाहिँ हामीले मिलाउन जरुरी छ।
0: एउटा चाहिँ जो पहिला जो जो छिमेकीहरू भनौँ न, ओल्लो घर, पल्लो घर, तल्लो घर, माथिल्लो घर, जो जसरी बस्नु भएको थियो, पुनर्स्थापना गर्दाखेरि पनि उहाँहरूलाई त्यसै गरी राख्न सकियो भने चाहिँ उहाँहरूको त्यो पुनर्स्थापना पछिको जीवन चाहिँ सहज हुन्छ।
1: अब सधैँ सम्भव हुन्छ भन्ने चाहिँ छैन होइन, किनकि आपत परिरहेको हुन्छ र यस्ता खालका प्राकृतिक विपद भनेको त बाजा बजाएर आउँदैन भन्ने जुन उखान छ, तैपनि सकेसम्म त्यसरी चाहिँ अब एउटै छिमेकीका ठोलकाहरूलाई चाहिँ यसरी एउटै शिविरमा हुन सक्छ, त्यसरी राख्न सक्यो भने चाहिँ उहाँहरूलाई चाहिँ जुन एक किसिमले भौतिक क्षति भइराखेको हुन्छ, मानवीय क्षति पनि भइरहेको हुन्छ, त्यो खालको तनावबाट चाहिँ केही चाहिँ उनीहरू चाहिँ रिलिफ हुन पाउँछन्।
0: एकदम अब तपाईँले भन्नुभयो एउटा टोल छिमेकी जो जसरी बसेका थिए सकेसम्म त्यसरी राख्दा राम्रो हुन्छ। अब अरू अरू खालका चाहिँ सम्बन्धहरू त्यो पुनर्स्थापना गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन सक्ला?
1: अब अरू चाहिँ भनेको जस्तै हामीले अब जति छिमेकी छन् तिनीहरूलाई नै समेटेर राख्नुपर्छ भन्ने चाहिँ हुँदैन, कहिले काहीँ चाहिँ के हुन्छ बस्दै गर्दाखेरि सम्बन्धको विकास हुन्छ,
0: नयाँ
1: सम्बन्धको विकास हुन्छ, त्यो खालको माहौल चाहिँ हामीले पुनर्स्थापना गर्दाखेरि चाहिँ गर्न सक्यो भने जस्तै छलफल भेटघाट हुन सक्छ, कुनै एउटा अब विपदमा चाहिँ हामीले छिमेक मात्रै व्यवस्थापन गरेर हुँदैन, त्यसलाई दीर्घकालीन रूपमा गर्नको लागि चाहिँ कुनै कामहरू केहीहरू त्यो सिपहरूको पनि विकास गरेर उहाँहरू बीचमा चाहिँ त्यस्तो छलफलको कार्यक्रमहरू चलाउन सक्यो भने चाहिँ सामाजिक सम्बन्धहरू चाहिँ बढ्दै जान्छ।
0: एकदम अब त्यसमा एउटा परिवारभित्र महिला केटाकेटी अझ त्यसमा पनि परिवारभित्रका कतिपय मान्छेहरू गुमेको होइन त्यो अवस्था हुन्छ, अब त्यो अवस्थामा रहेकाहरूलाई पुनर्स्थापना गर्दाखेरि अझै अर्को चाहिँ मनोसामाजिक हिसाबले चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ?
1: अब भौतिक क्षति त क्षति एकदम ठूलो क्षति भयो, त्योभन्दा ठूलो क्षति भनेको चाहिँ मानवीय क्षति। हामी मानिस भनेको चाहिँ सामाजिक प्राणी, त्यही भएर हामीलाई भौतिक कुराले त असर गर्छ नै, त्यो सँगै चाहिँ मानवीय कुराहरू आफन्त गुमाएकाहरूको चाहिँ चोट पीड़ाहरू चाहिँ छुट्टै नै हुन्छ, त्यही कारणले गर्दा त्यस्तो अवस्थामा चाहिँ काउन्सिलिङका कामहरू गर्न सकियो भने पनि उहाँहरूलाई चाहिँ विभिन्न परामर्शका कामहरू गर्न सक्यो भने चाहिँ उहाँहरूको पीड़ा चाहिँ केही कम हुन्छ कि, किनकि विदेको मान्छेलाई त ल्याएर हामी दिन सक्ने हाम्रो क्षमता हुँदैन, तर हामीले चाहिँ विभिन्न होइन त्यस्तो खालको काउन्सिलिङको प्रोग्रामहरू शुरू गर्न सक्यौं भने उहाँहरू बीचमा चाहिँ जो पीड़ा कम गर्न सकिन्छ होइन त्यो खालको छ। त्यही भएर नेपालमा पनि विभिन्न जात्रा पर्वहरू जस्तै हामीले गाई जात्राहरू मनाउँछौं, त्यो पनि त्यहीसँग जोडिन्छ होइन, त्यो गाई जति पनि चाड पर्वहरू छ त्यसले चाहिँ मानवीय पीड़ालाई कम गर्नको लागि चाहिँ शुरूआत गरिएको भनेर इतिहास छ र अहिलेसम्म पनि हामी त्यो कुरा चाहिँ कन्टिन्यू गरिरहेछौं।
0: अब त्यो चाड पर्वले जसरी त्यो पीड़ा भुलाउन मद्दत गर्ने होइन एउटा सम्बन्धलाई विकास गर्न मद्दत गर्ने जुन त्यो एउटा पहिलेदेखि नै चलिरहेको छ, अब हामीले पुनर्स्थापना गर्दाखेरि पनि त्यो कुरालाई चाहिँ ख्याल गर्नुपर्छ भनेर तपाईँले भन्नुभयो। अब यो हामीले परिवारको एउटा पुनर्स्थापना गर्दा चाहिँ बाढीमा घर गुमाएकाहरूलाई कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा तपाईँले भन्नुभयो। अब व्यवसाय र रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना गर्दा अरू के कुरा थप हुनुपर्छ? त्यसमा
1: मानवीय जीवनमा आर्थिक अवस्था आर्थिक पक्षको महत्वपूर्ण भूमिका हुन्छ, जो चाहिँ पीड़ित हुनुहुन्छ विपदमा पर्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले क्षणिक रूपमा राहत बाँडेर मात्र हुँदैन, हामीले उहाँहरूसँग भएको सिप ज्ञान नलेजलाई हामीले प्रयोग गरेर केही सानातिना व्यापार व्यवसाय गरिराख्नु भएको छ भने त्यो किसिमको चाहिँ हामीले अवसरहरूको सृजना गर्न सक्छौ र अथवा विभिन्न खालको सामान्य अवस्थामै गर्न सकिने रोजगारीका अवसरहरू चाहिँ तालिमहरू हुन सक्छ होइन, त्यो कुराहरूलाई चाहिँ हामीले अगाडि बढ़ायो भने दीर्घकालीन रूपमा चाहिँ ती व्यवसाय सानातिना व्यवसाय गरेर बसिराख्नु भएकोहरू चाहिँ अनि सरकारप्रति आस्थावान भइरहनु पर्ने अवस्थाको चाहिँ अन्त्य हुन्छ र उहाँहरू आफै रोजगारीतिर लाग्नुहुन्छ।
0: भनेपछि त्यो एउटा सिपमूलक तालिम चाहिँ दिनुपर्ने खाँचो रहेछ
1: र कतिपय अवस्थामा हामीले दिने भन्दा पनि उहाँहरूसँग इन्डिजिनियस नलेज हुन्छ, लोकल पिपुलहरूसँग चाहिँ कस्तो हुन्छ भने उहाँहरूले विपदले गर्दा उहाँहरू मानसिक तनावमा हुनुहुन्छ तर उहाँहरूसँग भइरहेको ज्ञान सिपहरूलाई पनि हामीले प्रयोग गरेर त्यस्तो खालको चाहिँ आर्थिक उत्पादन हुने खालको चाहिँ कामहरू अगाडि बढ़ाउन सक्यौं भने चाहिँ त्यसले दीर्घकालीन रूपमा चाहिँ समाज छिमेकीदेखि लिएर र सरकारलाई नै फाइदा हुन्छ।
0: एकदम समाजशास्त्री प्राध्यापक सुनिता गाईसीजी आज हामी तपाईँसँग भोटेको भोटेकोशी बाढ़ी पछि को पुनर्स्थापना र पुनर्निर्माण में कसरी ध्यान दिने भन्ने विषय में कुरा गरिरहेका छौं। तपाई खोप कलेज में पढ़ाउनु हुन्छ, भक्तपुर को खोप कलेज में समाजशास्त्र दृष्टिकोण ले आज हम अलग बड़ी कुरा गरिरहेका छौं तपाईसँग। अब तपाईले भनिहाल्नुभयो यो भोटेकोशी बाढ़ी पछि को पुनर्स्थापना र पुनर्निर्माण में गई रहदाखेरि सबैभन्दा पहिले पुनर्स्थापना को कुरा गर्दा त्यो परिवारलाई जोड्ने कुराहरू हैन, परिवार को मनोसामाजिक कुराहरू, व्यवसाय र रोजगारी का कुराहरूलाई पनि ध्यान दिनुपर्छ भन्नुभयो। अब हामीले अहिलेसम्म जति गरेका छौं नि नेपालमा जति अभ्यास भएको छ पुनर्स्थापना को, यो कुरामा कतिको ख्याल पुगेको, ध्यान पुगेको तपाई पाउनुहुन्छ?
1: हजुर, अब गरेकै छैन भन्न मिल्दैन सर, किनकि अहिले हामीले देखिरहेछौं, समाचारमा सुनिरहेछौं र त्यहाँ प्रत्यक्ष त्यहाँ स्थल भ्रमण गर्नेहरूले पनि विभिन्न इन्फर्मेसनहरू हामीलाई दिइराख्नु भएको छ। तर अब अझ अलिकति बढी
0: पहिला पहिला जस्तो भुइँचालो पछिको कुरा गरौं होइन, उदाहरणको लागि हामीले पछिल्लो 10 वर्ष अगाडि भूकम्प पछिकै पुनर्निर्माण पुनर्स्थापनामा हामीले कुरा ख्याल गर्न सकेकै सकेनौं, तपाईले के पाउनुभयो?
1: अब यो विपद भनेको चाहिँ विभिन्न समयमा जस्तै 2072 सालको भुइँचालोदेखि लिएर मेलम्चीमा पनि त्यस्तै खालको बाढ़ी आयो र रसुवा पनि अहिले ठूलो आयो, त्योभन्दा अगाडि केही समय अगाडि चाहिँ यस्तो खालको बाढ़ी थियो भनेर चाहिँ हामीले समाचारमा सुनेका छौँ होइन। तर अब त्यो बेलाको अवस्था छुट्याउन सक्छ, तर अब अहिलेको अवस्थामा चाहिँ हामीले भौतिक संरचना पुननिर्माणको सँगसँगै चाहिँ सामाजिक सम्बन्धका कुराहरू, सामाजिक व्यवहारका कुराहरूलाई चाहिँ हामीले जोड़ दिएर अगाडि बढ़न सक्यो भने चाहिँ अझ राम्रो चाहिँ व्यवस्थापन हुन्छ जस्तो लाग्छ मलाई।
0: हजुर, अब हामीले प्राय पुननिर्माण भनेपछि भत्किएको घर, पुल, भवन बनाउने कुरा मात्रै बुझ्छौं कि, यो बुझाइ चाहिँ कहाँ समस्या छ?
1: हजुर, यसमा चाहिँ मलाई कस्तो लाग्छ भने पुननिर्माणले सिधै हेर्दा भौतिक संरचना नै निर्माण भन्ने देखाउँछ, तर वास्तवमा समाजशास्त्री हिसाबमा त्यो घर भनेको चाहिँ चारवटा दिवार मात्रै अथवा पिल्लर मात्र होइन, एउटा भौतिक संरचना मात्रै हुँदैन, त्यो भित्र चाहिँ मानवीय सम्बन्धहरू, बुवा आमाको सम्बन्ध, छोराछोरीको सम्बन्ध होइन, विभिन्न खालको सामाजिक सम्बन्धको कुराहरू आउँछ। त्यही कारणले गर्दा अब कसैको घर भत्किनु भने घर मात्र भत्किएको होइन, उसँगको छिमेकीको सम्बन्ध होइन, त्यहाँको अवस्था सँगको सम्बन्ध पनि बिस्तारै टाढा हुनु, घुम्नु हो। त्यही भएर हामीले चाहिँ अब जति पनि संरचनागत जुन क्षति छ त्यसलाई चाहिँ अब यता हामीले समाजशास्त्र हिसाबमा हेर्दाखेरि चाहिँ त्यो भनेको चाहिँ एउटा सामाजिक क्षति पनि हो, त्यसलाई चाहिँ अब पुनर्स्थापना गर्दाखेरि चाहिँ अब पुननिर्माण गर्दा पनि हामीले त्यसलाई चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यही भएर घर भनेको चाहिँ एउटा स्ट्रक्चर मात्र होइन, संरचना मात्र होइन, त्योभित्र चाहिँ सामाजिक सम्बन्ध, व्यवहारका कुराहरू होइन, ती सबै नै जोडेर आउँछ। हामी सबैले बाँधेर राख्ने नै घर, हामी पूर्व पश्चिम जहाँ गए नि फर्किने घर भनेर फर्किने भनेको चाहिँ ठाउँमा सुत्न मात्र होइन, ती विभिन्न सम्बन्धका कुराहरू पनि त्यहाँ हुने गर्छन्।
0: एकदम यसलाई अझै व्याख्या गर्नुहोस् न, घर भनेको एउटा तपाईँले भनिहाल्नु चारवटा पर्खालको घेरा मात्रै होइन, कोठा मात्रै होइन, अरू कुराहरू त्यसमा चाहिँ अरू कुराहरू जस्तै जस्तै
1: जस्तै घरलाई चाहिँ हामीले जीवन जिउने आधार भन्छौ होइन, कहिले काहीँ एकदम धनी हामी आर्थिक रूपमा सम्पन्न मानिसहरू एसी भएको रूममा सुतिरहेको हुन्छ तर मनमा चयन हुँदैन उनीहरूलाई होइन, तर जसले छाको छाना हुन्छ, खरले छाको छाना हुन्छ, तर आनन्दसँग त्यो मान्छे त्यहाँ निदाइरहेको हुन्छ। त्यही भएर चाहिँ एउटा आत्मसन्तुष्टिको कुरा, त्यो सन्तुष्टि कहाँबाट आउँछ भन्दाखेरि परिवारमा भएको सामाजिक सम्बन्ध, मेलमिलाप, माया, प्रेम, हेरचाह, ती सबै कुरा नै पर्छन्। त्यही भएर हामीले समाजशास्त्रीय रूपमा हेर्दाखेरि त परिवार भनेको चाहिँ एउटा प्राथमिक सामाजिक संस्थाको रूपमा हेर्छौं र यसबाट नै हाम्रो जीवन अगाडि बढ्छ, जन्म मृत्यु संस्कारदेखि लिएर होइन, त्यो सबै कुराहरू नै घरसँग जोडिएको हुन्छ।
0: एकदम कस्तो प्रश्न भन्नुभयो, अब घर गुमाउनु र आफ्नो सामाजिक संस्कार गुमाउनु बीच चाहिँ कस्तो सम्बन्ध हुन्छ?
1: अब घर गुमाउनु, घर भत्किँदा, गुम्दा अथवा बाढ़ीले बगाउँदाखेरि चाहिँ सामाजिक सम्बन्ध पनि बगाएको भान चाहिँ हामी समाजशास्त्रीहरूलाई पर्छ, किनकि त्यो ठाउँ छोडेर हामी नयाँ ठाउँमा चाहिँ सिफ्ट हुनुपर्ने बाध्यता, किनकि विपद भनेर त अब आइरहेकै हुन्छ। त्यो विपदबाट जोगिनको लागि चाहिँ हामीले नयाँ ठाउँमा बसाइ बस्दाखेरि हामीलाई धेरै समय चाहिँ त्यो समाज बुझ्न, भाषा, धर्म, संस्कृतिका कुराहरू बुझ्नलाई चाहिँ एकदमै गाह्रो परिरहेको हुन्छ। त्यही भएर भौतिक रूपमा घर बगायो, घर डुब्यो, घर भत्कियो भनिरहँदाखेरि वास्तवमा त्यो मान्छेको जीवन भत्किएको हो, मन भत्किएको हो, सामाजिक सम्बन्ध भत्किएको हो। त्यो सम्बन्धलाई चाहिँ अब जोगाइराख्नको लागि चाहिँ व्यक्तिले एक कदम अगाडि बढेर प्रयास चाहिँ गर्नै पर्छ। मलाई विपद भयो, मेरो यो ठाउँमा घर थियो, अब म के गरौँ भनेर त्यही बसेर भएन। उसले चाहिँ अब सामाजिक रूपमा सशक्त भएर, मानसिक रूपमा चाहिँ सशक्त भएर उसले चाहिँ फेरि नयाँ ठाउँमा एडजस्ट गर्नुपर्ने बाध्यता चाहिँ तत्कालीन अवस्थामा देखिएको छ। अब यसले गर्दाखेरि अब अहिलेको सरकारले पुरानै ठाउँमा पुनर्स्थापना गर्ने भन्ने कुरा पनि बेला बेलामा आइरहेछ। अब त्यो कुरालाई चाहिँ दोहोरो किसिमले हेर्न सकिन्छ। जस्तै कतिपय चाहिँ जस्तै मुस्ताङको थाखोला भनेको थकालीहरूको बसोबास भएको ठाउँ, त्यहाँ केही समस्या पर्यो नि थकालीलाई जसरी पनि त्यही राख्नुपर्छ भन्ने चाहिँ नहुन नि सक्छ। किनकि अहिले हामी यहाँ छौँ र ग्लोबलाइजेशनको कारणले गर्दा, विभिन्न खालको चाहिँ क्लाइमेट चेन्जको कारणले गर्दा अबको 10 वर्षमा योभन्दा कम खालको विपत्ति आउँछ भनेर हामी अहिले कल्पना गरेर बसेर केही हुनेवाला छैन। किनकि हाम्रो बाबुबाजेले जुन विपत्ति देखे त्योभन्दा 100 गुणा बढी विपद रोगहरू हामी अहिले देखिरहेछौँ। त्यही भएर यो जति पनि
0: आधुनिकीकरण
1: छ, किनकि अहिलेको वातावरणीय अवस्थादेखि लिएर हरेक कुराले त्यसमा प्रभाव पार्छ जस्तो लाग्छ सर।
0: अब तपाईँले अघि भन्नुभयो नि यो पुरानै थाथलोमा पुनर्स्थापना गर्ने कि नयाँ गर्ने भन्ने कुरा चाहिँ, अब त्यो एकछिनपछि हामी यसमा चाहिँ एउटा प्रभावित क्षेत्रका बासिन्दा र सम्बन्धित निकायले पनि के कुरामा ध्यान दिने भन्दै हामी एकछिनपछि आउँला, पछि कुरा गरौँला। अहिले चाहिँ समाजशास्त्री प्राध्यापक सुनिता गाइसीजी, एउटै बाढीले धनी र गरीब परिवारलाई समान खेती पुर्याउँदैन भन्नुभयो होइन, पुनर्निर्माणमा यो असमानता चाहिँ कसरी सम्बोधन गर्ने?
1: अब पक्कै पनि सर, किनभने आर्थिक सामाजिक अवस्थाहरू फरक फरक हुन सक्छन् भाषा धर्म पेसाका आधारमा। जस्तै एउटै बाढी त एउटै हो, प्राकृतिक विपत्ति एउटै हो, तर त्यसले चाहिँ कम आर्थिक अवस्था भएका मान्छेको घर नै हुन्छ संसार, त्यो बगाइसकेपछि उसको सबै सकियो। तर त्यही घर बगाएर पनि ब्याङ्क ब्यालेन्स अथवा अर्को ठाउँमा घर हुन सक्छ होइन। जस्तै अहिले हामीले हेर्दाखेरि चाहिँ जो आर्थिक अवस्था कमजोर भएका छन् तिनीहरूको दुनियाँ नै त्यही बसेको हुन्छ, तर आर्थिक रूपमा सम्पन्न मान्छेहरूले चाहिँ त्यसको विपल काठमाडौँमा पनि घर हुन सक्छ होइन, अन्यत्र पनि हुन सक्छ। ऊ चाहिँ बिस्तारै केही मात्रामा चाहिँ त्यो गरिब आर्थिक अवस्था कम भएको भन्दा उसको स्ट्याटस चाहिँ अलिकति माथि हुन सक्छ। त्यही भएर अब अहिले हामीले चाहिँ सरकारले समानता इक्वालिटीको कुरा गरिरहँदाखेरि राहत वितरणदेखि लिएर सबैमा इक्विटी अथवा समता हुनुपर्छ कि जस्तो लाग्छ। किन समताले चाहिँ जसलाई बढी क्षति भएको छ त्यसलाई बढी राहत दिने, त्यसलाई जसलाई कम क्षति भएको छ त्यो कुरालाई चाहिँ अब उहाँहरूलाई चाहिँ कम मात्र दिए पुग्यो होइन, त्यो भएर चाहिँ अब हामी समानता भन्दा पनि समतामा जानुपर्छ कि जस्तो लाग्छ। समताको चाहिँ अवधारणाले चाहिँ के हो
0: भइरहेको, धेरैलाई थाहा हुन्छ समानता र समतामा के फरक छ?
1: जस्तै अब समानता भनेको एउटाको चाहिँ घर मात्रै बगाएको छ होइन, खेतबारी जस्ताको तसै छ बगाएको घर मात्रै छ भने चाहिँ अब सरकारले एकजनाको चाहिँ घर छ के अरे घर बगायो तर खेतीबारी सबै छ होइन, अर्को मान्छेको चाहिँ घर पनि बगायो अनि त्यसपछि बारी पनि बगायो। अब सरकारले समानता भनेर चाहिँ 1-1 लाख रुपियाँ दिने भन्यो भने त्यो समानता, जसको घर मात्रै बगाएको छ खेत त छ तर ऊ त अरू अर्को भन्दा त अलिकति कम पीडित भयो नि होइन, त्यो सरकारले चाहिँ 1-1 लाख दियो भने त्यो चाहिँ समानता, तर त्यसको चाहिँ घर मात्रै बगायो बारी त छ नि खेतबारी त छ नि होइन, त्यसलाई अलिक कम दिए पनि हुन्छ, त्यसलाई चाहिँ 50,000 अर्कोलाई 1 लाख दियो भने चाहिँ हामी समता भनेर बुझ्छौँ।
0: समानता भन्दा समतामा चाहिँ बढी ध्यान दिन्छ।
1: अब अहिले चाहिँ अहिलेको चाहिँ मेन भनेको चाहिँ हामीले समानताका कुरा पनि पहिलादेखि चलिआएकै कुरा हो, अब अहिले चाहिँ हामीले समतामा चाहिँ ध्यान दिनुपर्छ कि जस्तो लाग्छ, जसले गर्दा वास्तविक पीडितहरू छ उहाँहरूलाई चाहिँ केही राहत हुन्छ।
0: सुनिता गाइसीजी, आज हामी तपाईँसँग भोटेकोसी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित भइरहँदाखेरि समाजशास्त्रीय दृष्टिकोणले कसरी हेर्ने, कसरी त्यो ठाउँको त्यो ठाउँका बासिन्दाको मनोभावना नै बुझ्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँ समाजशास्त्री हुनुहुन्छ, जस्तो दैनिक ज्यालादारी गर्ने होइन, सानो पसल चलाउने वा कृषिमा निर्भर परिवारको जीविका फर्काउन चाहिँ पहिलो प्राथमिकता के हुनुपर्छ?
1: अब अहिले त उहाँहरूको पहिलो प्राथमिकता भनेको चाहिँ आर्थिक केही कुराहरू नै हो। जस्तै त्यो आर्थिक आर्थिक गतिविधिलाई कसरी बढ़ाउन सकिन्छ। तुरन्तै सरकारी जागिर दिन सक्ने अवस्था छैन, तर सानोतिनो व्यवसाय गर्नको लागि चाहिँ स्थानीय सरकारले होइन विभिन्न संघ संस्थाले उहाँलाई केही जुटाइदियो भने चाहिँ उहाँहरू पनि दैनिक ज्यालादारी गरिराख्नु भएकोलाई चाहिँ केही राहत हुन्छ जस्तो लाग्छ। अनि अहिले हामीले गराउनु पर्ने भनेको चाहिँ मारेर माछा ल्याएर मात्र दिने होइन कि माछा मार्नै सिकायो भने चाहिँ त्यो चाहिँ दीर्घकालीन रूपमा चाहिँ उहाँहरू सस्टेन हुँदै जानुहुन्छ, दिगोपन चाहिँ आउँछ जस्तो लाग्छ। त्यही भएर तुरन्तै चाहिँ हामीले भन्ने बित्तिकै त गर्न सक्दैनौ, तर बिस्तारै हामीले चाहिँ विभिन्न खालको चाहिँ गतिविधिहरू गर्दै उहाँहरूलाई चाहिँ आर्थिक रूपमा सक्रिय बनाउनको लागि चाहिँ कुनै व्यापार व्यवसायहरू होइन सिपहरूको व्यवस्था गर्न सक्यो भने चाहिँ त्यो आर्थिक रूपमा विपन्नहरूलाई पनि सहज हुन्छ कि जस्तो लाग्छ।
0: एकदम। अब परिवारको कुनै सदस्य बाढीमा गुमाएका मानिसका लागि पुनर्स्थापनाको अर्थ र आवश्यकता अरू भन्दा कसरी फरक हुन्छ?
1: अवश्य नै सर, त्यो त एकदमै फरक हुन्छ। जस्तै कसैको घर मात्र भत्कियो भने घरको मात्रै कुरा हुन्छ होइन, अर्को चाहिँ अब मानवीय क्षति नै भएको छ भने चाहिँ फेरि त्यहाँ मन नै भत्किएको अवस्था हुन्छ, सम्बन्ध टुटेको अवस्था हुन्छ। र परिवारमा जो कमाउने व्यक्ति नै यदि चाहिँ त्यसरी विपदमा परेर मृत्यु हुनु भएको छ भने त त्यो घर नै अस्तव्यवस्त हुन्छ, किनकि जिम्मेवारी लिएको व्यक्ति चाहिँ अब रहेन परिवारमा, त्यो भनेपछि उसको जिम्मेवारी कसले लिने त होइन? आर्थिकदेखि सामाजिकदेखि हरेक कुरामा चाहिँ जिम्मेवारीका कुराहरू लालन पालन गर्ने कुराहरू व्यवहारका कुराहरू चाहिँ जोडेर आउँछ। त्यही भएर उहाँहरूलाई चाहिँ अब विशेष खालको चाहिँ हामीले सेवा सुविधाहरू दिनुपर्छ। जस्तै त्यसमा चाहिँ अब आर्थिक सहयोगै हुन सक्छ होइन सर, आर्थिक रूपमा पनि हुन सक्छ, अनि सामाजिक रूपमा पनि उहाँहरूलाई हामीले केही गर्न सक्यौं भने चाहिँ सामाजिक रूपमा पनि आर्थिक पनि हामीले अलिक बढी सहयोग गरेर हुन्छ कि होइन, अर्को चाहिँ सामाजिक रूपमा पनि उहाँहरूलाई अगाडि ल्याउने। अनि यी सबै कुरामा चाहिँ हामीले विपदको कुरा गरिरहँदाखेरि चाहिँ यो सामाजिक सहभागितालाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ। अहिलेको हाम्रो एप्रोच भनेको चाहिँ अब टप टु बटन नहोइकन बटम टु टप हुनुपर्छ, किनकि जसलाई समस्या परेको छ उहाँहरूसँगै समाधानका उपायहरू हुन्छन्, त्यही भएर उहाँहरूको नलेजलाई पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ।
0: अब बाल बालिकाको पढाइ, वृद्ध वृद्धको हेरचाह र महिलाको सुरक्षा जस्ता विषयलाई चाहिँ अब यो पुननिर्माण योजना
1: मा सबै नै प्रभावित भइराख्नु भएको हुन्छ। त्यसमा पनि अलिक बढी प्रभावित हुने भनेको चाहिँ वृद्ध वृद्ध ज्येष्ठ नागरिकहरू महिला र बालबालिका हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ अब महिला ज्येष्ठ नागरिक र बालबच्चाको लागि चाहिँ विशेष किसिमको चाहिँ कार्यक्रमहरू शुरू गर्नुपर्छ कि जस्तो लाग्छ। जस्तै महिला केन्द्रित, ज्येष्ठ नागरिक केन्द्रित र बालबच्चासँग सम्बन्धित होइन, जस्तै स्कूल छुटेकाहरूलाई चाहिँ बालबच्चाहरूलाई स्कूलमै लगेर तुरन्तै अब पढाउनु भन्ने त नसकेला, तर त्यही नै केही राखेर पढाउन र केही विभिन्न खालको चाहिँ गतिविधिहरू गर्न सकिन्छ। र पछिल्लो समयमा भोटेकोसी बाढीपछि जुन मैले एउटा देखिरहेको थिएँ भिडियोमा, एउटा कुन चाहिँ संस्थाले चाहिँ त्यो बच्चाहरूलाई जम्मा गरेर खेलौना खेलाउने र पढाउने पनि गरिरहेको छ, त्यो चाहिँ एकदमै खुसी लाग्यो मलाई, किनकि अब ठूलो बडा मान्छेलाई चाहिँ अलिकति घरको जिम्मेवारी लिएका मान्छेलाई चाहिँ घर भत्कियो के गर्ने होला भन्ने किसिमको तनाव हुन्छ भने त्यो बालबच्चालाई के मतलब हुँदैन होइन, ऊ त आमासँग हिँडिरहेछ नि, उसको खेलौना हराएको पिर चाहिँ त्यो बच्चालाई हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामी यस्तो अवस्थामा विपदमा सबै नै पीड़ित भइरहँदाखेरि पनि महिला ज्येष्ठ नागरिक र बालबालिकाको लागि चाहिँ विशेष खालको कार्यक्रम ल्याउन सक्यो भने क्षणिक होइन, ठूल्ठूला कार्यक्रम पनि चाहिएन, सानातिना खुसी भन्या सानातिना कुराबाटै हुन्छ। त्यही कारणले गर्दा त्यस्तो खालको कार्यक्रम हामीले गर्न सक्यौँ भने चाहिँ विपदबाट पनि हामी बिस्तारै सहजै रूपमा चाहिँ हामी माथि उठ्न सक्छौँ, र यो भनेको त हाम्रो लर्निङ सिकाइको प्रक्रिया पनि हो, जसलाई हामी समाजशास्त्रमा सामाजिकीकरण भनेर भन्छौँ।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोसी बाढीपछि पुनर्स्थापना र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01597122 मा सम्पर्क गर्नुहोस्।
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
6: कृषि मन्त्र नार्क सँग।
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನೆ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर समाजशास्त्री प्राध्यापक सुनिता गाइसीसँग कुरा गरिरहेका छौं. सुनिता गाइसीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ.
2: हजुर, धन्यवाद सर.
1: आज हामी तपाईँसँग भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. तपाईँले धेरै कुरा भनिसक्नु भएको छ. बाढीपछि विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सार्ने कि उनीहरू बसेकै ठाउँमा पुननिर्माण गर्ने, अब यसमा निर्णय गर्दा चाहिँ मुख्य आधार के हुनुपर्छ?
2: अब यसमा चाहिँ दोहोरो किसिमको मत हुन सक्छ. जस्तै समाजशास्त्रीले गर्ने एउटा किसिमको चाहिँ हुन सक्छ भने अरू सामान्य मान्छेले फरक किसिमले, जस्तै कतिपय चाहिँ के भन्दो रहेछन् भने जहाँ बस्यो त्यही लगाएर पुनर्स्थापना गर्नुपर्छ, तिनीहरूको थाकथलो त्यही हो भन्ने खालको सोच हुन्छ. तर अब हामीले चाहिँ के गर्नु पर्यो भने त्यही ठाउँमा लगेर राख्दाखेरि जोखिम कतिको छ, जोखिमलाई चाहिँ हामीले पहिले अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो कतिको जोखिम छ. त यदि कम जोखिम छ भने चाहिँ हामीले त्यहाँ लगेर व्यवस्थापन गर्न सकिएला. तर त्योभन्दा पनि बेटर चाहिँ अझ राम्रो चाहिँ के हुन सक्छ भने त्यस्ता खालका विपत्ति त आउन सक्छन्. त्यही भएर चाहिँ हामीले अब त्योभन्दा पनि अझ नयाँ ठाउँमा लग्दाखेरि पनि उहाँहरूलाई चाहिँ वातावरणीय हिसाबले विपत्तिको हिसाबले सुरक्षित ठाउँमा चाहिँ राख्नुपर्छ जस्तो लाग्छ. कि पहिलाकै ठाउँमा लगेर राख्नै पर्छ भन्ने खालको सोच कतिपयको हुन सक्छ. तर के छ त भन्दा त्यहाँ विपदका फेरि पनि घटनाहरू हुन सक्छन्. त्यही भएर सुरक्षित ठाउँमा लगेर राख्दा चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ. अब त्यो बीचमा केही कुरा त छुट्छ नै होइन सर. जस्तै अस्ति हामीले भोटेकोशी बाढीमा नि मैले एउटा इन्टरभ्यू सुनेको थिएँ. एकजना बाले के भन्दै हुनुहुन्थ्यो भने मेरो त दुनियाँ नै बगायो, म एउटा मात्र बाँचेको छु, अब मलाई फेरि त्यहाँ लग्यो भने म बस्दिन, अब म त्यहाँ गएर बस्न सक्दिनँ, मेरो कोही पनि छैन भनिराख्नु भएको थियो.
1: यसमा दुइटै कुरा, एउटा त्यस्तो खालको पनि प्रतिक्रिया आएको, अब त्यो ठाउँमा गएर कसरी बस्ने, म कसरी निराउन सक्छु, म कसरी जीविका चलाउन सक्छु भन्ने पनि हुनुहुन्छ. अर्का थरी त होइन, म पहिला जहाँ थिएँ त्यही बस्नुपर्छ, म जन्मेको हुर्केको मैले चाहिँ जीवन निर्वाह गरेको ठाउँ त्यही हो, मैले अहिले पनि जीविका चलाउने ठाउँ आधार त्यही छ, अहिले छरछिमेकहरू त्यही छन्, त्यही गएर बस्नुपर्छ भनेर भन्नेहरू हुनुहुन्छ. अब यसमा यो दुइटै कुरालाई चाहिँ सन्तुलन कसरी मिलाउने? त्यसमा
2: यसमा चाहिँ जोखिम कतिको छ भन्ने कुरालाई चाहिँ
1: हामीले
2: ध्यान दिनुपर्छ जस्तो लाग्छ. कहिलेकाहीँ हामीले जे सोच्यो त्यो ठिक नहुन पनि सक्छ. फेरि उहाँहरू दुवै सही नै हुनुहुन्छ कि, मेरो थाकतलोमा बस्छु भनेर त उहाँको अधिकारको कुरा हो. तर त्यसले भविष्यमा जोखिम कतिको छ त भन्ने कुरालाई चाहिँ हामीले अब एकदमै इन्टेन्सिभ रूपमा एनालाइसिस गर्नुपर्छ जस्तो लाग्छ. होइन, जोखिम एकदमै धेरै छ भने त हामी त्यहाँ बस्न सक्ने अवस्था रहँदैन. अब जोखिम कम छ भने चाहिँ केही सहजता गर्न सकेला कि भन्ने कुरा चाहिँ हुन सक्छ सर.
1: हजुर, अब नदी किनारमा पहिले नै बस्ती र संरचना बनेका छन्, अब पुननिर्माण गर्दा जोखिमयुक्त ठाउँमा फेरि निर्माण नगर्ने नीति चाहिँ व्यवहारमा कतिको सम्भव हुन्छ?
2: अब व्यवहारमा भन्दा पनि कस्तो हुन्छ भने सर, कानूनले त ठ्याक्कै भन्न पाएर त्यहाँ नगरे भयो होइन भन्ने हुन्छ. जस्तै पहिला चाहिँ डाँडामा घर हुन्थ्यो, खेतीपाती बेसीमा हुन्थ्यो नि होइन. तेरो बाजेको पालामा डाँडामा घर थियो, बेसीमा खेत हुन्थ्यो, जनसङ्ख्या बढ्यो, समस्या पर्यो भनेर के हुन्थ्यो क्या, अब समस्या छ भनेर के हुन्थ्यो, बुझिया छ तर बसिरहेछन्. तर अब त्यो कुरालाई चाहिँ अहिले चाहिँ हामीले त्यस्ता जोखिमयुक्त ठाउँमा चाहिँ नबस्नको लागि नै सरकारले योजना बनाउनु पर्छ. सरकारले योजना बनाएर कानून मात्रै भनेर मात्रै भएन, त्यसलाई व्यवहारिक रूपमा पनि विभिन्न खालको चाहिँ क्रियाकलापहरू हुनुपर्छ जस्तो लाग्छ यसमा चाहिँ.
1: हो, अब अघि नै तपाईँले भनिहाल्नुभयो सुरक्षित बस्ती बनाउँदाखेरि स्थानीय मानिसले आफ्नो जमिन समुदाय र पुरानो सामाजिक सम्बन्धलाई पनि ध्यान दिनुपर्छ भनेर होइन. मानिसलाई अर्को ठाउँमा सार्दा घर त दिन सकिन्छ होइन, तर उसको पुरानो समुदाय र सामाजिक सम्बन्ध चाहिँ कसरी जोगाउने? यस्तो बेला
2: भौतिक कुराले त केही हदसम्म मान्छेको खुसी चाहिँ फर्काउँछ सर. तर सामाजिक सम्बन्धमा चाहिँ अब नयाँ ठाउँमा एडजस्ट गर्नको लागि चाहिँ व्यक्ति आफैले पनि पहल गर्नुपर्छ कि जस्तो लाग्छ. जस्तै जात्रा पर्व रीतिथिति भक्तपुरमा पनि के अरे टुडी खेलमा डेउडा मनाउनेहरू हुन्छन् क्या सर. भनेको चाहिँ ठाउँ अनुसार बिस्तारै, फेरि मानिस भनेको चाहिँ कस्तो भने जहाँ जस्तो परिस्थिति छ बिस्तारै एडजस्ट हुँदै जानुपर्छ होइन. यस्तै हो भनेर पनि बसिरहनु हुँदैन, चोट त हुन्छ तर त्यसबाट चाहिँ बाहिर निस्किनु पर्छ जस्तो लाग्छ. त्यसको लागि व्यक्ति आफैले पनि पहल गर्नु पर्यो, स्थानीय सरकार राज्यले पनि त्यो खालको चाहिँ संरचनादेखि लिएर बनाउनु पर्यो.
1: यसरी बुझौं तपाईले अघि नै भने जस्तो सम्भव छ भने त्यो समुदायको त्यो सामाजिक सम्बन्धलाई सँगसँगै पुनर्स्थापना गरौं हैन त सम्भव छैन भने पनि पुनर्स्थापना भइसकेपछि व्यक्ति आफैले पनि अब त्यहाँ घुलमिल हुने र त्यो समाजलाई फेरि पहिले जस्तै चाहिँ चलायमान बनाउन सक्ने हुनु भयो
2: त्यसको लागि चाहिँ सरलाई म यहाँ सानो एक्जामपल दिऊ जस्तै अहिले चाहिँ भक्तपुरमा विशेष गरी फल्चाहरू पार्टीहरू बनाइदिराछ त्यो पार्टीमा चाहिँ अब ज्येष्ठ नागरिकहरू बस्ने केटाकेटीहरू खेल्ने त्यो ठाउँ एउटा भइरहेछ कि त्यसले गर्दा चाहिँ विभिन्न खालको सामाजिक सिकाइहरू पनि पुरानो पुस्ताबाट नयाँ पुस्तामा सरिरहेको छ त्यस्तो खालको वातावरण चाहिँ हामी बनाउन सक्यो भने अझ नयाँ ठाउँमा पनि उहाँहरूलाई चाहिँ एडजस्ट गर्न सजिलो हुन्छ कि जस्तो लाग्छ
1: अब पुननिर्माणमा स्थानीय समुदायको सहभागिता चाहिँ किन महत्वपूर्ण हुन्छ निर्णयमा उनीहरूलाई कति अधिकार दिनुपर्छ
2: एकदमै महत्वपूर्ण हुन्छ यो प्रश्नमा चाहिँ वास्तवमा स्थानीय व्यक्ति भनेको त्यहाँका जानकार विज्ञ हुन्छन् कि बाहिरकाबाट आएकाहरूले चाहिँ अर्कै किसिमले चाहिँ उहाँहरूको सिचुएसन अनुसार प्लान पोलिसीहरू बनाउनुहुन्छ वास्तवमा स्थानीय व्यक्तिहरू सहभागी भएका कार्यक्रमहरू नै अहिलेसम्म चाहिँ सफल भएका छन् र दीर्घकालीन दिगो पनि भएका छन् त्यही स्थानीय व्यक्ति भनेको चाहिँ त्यो ठाउँको लागि एकदम विज्ञ जानकार हुन्छन् हामी भनिन्छ नि पढेर एक किसिमले हामी जान्छौँ भने पढेर पनि जान्ने व्यक्तिहरू भनेको चाहिँ लोकल पिपलहरू स्थानीय जनसमुदाय नै हुन् उहाँसँग भएको ज्ञान सिपका कुराहरू चाहिँ वास्तवमा अब किताबमा खोजेर पाइँदैन त्यही भएर जति पनि यो नीति निर्माणका कुराहरू छ स्थानीय व्यक्तिलाई पनि सहभागिता गराउनु पर्यो अनि अहिले देखिरहेको चाहिँ कस्तो भने सहभागिता चाहिँ सक्रिय खालको हुन पर्यो मिटिङमा गएर ताली बजाउने खालको मात्रै हुनु भएन उहाँहरूका भनाइहरू उहाँहरूका आवाजहरू पनि त्यहाँ राख्न सक्ने खालको अवस्था चाहिँ हामीले सृजना गर्नुपर्छ सक्रिय सहभागिताले मात्रै समस्यालाई समाधानतिर लान्छ
1: अब माथिबाट योजना बनाएर स्थानीय आवश्यकता माथि लागू गर्ने र स्थानीय मानिससँगै योजना बनाउने प्रक्रिया बीच कस्तो फरक पर्छ
2: अब स्थानीय व्यक्तिलाई सहभागी गरेर गराउँदाखेरि चाहिँ त्यो दिगो हुन्छ त्यहाँको जियोग्राफिकल अवस्थादेखि लिएर के कस्तो छ सबै कुराहरू उहाँहरूलाई अलिक बढी थाहा हुन्छ तर माथिबाट लाग्दाखेरि चाहिँ के कस्तो हुन्छ भने यो टप टु बटम र बटम टु टप भन्ने छ अहिलेसम्म हामीले देखिरहेको चाहिँ बटम टप टु बटम छ त्यो टप टु बटमले चाहिँ कस्तो हुन्छ भने हामी गुगलमा सर्च गर्दाखेरि त्यो ठाउँ कस्तो रहेछ त्यहाँका मान्छे कस्तो रहेछन् भने तुरन्तै थाहा पाउँछौँ कि त्यो अनुसारको हामी गरिरहेको हुन्छौँ र धेर थोरै त्यहाँका मान्छेहरू ठुला बडाका कुराहरू पनि सुनेका हुन्छन् त्यसले गर्दा त्यो माथिबाट लादेको भन्दा पनि स्थानीय मानिसलाई चाहिँ सक्रिय सहभागिता गरेर बनाउने चाहिँ जुन नीति निर्माणका कुराहरू छ त्यसले चाहिँ दिगो पनि ल्याउँछ नै तर अहिले पछिल्लो समयमा हामी चाहिँ टप टु बटम भन्दा नि बटमबाट बिस्तारै टपतिर जाने हो कि भन्ने खालका विकासका योजनाहरू पनि देखिरहेछौँ हामीले सर
1: सुनिता गाईसीजी तपाईँ समाजशास्त्री हुनुहुन्छ प्राध्यापक हुनुहुन्छ पढाउनुहुन्छ आज हामी तपाईँसँग भोटेकोशी बाढी पछिको पुनर्स्थापना र पुननिर्माणमा ध्यान दिनुपर्ने कुरा बढी चाहिँ यो सामाजिक र सांस्कृतिक हिसाबले के कुरामा ध्यान दिने पुनर्स्थापनामा जाँदा पुननिर्माणमा जाँदा भन्ने कुरा गरिरहेका छौँ तपाईँले धेरै कुरा भनिरहनु भएको छ भोटेकोशी क्षेत्रमा जलविद्युत सड़क बजार र अरू पूर्वाधार पनि छन् अब पुननिर्माण गर्दा विकास र विपदको जोखिम बीच चाहिँ सन्तुलन कसरी मिलाउन सकिन्छ
2: हजुर अब यो प्रश्नमा चाहिँ जस्तै विकासले कतिपयले के भन्दो रहेछन् त भन्दा विकासले विनाश ल्याउँछ होइन डेभलपमेन्टभित्र पनि अन्डर डेभलपमेन्ट हुन्छ भनेर छ तर वास्तव विकास चाहिँ जोखिम होइन आफैमा तर हामीले त्यहाँको वातावरणीय अवस्थाहरू त्यहाँको भौतिक संरचनाहरू होइन नदी किनारादेखि हरेक कुराहरू बुझ्न नसक्दाखेरि चाहिँ विकास गर्ने भनेर चाहिँ निर्माण गरेका संरचना यो परियोजनाहरूले चाहिँ अविकास निम्त्याइरहेछन् मानवीय र भौतिक क्षतिहरू चाहिँ भइरहेको छ त्यही भएर अब अहिले चाहिँ कस्तो हुनु पर्यो भन्दा जति पनि संरचनाहरू भत्किएका छन् त्यसलाई फेरि पुनर्निर्माण गर्दाखेरि चाहिँ त्यहाँको चाहिँ सामाजिक संरचना त्यो सँगै चाहिँ वातावरणीय अवस्थाको बारेमा पनि हामीले बुझ्नु जरुरी छ जस्तो लाग्छ त्यही भएर विश्वमा चाहिँ पहिला कुनै पनि कुराहरू गर्नुभन्दा अगाडि रिसर्चहरू धेरै हुन्छ अनुसन्धानहरू धेरै हुन्छ त्यो ल्याकिङ चाहिँ नेपालमा अलि भएको हो कि जस्तो पनि लाग्छ अध्ययन अनुसन्धान कम हुनाले पनि त्यहाँको चाहिँ वस्तुस्थिति कस्तो छ भन्दा पनि ल मलाई यस्तो आवश्यक छ त्यहाँ यस्तो परियोजना गर्ने भनेर ती विकासका कुराहरू भइरहेको छ त्यही भएर कतिपय अवस्थामा चाहिँ विकासले पनि विनाशका कुराहरू ल्याएको छ होइन बाटो बन्नु त राम्रो कुरा तर बाटो बनेसँगै चाहिँ त्यहाँ चाहिँ बाढी पहिरोका कुराहरू पनि भइरहेको छन् परियोजनाहरूका कुरा पनि त्यस्तै छन् त्यही भएर त्यहाँको चाहिँ वातावरणीय अवस्थाहरू विचार गरेर मात्रै अनि हामीले विकास निर्माणका कामहरू गर्यौं भने चाहिँ अझ राम्रो हुन्छ
1: अब तपाईँले भने जस्तै विकासले विनाश पनि पनि निम्त्याउँछ पनि भनौँ त्यसमा होइन विकास पनि निम्त्याउँछ विकासले विनाश पनि निम्त्याउँछ विकासले जोखिम सृजना गर्न सक्छ भन्ने यो बहसलाई भोटेकोशीको सन्दर्भमा चाहिँ कसरी बुझ्ने अलिकति भनिदिनुहोस् न
2: भोटेकोशीको सन्दर्भमा बुझ्दाखेरि चाहिँ अब आवश्यकता पर्यो भनेर जति पनि मानिसहरू नदी किनारमा होइन बस्नु भएको छ त्यो कारणले गर्दाखेरि चाहिँ जोखिम बढ्यो नि त होइन विपदमा चाहिँ धेरै मानिसहरू प्रभावित भयो अहिले पनि हामीले धेरै देख्यौँ भने चाहिँ नदी किनारामा अथवा भिरालो जमिनमा मानिसको बस्तीहरू धेरै देखिन्छ विभिन्न खालको परियोजनाहरू पनि त्यही स्थापना गरिएको हुन्छ बाटो पुल निर्माण गर्दा पनि त्यही किसिमको देखिन्छ त्यही भएर चाहिँ जोखिमलाई न्यूनीकरण गर्ने हो भने चाहिँ त्यहाँको वातावरणीय अवस्थादेखि लिएर ती कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ अनि हामीले यो सन्दर्भमा चाहिँ बिस्तारै जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले गर्न सक्यौं भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि कसैले त्यो नगर भने पनि मान्दैनन् तर इतिहास यस्तो छ है भन्यो भने चाहिँ म त अवेर हुनुपर्छ जीवन भयो भने मात्रै अनि मैले केही गर्न सक्छु नि मान्छेको जीवन त एकदमै महत्वपूर्ण हुन्छ त्यही कारण जीवन जोगाउनको लागि चाहिँ हामीले भौतिक संरचनाहरू निर्माण गर्दाखेरि अब जस्तै अहिले भोटेकोशीमा पनि जति पनि जल विद्युत आयोजनाहरू बगाइरहेछ बाटो पुल बैंकदेखि होइन अब फेरि पुनर्स्थापनाको कुरा गर्दा कहाँ चाहिँ बनाउँदा ठिक छ त यहाँ के भइरहेछ त भनेर त्यसलाई चाहिँ एकदमै गहन रूपमा अध्ययन गरेर मात्रै स्थापना गर्दाखेरि अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ
1: अब तपाईँले भने जस्तै यसमै जोड्दा सड़क पुल वा जल विद्युत आयोजना पुनर्निर्माण गर्दा चाहिँ तत्काल आर्थिक गतिविधि शुरू गर्ने दबाव पनि हुन्छ
2: होइन
1: दीर्घकालीन जोखिम पनि लाइन ध्यान दिनुपर्छ अब त्यो दुईटै कुरालाई चाहिँ कसरी सन्तुलनमा राखिने र कसलाई प्राथमिकता दिने त्यसमा आर्थिक एउटा चाहिँ आर्थिक गतिविधि पनि शुरू गर्ने दबाव छ अर्को सँगसँगै तपाईँले भने जस्तो दीर्घकालीन जोखिमलाई पनि ध्यान दिनुपर्छ
2: अब यो सन्दर्भमा चाहिँ जस्तै आर्थिक अवस्था पनि आर्थिक
1: गतिविधि
2: बढ़ाउनु पर्यो अनि त्यो सँगै चाहिँ हामीले त्यहाँ भौतिक पुनर्निर्माण पनि गर्नु पर्यो होइन त्यो विषय एकदमै तादम्य मिलाउनको लागि चाहिँ स्थानीय मानिसहरूको पनि सहभागिता हुन पर्यो उहाँहरूका कुराहरू पनि सुन्नु पर्यो र त्यो सँगै चाहिँ अब पुनर्निर्माण त जरूरी छ यतिकै बाढ़ी गयो भनेर छोडिराख्ने अवस्था त होइन त्यसलाई त केही न केही गर्नु पर्यो तर अब त्यो ठाउँ सुहाउँदो किसिमले चाहिँ आर्थिक क्रियाकलापहरू बढ़ाउन जरूरी छ जस्तै अहिले जति पनि ब्याङ्कहरू बगायो होइन त्यहाँको भौतिक संरचना त शून्यमै गयो नि त त्यो शून्यबाट माथि उठ्नको लागि त त्यहाँको अझ गहन अध्ययन गरेर अनि त्यसपछि मात्रै आर्थिक गतिविधिहरू चाहिँ अगाडि बढ्छ जस्तो
1: दीर्घकालीन जोखिमलाई नि ख्याल गर्दै आर्थिक गतिविधि बढ़ाउने कुरामा चाहिँ प्राथमिकता दिएर अगाडि बढ़नुपर्छ भन्ने कुरा गर्नुभयो सुनिता गाईसीजी अब यो सबैभन्दा महत्वपूर्ण कुरा पूर्व सूचना प्रणाली यसमा पनि के भयो भन्दाखेरि भोटेकोशी बाढ़ीमा हामीले सम्झिँदाखेरि बाढ़ी आउँदैछ भन्ने कुरो माथिल्लो भेगमा टिमुरेतिर अलिक कम जानकारी भयो होला त्योभन्दा तल्लो भेगमा त बाढ़ी आउँदैछ भन्ने कुरो अलिकति केही समय अघि भन्ने पनि थाहा भएको थियो तर धेरैजनाले के गर्नुभयो भने बाढ़ी चाहिँ भन्दा पहिले नै आएको होइन तर कत्रो बाढ़ी आउँदैछ भन्ने कुरा चाहिँ कसैले नि त्यहाँ पूर्व सूचनामा गएन बाढ़ी आउँदैछ भन्ने कुरालाई सामान्य रूपमा लिँदाखेरि पनि जनधनको ठूलो क्षति अझ धन जनको चाहिँ भनौँ धनको त्यसै हुन्थ्यो होला तर खोलामा बाढ़ी हेर्न जाने गर्दा फोटो खिच्दाखेरि पनि कतिपयको ज्यान गएको छ अब पूर्व सूचना प्रणाली भए पनि सबैभन्दा कमजोर मानिससम्म सूचना नपुगे त्यसको अर्थ के रहन्छ भन्ने कुरो आयो होइन पूर्व सूचनालाई चाहिँ सामाजिक रूपमा समावेशी कसरी बनाउने यसमा तपाईँको अलिकति समाजशास्त्रीय दृष्टिकोण
2: हजुर यसमा चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने हुन त विपद त अब बाजा बजार आउँदैन भनेर हामी सुन्छौँ धेरै तर सूचना पाइसकेपछि त्यो सूचनालाई चाहिँ त्यो आर्थिक अवस्था कम भएको मानिसले बुझ्ने हिसाबले होइन जस्तै कहिले काहीँ चाहिँ के हुन्छ इङ्ग्लिसमा म्यासेज आउँछ मोबाइलमा उसँग मोबाइलमा त्यो म्यासेज आउँछ सरकारले त दिएको हो तर उसले पढ्नै सक्दैन त्यस्तो अवस्थामा चाहिँ जस्तै अडियो मेसेजहरू पठाएर हुनसक्छ अनि अर्को कुरा भनेको चाहिँ मलाई लागिरहेको चाहिँ जो आर्थिक रूपमा चाहिँ अलिकति विपन्न अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यस्तो सूचनालाई छिट्टै फ्लो गर्नको लागि चाहिँ विभिन्न आमा समूहहरू हुनसक्छ क्लबहरू हुनसक्छ होइन स्थानीय स्तरबाट नै त्यस्तो खालको चाहिँ इन्फर्मेसनहरू पूर्व सूचनाहरू चाहिँ उहाँसम्म पुर्याउन सकिन्छ कि जस्तो लाग्छ कि जस्तै अब हामी जति पनि यो आधुनिक भनिरहँदाखेरि पनि अझ पनि आर्थिक अवस्था कम भएर मानिसहरू धेरै हुनुहुन्छ र हाम्रो चाहिँ शैक्षिक स्तरले पनि त्यसमा असर पारेको हुन्छ त्यही भएर त्यो अवस्थामा चाहिँ जस्तै त्यो छरछिमेकमा भएका समूहहरू हुन्छ, आमा समूहहरू हुन्छ, त्यहाँका समुदायहरू हुन्छ, उहाँहरूलाई चाहिँ छिटी खालको चाहिँ त्यस्तो सूचना सहजै बुझ्ने खालको सूचना चाहिँ दिन सक्यो भने चाहिँ सहज हुन्छ कि जस्तो लाग्छ। अनि अहिले यो भोटेकुसीको बाढीमा चाहिँ मलाई लागेको कस्तो भन्दा कतिपय बाढीको फोटो खिच्न गएर पनि बिते, अब अहिले चाहिँ के त आफ्नो जीवन हुँदा भन्दा पनि भाइरल कसरी हुने त भन्ने खालको मानसिकताले गर्दाखेरि पनि बढी क्षति भयो। त्यो जीवन महत्वपूर्ण छ, त्यसलाई जोगाउनको लागि र त्यो कम आय स्तर भएका मानिससम्म सूचनाहरू पुर्याउनको लागि सरकारले पनि विकल्प रोज्नुपर्छ कि जस्तो लाग्छ। जस्तै अहिले हामीले म्यासेज आउँछ, अब अडियो म्यासेजहरू पठाएर हुन सक्छ कि अथवा त्यहाँका चाहिँ स्थानीय आमा समूहहरू महिला समूहहरूलाई अलिकति बढी फोकस सचेत गराएर हुन्छ कि। अनि यो सँगै चाहिँ विपद यस्तोमा चाहिँ यसरी गर्न सकिन्छ भनेर विभिन्न खालको चाहिँ जनचेतनामूलक कार्यक्रम पनि गर्न आवश्यक छ कि जस्तो लाग्छ।
1: एकदम भने पो अब यो पुनर्स्थापना र पुननिर्माणको तयारी भइरहँदाखेरि हामीले भोलि पर्सि हुन सक्ने यस्तै खालको विपदलाई पनि ध्यान दिएर पूर्व सूचना प्रणालीलाई चाहिँ अझै व्यवस्थित प्रभावकारी र त्यहाँका मान्छेले बुझ्ने भाषामा र जोखिम हुँदैछ भन्ने बित्तिकै त्यो सावधानी अप्नाउने चाहिँ त्यो व्यवहारिक ज्ञान कुराको हिसाबले चाहिँ अभ्यासको हिसाबले चाहिँ काम गर्नुपर्ने खाँचो छ।
2: अच्छा यसमा अलिकति थप है, जस्तै अहिले चाहिँ भइरहेको के छ त भने मैले जे जाने अरूले पनि त्यही जानेछ भन्ने खालको हाम्रो मानसिकता छ। सबै स्याउलाई एउटै बास्केटमा हालेर हामी हेर्छौँ कि एउटै बास्केटमा, तर त्यो बास्केटभित्रको चाहिँ स्याउ चाहिँ कस्तो क्वालिटीको छ भनेर छुट्याउन जरुरी छ। त्यही भएर हामीले स्तरीकरणका कुरा नगर्ने भनिरहँदाखेरि पनि त्यो खण्डीकरण चाहिँ जरुरी छ कि जस्तो लाग्छ। कस्तो समुदाय चाहिँ कहाँ छ र त्यो समुदायको अवस्था कस्तो छ, उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ र त्योसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न सक्यौं भने चाहिँ अझ छिटै होइन यस्ता विपदबाट चाहिँ धेरै धनजनको क्षति हुँदैन कि भन्ने लाग्छ मलाई।
1: सुनिता गाईसीजी तपाईँ अध्यापक हुनुहुन्छ, समाजशास्त्री हुनुहुन्छ, आज हामी तपाईँसँग भोटेकोसी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गरिरहँदाखेरि ध्यान दिनुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब पुननिर्माण गर्दा भविष्यमा आउने बाढीको जोखिमलाई चाहिँ हामीले कति वर्षसम्म सोचेर योजना बनाउँदा ठिक हुन्छ, तपाईँलाई त्यस्तो के लाग्छ?
2: यस्तो विपदलाई त यति वर्ष भन्नै सकिँदैन सर। जस्तै हामी भने 72 भुइँचालो देखा मान्छे हो, कोविड देखा मान्छे हो होइन। पहिला बाबुबाजेले चाहिँ 1990 सालको भूकम्प आउँदाखेरि एक महिना घर बाहिर बस्यो भन्दा मलाई बच्चा बेला साह्रै अचम्म लाग्थ्यो, भुइँचालो आउँथे जान्थे यी बुढाहरू चाहिँ किन त्यसरी बस्यो होला जस्तो लाग्थ्यो। तर 72 भुइँचालोले
1: धेरै
2: त्यो विपदलाई चाहिँ यतिसम्म भनेर हामी भविष्यवाणी चाहिँ गर्न सक्दैनौ। तर यस्तो खालको विपद भइरहेछ भने जुन हाम्रो इतिहास छ नि त्यसलाई चाहिँ सम्झिँदै यस्ता खालका विपद भन्दा जुनसुकै बेला आउन सक्छ नि भन्ने कुराको जानकारी सहित हामी सचेत चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ। विपद यस्तै हुन्छ यस्तै हुन्छ यस्तै गर्छ क्षति भन्ने कुरा चाहिँ त्यो तोक्न सकिँदैन जस्तो लाग्छ सर।
1: अब अर्को कुरा अघि नै तपाईँले भन्नुभएको छ, यो राहत र पुननिर्माणमा वास्तविक पीड़ित छुट्ने वा पहुँचवालाले चाहिँ बढी सुविधा पाउने सम्भावना हुन्छ, यसलाई चाहिँ अब कसरी रोक्ने त तपाईँको सुझाव के छ यसमा?
2: हजुर, अब यो चाहिँ प्राय सधैँ विपदमा यस्तै भइरहेको हुन्छ। यसको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भने स्थानीय जति पनि स्थानीय जनताहरू हुन्छ उहाँहरूको यो राहतमा चाहिँ सक्रिय भूमिका हुनुपर्छ कि जस्तो लाग्छ कि। जस्तै कुनै पनि ठाउँमा चाहिँ त्यो ठाउँको जानकार मान्छेले मात्रै त्यसको घर भत्किएछ त्यो यसको क्षति भएको छ भन्ने चाहिँ थाहा हुन्छ। अब राहत दिन जाने मान्छेलाई त्यो थाहा हुँदैन, लिन आइराख्नु भएको छ उहाँहरूले त हेर्दा सबै एउटै किसिमको देख्नुहुन्छ। त्यही भएर त्यहाँको स्थानीय समुदायबाट चाहिँ केही व्यक्तिहरूलाई लिएर उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ राहत वितरण गर्न सक्यो भने चाहिँ समतामूलक खालको चाहिँ राहत वितरण हुन सक्छ जस्तो लाग्छ होइन। नत्र भने बाहिरबाट गएको व्यक्तिहरूले चाहिँ त्यही देखिन्छ। अस्ति पनि हामीले त्यही देख्यौँ भोटेकोसीको बाढीमा पनि उहाँले भनिरहनु भएको थियो मेरो घर भत्किएको छैन मेरो घर बगाएको छैन तर म राति लिन आइरहेछु किनभने मेरो बुढा बिरामी हुनुहुन्छ घर लडिरहेछन् कमाउने मान्छे छैन त्यही म पनि एक किसिमको पीड़ितै हो उहाँले खुल्याम भनिरहनु भएको थियो कि। त्यसले गर्दाखेरि स्थानीय मान्छेहरूको सक्रियतामै पीड़ित को हो भनेर चाहिँ छुट्याउनु जरूरी छ कि जस्तो लाग्छ मलाई।
1: एकदम अब पुननिर्माणको बजेट र निर्णय प्रक्रियामा पारदर्शिता र जवाबदेही चाहिँ कसरी सुनिश्चित गर्न सकिन्छ?
2: हजुर, अब यो पुननिर्माणको कुरा गर्दाखेरि अनि त्योसँगै जोडेर आउने बजेटको कुरा गर्दाखेरि पारदर्शी हुनुपर्छ भनेर हामी भनिरहँदाखेरि पनि कतिपय कुराहरू चाहिँ देखिँदैनन्। त्यसको लागि चाहिँ अब जति बजेट आएको छ त्यो कुराहरू चाहिँ स्पष्ट रूपमा होइन विभिन्न अब प्रकाशित पनि गर्नुपर्ने हुन्छ होला। त्यो सँगै चाहिँ समुदाय सहित चाहिँ समुदायलाई पनि त्यसमा चाहिँ सक्रिय सहभागिता गरायो भने चाहिँ समुदायले चासो लिन्छन् कहाँ खर्च भयो के खर्च भयो अब अहिले जति पनि हामी उपभोक्ता समिति भनेर अहिले पछिल्लो समयमा आएको छ नि सर अब त्यसले चाहिँ के गरिरहेछ भन्दा उपभोक्ता समितिमा व्यक्तिहरू भइसकेपछि तिनीहरूले चाहिँ चियो चर्चो गर्ने रहेछन् चासो लिने रहेछन् त्यसले गर्दाखेरि ओहो हामीले केही घोटाला गर्नुहुन्न है केही त्यस्तो नराम्रो गर्नुहुन्न है भनेर अवेर चाहिँ भएको देखिन्छ पछिल्लो समयमा
1: अब स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार अनि समुदाय बीच चाहिँ पुननिर्माणको जिम्मेवारी कसरी बाँड्ने तपाईँलाई अघि धेरै कुरा भन्नुभयो समुदायलाई अग्रसर बनाउनुपर्छ अझ जिम्मेवारी बाँडफाँडको बेला चाहिँ कसरी ध्यान दिने त्यसमा के गर्ने
2: अब यो कुरामा चाहिँ मलाई कस्तो लाग्छ भने सर स्थानीय सरकारको चाहिँ मुख्य भूमिका हुन्छ किनकि जहाँ त्यो विपदको घटनाहरू भयो त्यो विपदको घटनालाई चाहिँ एकदमै सिधै आँखाले देख्ने चाहिँ स्थानीय सरकार स्थानीय मानिसहरू हुन्छन् र त्यही भएर समस्या कहाँ भयो विपदबाट कति चाहिँ जोखिम भयो कति चाहिँ धनजनको क्षति भयो भन्ने कुराको हिसाब किताब चाहिँ स्थानीय सरकारले रेकर्ड राख्नु पर्यो र त्यो किसिमको चाहिँ के गर्न सकेला भनेर योजनातिर लाग्नु पर्यो भने अनि पछि बिस्तारै संघीय र केन्द्रीय सरकारले चाहिँ बजेटका कुराहरू गर्नु पर्यो त्यहाँ त समस्या के हो भनेर चाहिँ समस्या देखिने भयो पत्ता लाउने भयो समस्या यस्तो छ आवश्यकता यस्तो छ भनेर चाहिँ पत्ता लाउने काम चाहिँ स्थानीय सरकारले स्थानीय मानिसहरूले गर्छन् र त्यो किसिमको चाहिँ माथिल्लो अब आर्थिक कुरा त चाहियो हामीलाई त्यसलाई समाधान गर्नलाई दीर्घकालीन रूपमा त्यसलाई चाहिँ समाधान गर्नको लागि चाहिँ केन्द्रीय सरकार र संघीय सरकारले चाहिँ आर्थिक रूपमा चाहिँ सहयोग गर्नु पर्यो त्यो कुरा चाहिँ के छ भनेर उहाँहरूले चाहिँ अझ बढी अनुसन्धानात्मक तरिकाबाट हेर्नुभयो भने चाहिँ अनि यस्ता विपदका कुराहरू चाहिँ अलि छिटै होइन सेटल हुन्छन् जस्तो लाग्छ भनेर चाहिँ समस्या देखिने भयो पत्ता लाउने भयो समस्या यस्तो छ आवश्यकता यस्तो छ भनेर चाहिँ पत्ता लाउने काम चाहिँ स्थानीय सरकारले स्थानीय मानिसहरूले गर्छन् र त्यो किसिमको चाहिँ

0: गैर सरकारी संस्था, निजी क्षेत्र र दात्री निकायले पुननिर्माणमा सहयोग गर्दा स्थानीय प्राथमिकतामाथि उनीहरूको प्राथमिकता हावी हुने जोखिम पनि हुन्छ। अब यसमा चाहिँ कसरी ध्यान पुर्याउने?
1: हजुर, यसमा चाहिँ अब हामीले हेर्नुहोस् न कस्तो खालको चाहिँ छ भने, यसमा जस्तै बाहिरकालाई केही गर्न नदिउँ भन्दा पनि यहाँ विकास निर्माणका केही पनि अब होइन केही कुराहरूमा चाहिँ समस्या देखिन्छ। अनि उहाँहरूको प्लान पोलिसी अनुसार हामीले चाहिँ राहतहरू अथवा सहयोगहरू लिइरहँदाखेरि चाहिँ उहाँहरूको संस्थाको उद्देश्य अनुसार चाहिँ हामी चलिदिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ के भइरहेछ भन्दाखेरि जो पीड़ितहरू छ उहाँहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ काम कुराहरू गर्न पाइराख्नु भएको हुँदैन। जो चाहिँ दात्री संस्थाहरू छ उहाँहरूकै उद्देश्य अनुसार चलदिनुपर्ने हुन्छ। जस्तै यो पहिला एकचोटि चाहिँ कस्तो आएको थियो भने, जहाँ चाहिँ कृषि योग्य जमिन छ त्यहाँ बाख्रा लर बाँडिदिएर हुन्छ कि, जहाँ चाहिँ बाख्रा पालन छ नि गर्न सकिन्छ त्यहाँ चाहिँ उन्नत खालको बिउ बिजन भनेर बाँडिदिएर हुन्छ। त्यही भएर त्यो स्टडी अनुसन्धान चाहिँ अलि नपुगेको स्थानीय व्यक्तिहरू र दात्री संस्थाको बीचमा चाहिँ एउटा सम्बन्ध हुनुपर्ने, त्यो सम्बन्ध चाहिँ ल्याकिङ भएको हो कि जस्तो लाग्छ। त्यही भएर चाहिँ अहिले हामी दात्री संस्थाहरूले दिइराख्नु भएको कुरालाई हामी लिँदैनौँ, हामीलाई चाहिँदैन भन्ने अवस्था पनि छैन, किनकि यस्ता खालका विपदहरूमा चाहिँ विभिन्न दात्री संस्थाहरू एनजीओहरूले सहयोग गरिराख्नु भएको हुन्छ। तर त्यसमा पनि स्थानीय खालको चाहिँ स्थानीय आवश्यकता अनुसारका कुराहरू भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ मलाई चाहिँ।
0: अब विपदपछि बाहिरबाट आउने यस्ता खालको सहयोग त केही समय रोकिन्छ, केही समयपछि रोकिन्छ होइन, स्थानीय समुदाय आफैले टिकाउन सकिने चाहिँ पुनर्स्थापनाको मोडल चाहिँ कस्तो हुन्छ, तपाईँलाई के लाग्छ?
1: हजुर, अब यसलाई चाहिँ हामी समाजशास्त्रीय रूपमा हेर्दाखेरि चाहिँ हजुरले पक्कै पनि हजुरले भन्नुभए जस्तै गरेर दात्री संस्था त सधैँका लागि आउँदैनन्, सीमित समयका लागि सीमित बजेट हामीलाई दिएर जान्छन्। त्यही भएर त्यो सहयोग लिने मानसिकताबाट त्यो सहयोगलाई चाहिँ बिस्तारै आर्थिक क्रियाकलापमा प्रयोग गर्ने हिसाबले चाहिँ हामी चाहिँ अहिले सहयोग मात्र लिने होइन कि त्यसलाई चाहिँ बिस्तारै आर्थिक उत्पादनतिर पनि लग्ने भनेर हामीले चाहिँ स्थानीय मानिसहरूलाई त्यतातिर मोड्न सक्यौँ भने उहाँहरूको मानसिकतालाई, जस्तै हामीले यो विशेष गरी यो भूकम्पमा अनि यो बाढी पहिरोमा चाहिँ हामीले के देखाएको छौँ त भन्दा, अस्ति एउटा आयो नि जस्तै एकजना बुवा ले के गर्नुभएछ भन्दा, बाढी त्यही भोटेकोसी बाढीमै मैले त्यो भिडियो हेरेको थिएँ, अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि बुवाले के गर्नुभयो, राहत वितरण गरेर ल्याएको चाउचौरो बिस्कुट बेचेर प्रेसर कुकर किनेर ल्याउनु भयो कि बुवाले, र प्रेसर उहाँलाई सुगर प्रेसर थियो, खाना खानु परेको थियो तर उहाँसँग प्रेसर कुकर थिएन, तर यति धेरै बिस्कुट र चाउचौका प्याकेट आयो कि उहाँले बेचेर चाहिँ अनि प्रेसर कुकर किनेर ल्याएर बुढी र मैले भात खायौं भनेर भिडियो आएको थियो कि। त्यसले गर्दाखेरि चाहिँ के हुन सक्छ त भन्दा, अब बिस्तारै आवश्यकता के छ होइन, अनि त्यो सँगै चाहिँ अर्को बिस्तारै चाहिँ के हो भने लिने मात्र होइन त्यो लिएको कुरालाई सही युज गरेर भोलिका दिनमा अब हामी के गरेर खाने, दिने मानिसहरूले त थोरै समयको लागि दिन्छन्, अब भोलिका दिनमा हामी के गर्ने त भनेर जो पीड़ितहरू हुनुहुन्छ उहाँहरूले पनि भोलिको कुरा चाहिँ सोच्नु पर्यो, र त्यसमा चाहिँ स्थानीय सरकारले केन्द्रीय सरकारले होइन पनि त्यतातिर चाहिँ विचार गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ।
0: प्राध्यापक सुनिता गाईसीजी, अब भोटेकोसी बाढीबाट हामीले एउटा पाठ सिक्नुपर्ने हो भने त्यो के हुनुपर्छ, पुरानै अवस्थामा फर्काउने कि पहिले भन्दा सुरक्षित समाज बनाउने?
1: अवश्य नै, अब मलाई चाहिँ यसमा कस्तो लाग्छ भने पुरानै अवस्थामा फर्किनु भन्दा पनि अब सुरक्षित ठाउँमा चाहिँ हामीले होइन बसोबास सार्नेदेखि लिएर सुरक्षित ठाउँमा चाहिँ हामी बस्नुपर्छ। अब चाहिँ पुरानै अवस्थामा फर्किनु चाहिँ समस्याको समाधान होइन जस्तो लाग्छ, जोखिम हुन सक्छ, जोखिमको चाहिँ अध्ययन अनुसन्धान पनि हुन पर्यो, र सुरक्षित ठाउँमा चाहिँ बसै अथवा बस्ती चाहिँ व्यवस्थित रूपमा अगाडि लानुपर्छ जस्तो लाग्छ।
0: तपाईँको दृष्टिमा अहिले पुननिर्माण सुरु गर्दा सरकारले तत्कालै गर्नुपर्ने मुख्य काम के हो?
1: अब अहिले सरकारले तत्कालै गर्नु मुख्य कामको कुरा गर्दाखेरि चाहिँ जस्तै अहिले विपद हुँदा होइन विपद पछिको अवस्था कस्तो छ भनेर चाहिँ एकदम गहन अध्ययन गर्नु पर्यो, अनि त्यहाँका आवश्यकताहरू के छन् र दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर सरकारले चाहिँ सोच्नु जरूरी छ। त्यही भएर हामीले चाहिँ यता तीन खण्डमा कि विपद हुँदाखेरि के थियो अवस्था होइन अहिले विपद पछि अब कस्तो छ अनि भोलिका दिनमा उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने त भनेर तीन चरणको हामीले चाहिँ अध्ययन गरेर सरकारले चाहिँ काम सुरु गर्यो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ।
0: सरकारले चाहिँ पुनर्स्थापना को निर्माण शुरू गर्दै गर्दाखेरि चाहिँ यो कुरालाई चाहिँ मुख्य ध्यान दिनुपर्यो।
1: अनि त्यो सँगै चाहिँ अब वातावरणीय कुराहरूलाई पनि एकदमै ध्यान दिनु जरुरी छ, त्यहाँको अवस्था कस्तो छ त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ जस्तो लाग्छ।
0: अब अन्त्यमा सुनिता गाईसीजी, अब तपाईँले सरकारले के गर्ने भन्ने कुरा गर्नुभयो, अब भोटेको बाढी प्रभावित परिवारलाई चाहिँ तपाईँको सन्देश यो पुनर्स्थापना र पुन

0: निर्माणको चरणमा सरकारको काम प्रवेश हुँदै गर्दाखेरि प्रभावित क्षेत्रका बासिन्दालाई तपाईँको सन्देश के छ?
1: अब वास्तवमै यो भोटेकोशी बाढीले भदौ 10 आएको जुन भोटेकोशी बाढीले धेरै रूपमा मानवीय र भौतिक क्षति भइसकेको छ। अब त्यो भौतिक क्षति भइसकेको अवस्थाबाट बिस्तारै हामी माथि उठ्नको लागि चाहिँ पुननिर्माणको कुरा गरिरहँदा, जस्तै हामीले घर बनाउने विभिन्न खालको भौतिक संरचनाको कुरा गर्छौं, बाटो पुलहरू बनाउने होइन, त्यो बनाउने क्रममा पनि अब भौतिक कुरा सँगै चाहिँ मानवीय र सामाजिक सम्बन्धका कुराहरूलाई पनि हामीले सँगै विचार गरेर लान सक्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ। विपद जहाँ जसरी पनि पर्न सक्छ, त्यसबाट हामी बाहिर निस्कनु नै पर्छ र नयाँ किसिमले हाम्रो जीवन शुरूआत गर्नु जरूरी छ। सधैँ एउटै लेभलमा रहेर हामी रहन सक्दैनौं। जुनसुकै बेला मानिसको जीवन नै वास्तवमा परिवर्तनशील छ, त्यो आएको परिवर्तनलाई चाहिँ हामीले आत्मसात गर्नु जरूरी छ होइन। मानवीय क्षति भएको हुनुहुन्छ कतिजना, उहाँहरूले पनि अब बिस्तारै माथि उठेर अब आउने दिनमा चाहिँ विभिन्न खालले, जस्तै आफूले गर्न सक्ने आफूबाट पनि गर्नु पर्यो भने, अनि त्यसै गरी सरकारले पनि उहाँहरूको लागि विशेष खालको कार्यक्रम ल्यायो भने चाहिँ उहाँहरूको जीवन चाहिँ अझ सहज हुन्छ जस्तो लाग्छ। सरकारले पनि त्यहाँको चाहिँ नेचर हेरेर, प्रकृति कस्तो छ त विपदको, त्यो किसिमले चाहिँ विभिन्न किसिमको कार्यक्रमहरू चाहिँ ल्याउँदाखेरि चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ।
0: सरकारले पनि त्यस्तो खालको कार्यक्रम ल्याउनु पर्यो र आम नागरिक ठाउँका प्रभावितहरूले पनि, अघि नै त हामीले भने जस्तो पुरानै थातथलोमा जोखिम छ, फेरि बाढी पहिरोको जोखिम छ भने म त्यही ठाउँमा जान्छु भनेर अडान लिन पनि भएन र अघि नै तपाईँहरूले हामीले धेरै कुरा गर्यौं। एउटा चाहिँ सामाजिक सांस्कृतिक हिसाबले पनि घुलमिल हुन सक्ने तयारी चाहिँ अहिलेदेखि नै गर्नु,
1: हजुर, त्यसको लागि त व्यक्ति आफैले पनि शुरूआत गर्नुपर्छ। कतिपय चाहिँ नियम कानून भन्दा पनि मानिसको मानसिकता चाहिँ ठूलो हुन्छ के, मानिसले चाहिँ के विचार गर्नु पर्यो भने चाहिँ म अब यो खालको समस्यामा विपदमा परे, त्यसबाट म बाहिर निस्किनु नै छ होइन, हामीसँग गुमेका कुरा त गुमि नै हाले, अब भोलिका दिनमा चाहिँ मैले कसरी सहज रूपमा जीवन जिउने त, त्यो किसिमको सोच, सकारात्मक सोच चाहिँ मानिसमा हुनै पर्छ। जब मानिसमा सकारात्मक सोच हुन्छ अनि त्यसपछि बल्ल चाहिँ उसले आफ्ना पीड़ाहरू पनि विस्तारै भुल्न थाल्छ र परिवर्तित समाजमा ऊ चाहिँ एडजस्ट हुन सक्छ।
0: धेरै धेरै धन्यवाद सुनिता गाईसीजी, तपाईँले यो भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा चाहिँ समाजशास्त्रीय दृष्टिकोणले के कुरामा तयारी हुने भन्ने विषयमा विस्तृतमा जानकारी दिनुभयो। तपाईँको यो महत्वपूर्ण जानकारी र समयको लागि धेरै धेरै धन्यवाद।
1: हस्, धेरै धेरै धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो समाजशास्त्री प्राध्यापक सुनिता गाईसी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुताज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीले थाल्यो आउँदो पालिका चुनावको तयारी, उम्मेद्वार छनौट समिति गठन। नेपाली कंग्रेसको 15 राष्ट्रीय महाधिवेशन आजदेखि शुरू हुँदै 7,000 भन्दा बढ़ी प्रतिनिधिले भाग लिने। दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़्यो। यस वर्ष 8,00,000 भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान। कैलालीको भजनीमा अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, 3 जना पक्राउ। हाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन भएको छ। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकतामा समिति गठन गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टाँसी लालजोम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभएको छ। समितिमा पार्टीका साथै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख समेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै विधायन संसदीय मामिला तथा सामान्य विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार शाह, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान सूचना प्रविधि नव प्रवर्धन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्दलाई मनोनयन गरिएको छ। संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डाक्टर धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ। त्यसै गरी वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख मनोनयन गरिएको छ। अभियान तथा प्रचार प्रसार विभागको उपप्रमुखमा मनोनयन आनन्द मिश्र र अर्थ विभागमा डिलेश्वर कार्कीलाई उपप्रमुख मनोनयन गरिएको छ। बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कंग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको 1 वे सड़कको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो। यस्तै पुरानो बस पार्क आसपास र भिटकोटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाइ छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको छ। यही असोज 8-12 गतेसम्मको विरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढ़ेको थियो। सन्दर्भमा हिजो स्थलगत निरीक्षणका लागि पुग्नुभएका मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिनुभएको। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले मन्त्री श्रेष्ठलाई बाँधको अहिलेको अवस्था र बाढ़ीको समयमा अप्नाइएको सावधानीबारे ब्रिफिङ गराइएको थियो। मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले 24 घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गर्नुभयो। यसअघिको बाढ़ीका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाव सृजना भएको थियो। तर कुलेखानीको जलाशयमा पानीको राम्रो संचित भएकाले यसले आउँदो हिउँदमा विद्युत आपूर्ति व्यवस्थामा ठूलो सहयोग पुग्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढ़ी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ़न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको जानकारी दिनुभएको छ। चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकाले टिकट बिक्री सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी साधनको चाप बढ़ने भएकाले मुख्य सड़क तथा उपत्यका बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। यात्रुको सहज आगमनका लागि सम्भावित भीड़भाड़ हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरिने ट्राफिक प्रवक्ता सुवेदीको भनाइ छ। दशैं तिहारका समयमा ठूलो संख्यामा नागरिक उपत्यकाबाट बाहिरिने भएकाले सार्वजनिक यातायातमा हुने सम्भावित ठगी, बढ़ी भाड़ा असुली, क्षमताभन्दा बढ़ी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि निगरानी बढ़ाइने जनाइएको छ। चाडपर्वमा घर फर्किने यात्रुले अग्रिम रूपमा टिकटको व्यवस्था गर्न, सवारी साधनको अवस्था बुझेर यात्रा गर्न तथा यात्राका क्रममा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़कसहित कर्णाली राजमार्ग र नागमा गमगढ़ी सड़कको स्तर उन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाइएपछि 6 निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनु भएको छ। सार्वजनिक खरिद 2063 दफा 63 उपदफा 910 बमोजिम सड़क डिभिजनले सिफारिश गरेका 3 निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 लागि कालो सूचीमा राखिएको छ। पूर्व निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 लागि कालो सूचीमा राखिएको छ। यसै गरी शंकर माली निर्माण सेवा काठमाडौँ र मानसाही निर्माण सेवा कालीकोटलाई 3-3 तथा कश्यप निर्माण सेवा काठमाडौँलाई 2 लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनु भएको छ। शंकरमाली निर्माण सेवाले नागमा गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम गर्न नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभएको छ। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा किसिम विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई
11: उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692695998
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार रामेछापको रामेछाप नगरपालिका साथ सुकाजर वडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा काठमाडौँमै उपलब्ध गराएको छ। उच्च शिक्षा उपचार तथा विभिन्न कारणले काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभप्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले काठमाडौँमै सेवा सञ्चालन गरेको हो। असोज 17 गते काठमाडौँको जडीबुटी स्थित होटल कोजिनमा सञ्चालन गरिएको सेवा शिविरबाट करिब 100 जना सेवाग्राहीले सेवा लिएको वडाध्यक्ष समीर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 7 का बासिन्दासँगै रामेछाप नगरपालिकाका अन्य वडामा स्थायी बसोबास भएका नागरिकले समेत शिविरबाट सेवा लिएका छन्। शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणका साथै व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। नागरिकलाई आफ्नो गाउँठाउँसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले काठमाडौँमै सेवा उपलब्ध गराइएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ। वडा कार्यालयका अनुसार उक्त सेवा असोज 18 गते पनि जारी रहनेछ। काठमाडौँ उपत्यकामा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीलाई तोकिएको स्थानमा उपस्थित भई सेवा लिन वडा कार्यालयले आग्रह गरेको छ। यसैबीच रामेछाप नगरपालिका साथ सुकाजोरले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घर दैलोमै पुगेर वितरण गर्दै आएको छ। वडा नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय स्तरमै विभिन्न सेवाहरू विस्तार गर्दै आएको जनाएको छ। कैलालीको भजनीमा भारतबाट ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका 3 ठेकीपुर चोकमा बिहिबार ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा भजनी नगरपालिका 3 पडरियाका लोकबहादुर साउद, धनिया साउद र गम्भीर साउद पक्राउ परेका छन्। उनीहरूलाई घटनाकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायक प्रेक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार कुटपिटपछि आरोपितहरू सामानसहित भागेका थिए। त्यसक्रममा अवैध रूपमा ल्याइएको भनिएको सामान भने प्रहरीले बरामद गर्न सकेन। कुटपिटबाट इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवलदार विनय प्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते हुनुभएको छ। दुवैजनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको प्रहरीले जनाएको छ। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रिने र अक्टोबर 2 अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष पनि मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती, पूर्वका झापा, सुनसरी, खोटाङ लगायतका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार युएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइ दुबईको विमानका सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टनमाथि आपतकालीन बन्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको युएईको सरकारी समाचार संस्था बमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। आक्रमणपछि घाइते क्याप्टनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणका क्रममा विमानले झण्डै एक मिनटमै 17,000 फिट उचाइ गुमाएको फ्लाइट राइडर 24 को तथ्याङ्कले देखाएको छ। युएईका महानिदेशकता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ, तर उनले वास्तवमा के उद्देश्यले विमान नियन्त्रणमा लिन खोजेका थिए भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। युएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन, तर साउदी स्रोतलाई उद्धृत गर्दै एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्टका अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंकाका कारण उडान गर्न प्रतिबन्ध लगाइएको थियो। र समाचारको अन्त्यमा केही खेल समाचार। नेपाल पुलिस क्लबले दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बुटवलमा शनिबार सम्पन्न फाइनलमा पुलिसले भारतीय खेलाड़ी सम्मिलित सभा पोखरी भलिबल क्लब संखुवा सभामाथि 3-0 सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको। पुलिसले पहिलो सेट 25-23 जितेको थियो। दोस्रो सेटमा पनि 25-23 नतिजा निकाल्दै अग्रता कायम गरेको पुलिसले तेस्रो सेट 25-22 आफ्नो पक्षमा पारे। उपाधिसँगै पुलिसले 7,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता सभा पोखरीले 3,50,000 रूपियाँ पाएको छ। यसले भारतको खैरा भलिबल क्लबलाई 3-1 सेटमा पराजित गर्दै एपीएफ क्लब तेस्रो भएको छ। र भारत र वेस्ट इण्डिज बीचको 3 खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। 3 खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले विजयी भयो। यस्तै हिजो चण्डीगढ़मा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाउनु भएको थियो। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। चाँदा चाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले थाल्यो आउँदो पालिका चुनावको तयारी। उम्मेद्वार छनौट समिति गठन। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदै 7,000 भन्दा बढ़ी प्रतिनिधिले भाग लिने। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़्यो। यस वर्ष 8,00,000 भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान। कैलालीको भजनीमा अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, 3 पक्राउ। फ्लाइ दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको युएईको दावी। र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो। अवश्य बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаному кулагиру от семен до сапата тайны. Кабателя у него ла. Перью мантали матисту рамру адюльку посельте каула батит.
1: Кака, тимла этини тачайна? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854046682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर संजित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
6: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485401443, 9863023422।
8: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
11: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
11: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: रंगबहार रंगबहार
13: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
12: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
13: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
12: वर्ज पेंसले

0: हजुरले दुःख गरेर कमाएको पैसाले बनाएको घर पनि बापे भूकम्पले बचाइदियो। यही बेलामा चाडपर्व आइरहेछ, भत्केको घर अनि रोइरहेको मेरो, कसरी हजुर बिना चाडपर्व मनाउ? त्यसरी हजुर जसरी पनि आउनु।
1: चिन्ता नमान रन्जु, हाम्रो घर मात्र होइन धेरैको घर भत्केको छ। म पनि तिम्रो आँसु देख्न कहाँ सक्छु? आउँछु निकाली यो दसैँमा।

0: हजुरको रेडियो 102.1 MHz।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड हलिडे।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

इन्दुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाटा सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले एकी बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841-96-0669, 9864-1478।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
8: अहिले बिहानको 10 बज्यो।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
3: रंग बहार रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेंट
5: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

चाहन लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुर को रेडियो 102.1 मेगा।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।

0: सुंदर से तिहार मा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नंबर टाइप गरी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्पर मा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा थाइल्यान्ड होलिडे
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेसापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
4: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
6: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
8: अहिले बिहानको 11 बजे
9: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.3 एक मेगाहर्ट्जको बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.3 एक मेगाहर्ट्ज, तामाकुसी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँको खुला मञ्चमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ। प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलहरूमा गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलाई निमन्त्रणा गरिएको प्रवक्ता चालिसले जानकारी दिनुभएको छ। यसैगरी भारत, चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ पनि सहभागी हुँदैछन्। तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सी चल्नेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। नयाँ नेतृत्व चयनका लागि पर्सी उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका पनि तय गरिएको छ। मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुठेवल सड़क खण्डको जंगलमा थप 2 ओभरहेड क्यानोपी ब्रिज बाँदर वारपार गर्ने आकाशीय पुल निर्माण गरिने भएको छ। यसैले राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरूणखोला बीचको जंगलमा 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। नारायणघाट बुटवल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरको कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि पूर्व पश्चिम राजमार्गको नवलपरासी वर्धघाट सुस्ता पूर्व खण्डमा यसअघि 1 ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैंडाकोट 10 स्थित पितौझी जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फट्टाफट्टा बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले जानकारी दिनुभएको छ। सिन्धुलीमा भएको छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 5 मधुठारमा पानीमा डुबेर 22 महिने बालकको मृत्यु भएको छ। मृत्युनेमा ग्वाङ खोलाको किनार नयाँ बस्ती बस्ने स्थानीय उत्तम बहादुर श्रेष्ठका 22 महिनाको छोरा आर्यन श्रेष्ठ रहेका छन्। बालकलाई ग्वाङ खोलाले बगाएर ल्याएर प्रहरीले अचेत अवस्थामा फेला पारेको थियो। अचेत अवस्थामा फेला परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटेको प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पठाए पनि चेक जाँचको क्रममा उनको मृत्यु भएको छ। यसैगरी सिन्धुलीकी कमलामाई नगरपालिका 4 एक युवकको लडेर ज्यान गएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका 4 केराबारी बस्ने 35 वर्षीय भीमबहादुर लो रहेका छन्। पानी ट्याङ्कीबाट श्रीमती र छोरीसँगै घर जाने क्रममा घरबाट केही मिटर टाढा अचानक बाटोमा लडेर उनी बेहोश भएका थिए। बेहोश भएका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरी उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाएको थियो। अस्पताल पठाइए पनि उनको उपचार गराउने क्रममा मृत्यु भएको हो। बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज 9, 10 र 11 गतेको बाढ़ी पहिरो र हुरीले 63 घरमा क्षति पुगेको छ। गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालय सहित 63 घरमा क्षति पुगेको छ। अन्य 133 घरमा आंशिक क्षति भएको छ। हुरीले 39 घर पूर्ण, 52 घरमा आंशिक क्षति भएको छ। यसैगरी पक्की सिंचाईका 21 संरचनामा धेरै र 24 वटामा सामान्य क्षति पुगेको छ। कच्ची सिंचाईका 203 संरचनामा पनि नोक्सानी भएको छ। मकवानपुरको बकैया गाउँपालिका 3 स्थित वसन र हात्ती सोडे जोड्ने चोलुङ्गे पुल भत्किएपछि त्यहाँका करिब 200 विद्यार्थी दैनिक ज्ञानको बाजी थापेर खोला तर्न विवश छन्। 2081 असोजको बाढ़ीले पुलको जंगल
पुलको जगमा क्षति पुर्याएपछि शुरू भएको यो जोखिमपूर्ण दैनिकीले स्थानीय बासिन्दा र विद्यार्थीलाई शास्ति दिएको छ। बिहान बेलुका विद्यालय जान र फर्कन विद्यार्थीले आफ्नो झोला जुत्ता र पोसाक हातमा बोकेर घुँडासम्म आउने चिसो भेलमा लडखडाउँदै खुला तर्नुपर्ने बाध्यता रहेको छ। विद्यालय जाने उमेरमा अक्षर चिन्ने रहरसँगै मृत्युको त्रास बोक्न बाध्य ती बालबालिकाको सुरक्षाका लागि अहिलेसम्म कुनै वैकल्पिक व्यवस्था गरिएको छैन। स्थानीय बाबुराज न्यासुर जस्ता अभिभावकहरू आफ्ना छोराछोरीहरूलाई खोला कटाउन दैनिक रूपमा खटिनुपर्ने अवस्था छ। बाढ़ी आउँदा बाटो पूर्ण रूपमा अवरूद्ध हुने र अभिभावक लिन नआउँदासम्म विद्यार्थीहरू घण्टौं विद्यालयमै कुर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन्। स्थानीय न्यासुरका अनुसार यो समस्या वर्षौंदेखि कायम छ, तर सरकारवाला निकायले पुल निर्माणको लागि कुनै पहल गरेको छैन। पर्वतमा बाढ़ी पहिरोको कारण 300 भन्दा बढ़ी परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वत जिल्लाभर पहिरोका कारण 170 घर पूर्ण रूपमा नष्ट भएको छ भने 131 घरमा आंशिक क्षति पुगेको छ। सबैभन्दा बढ़ी प्रभावित जलजला गाउँपालिकामा 171 परिवार विस्थापित भएका छन्। त्यहाँ मात्र 113 घर पूर्ण रूपमा भत्किएका छन्। फलेवास, मोदी, बिहादी, कुस्मा र महाशिला गाउँपालिकामा पनि दर्जनौं घरमा क्षति पुगेको प्रशासनले जानकारी दिएको छ। बाढ़ी पहिरोले बस्तीमा क्षति पुर्याउनुको साथै 5 विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। सिराको लहानबाट शस्त्र प्रहरीले 12 किलो लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका एघार पठरियाका अन्दाजित 24 वर्षीय अजय सदाई रहेका छन्। शस्त्र प्रहरीका अनुसार लहान नगरपालिका 3 स्थित पूर्व पश्चिम राजमार्गको बेलान खोला क्षेत्रमा सवारी साधन चेक जाँचको क्रममा उनी पक्राउ परेका हुन्। सदाईले बोकेको झोला जाँच गर्दा 12 किलो गाँजा बरामद भएको शस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजासहित सदाईलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको शस्त्र प्रहरी परीक्षक एसपी सुमन जङ थापाले जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय समाचार, मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो। कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा मागेका छन्। मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। झण्डै 100 प्रदर्शनकारीहरूले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ। यस्तै फ्रान्समा पनि पछिल्लो दिनहरूमा सयौं विद्यालय प्रभावित हुने गरी विद्यार्थीले प्रदर्शन गरेका छन्। शिक्षा क्षेत्रको अवस्था सुधारको माग गर्दै त्यहाँ विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ। र अन्त्यमा खेल समाचार, 5 विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई 4 हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको छ। ब्राजिलले खेलको 28, 42, 58 र अतिरिक्त समयको 4 मिनटमा गोल गरेको छ। ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण रहेको जनाएको छ। अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिलबीच पहिलोपटक खेल भएको हो। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा टीम भारत आएको हो। ब्राजिलले अब पर्सि अक्टोबर 6 कोलकातामै उरुग्वेसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। हामी बिहान 11 हजुरको खबरको अन्त्यमा छौं। खबर सहयोगी सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहारमै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंग आउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंट
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
8: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
9: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
10: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 892 र 048 543 385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
11: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
12: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
13: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
11: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
13: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
13: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
15: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
11: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
14: सम्पर्क नम्बर 047 590 4 66 98 692 65 99 8

0: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपविपमा म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दी पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँसँग कुराकानी गर्छौ, आउन सक्नुहुन्छ। नम्बर 0440 40 00 26 रहेको छ, 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्नेछौ। हजुरको रेडियो सर्च गर्नुपर्ने छ तपाईँले नेपालीमा सामाजिक सञ्जाल फेसबुकमा गएर तपाईँले त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ कार्यक्रम टप अफ दी पप को। त्यसमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु। होइन, म प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहन्छु भने स्टुडियोको नम्बर रहेको छ 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। साथीभाइ आफन्तलाई सम्झना दिनेछौँ, सम्झिन सक्नुहुनेछ। साथमा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौँ, सुनेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहे। बिहानको समय छ, 11:19 गइसकेको छ हाम्रो स्टुडियो घडीमा। के गर्दै हुनुहुन्छ? खाना खानुभयो? कतै यात्रा गर्दै हुनुहुन्छ होला, होइन? कतै रहेर सुन्दै हुनुहुन्छ होला, काम गर्दै कार्यालयतिर हुनुहुन्छ होला, होइन? जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोस् पनि भन्न चाहे। प्राविधिक पाटोमा हुनुहुन्छ राजन मोहतारा छेत्री सर, हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। फोन गर्नुहोस् फटाफट, नम्बर रहेको छ 0440 40 00 26। म्यासेजहरू पनि पठाउनुहोस्। यति बेला चाहिँ कार्यक्रमको शुरूआत गर्न चाहन्छौँ तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला है त।
1: We all miss you cool, Nepali music fraternity ka charchit gayak.

0: योगी तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आउन सक्नुहुन्छ। अब पालो तपाईको नम्बर 0440 40 26 रहेको छ। 0440 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुन चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। स्वागत छ निर्मलाजी कार्यक्रममा।
1: धन्यवाद।
0: के छ खबर? खाना खानुभयो?
1: खाना बाँकी नै छ, अब एकछिनमा हुन्छ भन्नुहोस् न।
0: एकछिनमा हुन्छ, बाँकी छ। मेरो बाँकी छ, एकैछिनमा हुन्छ। रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनलाई पनि हुन चाहन्छु। मौसम कस्तो छ?
1: मौसम झनकै पानी पर्ला पर्ला जस्तो भएको छ अहिले। मजाले घाम लाग्छ भन्नु पर्छ।
0: राम्रो, रमाइलो, सफा छ भनिसकेपछि।
1: हजुर,
0: ठिक छ, खुसी लाग्यो। जे सम्झिदिनुभयो, यो माया चाहिँ रहिरहोस् पनि भन्न चाहन्छु। आज के छ प्लान, के गर्नुहुन्छ आज दिनभरि?
1: आज दिनभरि या घरतिरै हो भन्नु पर्छ, कार्यक्रम सुन्ने, घरतिर बस्ने, घरतिर काम गर्ने।
0: ठिक छ, यसमा हामीलाई सुनेर साथ दिनुहोला, माया गरिदिनु होला भन्न चाहन्छु भन्दै एउटा गीत राख्छौँ। साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरेर दाईहरूलाई भन्न चाहन्छु, दाईको लागि, अहिलेतिर अलिक फ्यामिलीको लागि, मेरो घर तर सम्झिनुहोस् मेरो प्यार छोरी प्रतिष्ठाहरू सुनिरहेको छ, उसलाई पनि सम्झिरहेको छ। अनि मेरो आमा पुरानो गाउँमा यति परेर सम्झिनुको लागि, अनि तिनीहरूको लागि पनि रहेको छु भन्न चाहन्छु। अनि बहिनीहरूको लागि, अनि काठमाडौँ हुने दाई भाउजू भाइ बहिनीको लागि सम्झिरहेको छु भन्न चाहन्छु। अनि मेरो प्यारो दाईहरू फ्यामिलीको लागि भन्न चाहन्छु। अनि साथी बेर साथीलाई, साथी आफ्नोलाई, नवीनाको लागि, अनि अरू लम्बाको लागि, अनि सुखाको लागि, अनि ठुला अधिकारीलाई पनि सम्झिरहेको छु बहिनी भन्न चाहन्छु। अनि बहिनी रमिला तामाङ।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 26 माध्यममा आउन सक्नुहुन्छ। 0440 40 26 शाश्वत म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन्। सन्देशको लागि जे हुनुहुन्छ, हेलो हजुर भन्नुहुन्छ, सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तपाईँलाई कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ, स्वागत गरिहाल्छु म। हजुर नमस्कार।
1: दादा नमस्ते, नमस्कार। अनि
0: नमस्ते, नमस्कार, गुड मर्निङ, अनि स्वागत छ कार्यक्रममा। शुभ नाम सर?
1: म दोलखाबाट सङ्गीता लामा।
0: दोलखाबाट सङ्गीता लामा बोल्दै हुनुहुन्छ?
1: हजुर दादा।
0: सङ्गीता, के छ खबर?
1: ठिकै छ, राम्रो छ, रमाइलो छ। तपाईँको के कस्तो छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। बाबा बिन्दास सकाश छ मेरो पनि। के गर्दैनुहुन्छ, खाना खानुभयो?
1: नै छैन, तपाईँको नि भएको छैन, मेरो छ भने यता आउनु होला, सँगै खाउँला। अब यो बेला चाहिँ जसरी सुन्दै प्लस फोन ट्राई गरिरहेको थियो, लाग्यो एकदम खुसी छु।
0: होइन, म पनि आउन मन थियो, त्यतै बसेर सँगै खान मन थियो, तर अब खै समय परिस्थिति कहिले मिल्छ भन्ने आश्वासन दिन आउँदैन। हेर्नुहोस् न, आउँला कुनै दिन है।
1: ए हुन्छ, अब एउटै ठाउँमा नभए पनि एउटै टाइममा खाना, टाइममा मिलाएर खानु होला भन्छ है
0: दादाजी।
1: यो बेला चाहिँ घामै लागिरहेको छ, कता कता दादा त्यही कुहिरो लाग्यो जस्तो पनि छ, आज खै पानी पर्छ जस्तो पनि छ, हिजो बेलुका नै अलिअलि परेको थियो दादा।
0: ठिक छ, यसो फाटा फुट्टा पर्न पनि सक्छ। ठिक छ, ख्याल गर्नु होला भन्न चाहन्छु। हामीलाई कतिको सुन्ने गर्नुहुन्छ सङ्गीता?
1: सबैले साथ दिएसम्म भन्दा नि अब सुन त सुन्छु, अब फोन भनेर चाहिँ आजभोलि अलिक गर्न पाएको छैन, सुनेर साथ दिन्छु।
0: ठिक छ, यसो सुनेर साथ दिनुहोस्, बेला बेलामा यसो सम्झिदिनुहोस्, यो मनलाई पनि अलिकति बहिनी ढुक्क हुन्छ।
1: हुन्छ, रेडियो सुनेन भन्दा खै कसरी पो दिन बिताउला भनेर जस्तो हुन्छ दादा, के गर्नु, पानी परी सुन्ने अब त
0: भने अनुसार हुनु पर्यो है, नभए भने त फेरि होइन, यसो फोन गर्दा मात्र हुन्छ नि त कहिले काहीँ त।
1: हजुर, कुनै बेला यस्तै काममा अलिक बिजी भइन्छ, अनि त्यतिखेर मात्रै भ्याइन्छ, अनि फुर्सद हुने बेला मात्र कल गरिहाल्छु नि।
0: ओके, ल ठिक छ, यसो समय मिलाएर साथ दिनु होला भन्न चाहे। एउटा गीत राख्छौँ, साथीको आफन्तलाई छेउटा मिठो सुनिदिनुहोस् न।
1: हजुर सर सबैभन्दा राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ हजुर लगायत हजुर त्यसै अल स्टार भरेको लागि भन्छु अनि मेरो घर परिवारमा मम्मी बाबाको लागि अनि भाइ बहिनी सबैजनाको लागि साथी हकारी साथी अमिनालाई धेरै सम्झना साथी सन्तोष शेर्पा हुनुहुन्छ दी उपासना घिसिङ तामाङ दी रेजिना श्रेष्ठलाई धेरै सम्झना छ दी हुनुहुन्छ सम्झना लामालाई धेरै सम्झिराख्छु भन्छु अनि साथी प्रकाश लामा साथी मिसाङ धेरै कागजा साथी राजु पासिङलाई धेरै सम्झना छ भन्छु अनि साथी सुमन सिंहलाई धेरैजना सिन्धुलीकै दादा हुनुहुन्छ युवराज लामालाई धेरै सम्झिराख्छु हजुर जति साथीहरू मेरो नेम र भोइसबाट फेरि परिचित हुन्छ सबैलाई साथी वंशी मुखियालाई धेरै सम्झिराख्छु भनेर छुटिङ सुनाउँछु
0: हस् धन्यवाद सुनिताजी हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालि तपाईँको 4840 0026 माध्यम भएर आउन सक्नुहुन्छ फटाफट फोन गर्नुहोस् नम्बर 4840 0026 रहेको छ सबै आफन्तलाई सञ्चना दिइरहेका छौँ साथमा गीतहरू पनि राख्नु नै छ यति बेला कोही हुनुहुन्छ कहाँबाट गर्नुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार स्वागत छ देवजी कार्यक्रममा के छ खबर के गर्दैछ अनि अहिले कता आफ्नै ठाउँतिर हुनुहुन्छ कि कतै यात्रा हुनुहुन्छ कि कतै अन्त्य पुग्नु भयो कि के छ
2: हजुर म कतै पनि गएको छैन आज घरमै छु खाना भर्खर खाना खाएर लाइभको कार्यक्रम सुनेर बसिरहेको छु कोठामा भन्नुपर्छ है त
0: ठिक छ खाना भइसक्यो त्यसो भए
2: हजुर हजुर भइसक्यो घाम चर्को लागिरहेको छ रमाइलो घमाइलो भइरहेको छ भन्नुपर्छ अनि कार्यक्रम सुन्दा झन् नै रमाइलो भइरहेको छ एकदम मजा आइरहेको छ खाना आएको छ कार्यक्रम सुन्दै बसिरहेको छु नि त दाइ हजुर
0: ठिक छ खुसी लाग्यो माया गरिदिनुहुन्छ यसो फोन गरिदिनुहुन्छ सम्झिदिनुहुन्छ होइन
2: हजुर हजुर
0: माया चाहिँ रहिरहोस् पनि भन्न चाहन्छु खुसी लाग्यो सम्झिदिनु भएकोमा अनि अरू त सब ठिकठाक छ बबाल छ
2: हजुर एकदम ठिक छ राम्रो रमाइलो छ भन्नुभयो बबाल छ भन्नुभयो है त
0: ओके ल ठिक छ त्यसो भए एउटा गीत राखिहाल्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस्
2: हुन्छ सम्झिनु पर्दा विशेष गरी दाई हजुरको लागि भन्न चाहन्छु प्राविधिकमा रहनुहुने दिदीको लागि हजुरको रेडियो होलिङको लागि अघि भर्खर कल गर्ने साथी निर्मला अडेलको लागि भन्न चाहन्छु साथी ध्रुव पाण्डेको लागि अनि बहिनी सम्झना प्रधानको लागि अनि आज चाहिँ जन्मदिन परेको छ साथीहरूलाई निर्मला सिंह है बहिनी निर्मला लामाको लागि ह्याप्पी बर्थडे टु यु बहिनी चाहिँ भन्न चाहन्छु जन्मदिनको लाखौँ लाख सुना राम्रोसँग जन्मदिन मनाउनु होला अनि ह्याप्पी बर्थडे मनाउनु होला बहिनीलाई धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यु सुनौँ भन्न चाहन्छु अनि त्यसै गरी बहिनी लिना खत्रीको लागि भन्न चाहन्छु अनि त्यसै गरी छोरी चौबा माझी चाहिँ आज यहाँ झाँगा झोली सातमाटादेखि चाहिँ मन्थलीको यात्रामा छ रहेको छ जाँदैछ मन्थलीसम्मको यात्रा अब यात्रा राम्रोसँग जान सके होस् भन्न चाहन्छु यात्रा छोरीलाई भन्न चाहन्छु अनि छोरी ममता ममता अस्मिताको लागि छोरी पासिङ दोलमा तामाङको लागि भन्न चाहन्छु र लगायत उर्मिला थापा मगर अनि रोस्ता मगर लगायत मलाई देव माझी भनेर चिनी नचिनी सबै सबै साथीहरूको लागि अब बस्ने गीत सुनाउन चाहन्छु भन्दै खुसी ल नमस्ते भाइ
0: हस् धन्यवाद आउँदै गर्नु होला धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि सटन सिट कमान्ड सेल्फ ब्रेकतर्फ पनि जानुपर्ने हुन्छ यति बेलाको समयमा तपाईँकोमा आज गीत राख्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नु होला फोन मेसेज गर्दै गर्नु होला है त

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: रंग बहार, रंग बहार।
4: वर्ज सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: वर्ज पेन्सले घर रंगाउनुहोस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
5: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Watch 6 play, harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
6: Xiaomi kinda upahar everyday bumper. For my Thailand holiday.
7: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि, जहाँ गए पनि कहिले निको भएन। आया,
8: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
7: ए हो र?
8: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
9: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
8: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: यस होटल सेटका मार्सल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपक दीपकमा. आवाज नमस्ते राज महसु प्राविधिक पाटोमा राजन तारा छेत्री सर हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ. त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. फटाफट फोन गर्नुहोस्, नम्बर 0440 40 36 माध्यमबाट आउन सक्नुहुन्छ. हामी कुराकानी गरिरहेका छौँ, साथीभाइ आफन्तलाई पनि सम्झना दिइरहेका छौँ. यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
1: दादा नमस्ते. नमस्कार है.
0: नमस्ते. नमस्कार धनजी. हो
1: हजुर हजुर.
0: धेरै लामो समय पछि सहभागी हुनुभयो, सम्पर्क गर्नुभयो.
1: हजुर, यता टाइम थिएन. हिजो अस्तिको पानीले लाइन सबै बिगारेर अनि भर्ख आजदेखि यसो लाइन आएर अनि यसो सम्झेको.
0: ए ओके, ल ठिक छ, खुसी लाग्यो. सम्झिदिनु के गर्नुहुन्छ? खाना भयो कि नै?
1: खाना भइसक्यो दादा, अनि हजुरको भयो होला होइन?
0: मेरो बाँकी छ, एकैछिनमा हुन्छ. मौसम कस्तो छ र अहिले चाहिँ? अहिले सफा होला, राम्रै होला?
1: अहिले त सफा नै छ भन्नुपर्छ. लाइन पनि अब बन्यो हिजोदेखि. अनि हाम्रो त लास्टै खिजीडेम्बातिर लाइन सबै बिगारेर पानीले त्यस्तै भयो भन्नुपर्छ है.
0: ठिक छ, अब पानी परेको परेको गऱ्यो जस्तै, त्यो भएर पनि हुनसक्छ. अब अहिले मौसम राम्रो छ, सफा छ, अब जाँदैन होला सायद लाइन.
1: हजुर जाँदैन होला, अब बनाइसक्नु भयो.
0: ठिक छ, अब साथी
1: नराखेर
0: रामेछापको अवस्था राम्रो छ, रमाइलो छ, रमाइलो घमाइलो छ.
1: अनि हाम्रो हजुरको रेडियो अल स्टाफहरू सबैजना सन्चै हुनुहुन्छ नि?
0: सबै आरामको सल्पभाल छौँ हामी. अनि केला ठिक छ, सम्झिदिनु भयो, खुसी लाग्यो. हाल खबर के छ अरू बताउनुहोस्, केही छ भने यसो सुनौ.
1: हाल खबर खासै सुनाउने लायकको त्यस्तै हो, अब मौसम सफा नै छ. हिजो अस्तिदेखि त चार पाँच दिन भयो, अनि राम्रै छ भन्नुपर्छ, अहिलेसम्म राम्रै छ भनौँ न.
0: खुसी लाग्यो, सम्झिदिनु भयो. धेरै पछि कुराकानी गर्न पायो, आवाज सुन्न पायो. विशेष म धन्यवाद दिन चाहन्छु. यो मायाको लागि चाहिँ एउटा गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: हुन्छ, धेरै समय पछाडि फोन लाग्यो अनि आज कार्यक्रम पनि सुन्न पाए. विशेष हजुरकै लागि, दादाकै लागि भन्न चाहन्छु. त्यसै गरी प्राविधिकमा सपोर्ट गर्नुहुने को हुनुहुन्छ? सम्झना दिदी अथवा ललिता दिदी हुनुहुन्छ, उहाँको लागि ललिता दिदी, सम्झना दिदी, राजन दा, सबैलाई भन्न चाहिँ हजुरको एफएम अल युनिटकै लागि भन्न चाहन्छु. घर परेडमा काठमाडौँतिर हुनुहुन्छ मेरो मम्मी बाबाको लागि, यहाँ सुन्दै सुन्ने नानी निशानाको लागि भन्न चाहन्छु. अनि प्यारी साथीहरूमा हुनुहुन्छ शीला अधिकारी, अनुलुङ्गेली मगर हुनुहुन्छ, छेत्री बिनु, अनि सबिना पोखरेल, रूपसना योगीलाई पनि सम्झना छ है जान्छु. निशा लामा, दुर्गा मगरको लागि पनि सम्झना छ भन्न जान्छु. मौसम अछामी, बेली अछामीको लागि. अनि साथी वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, अमिनाश लिङ्गेली मगरको लागि, कृष्ण सुनवार, कुमार श्रेष्ठको लागि पनि धेरै धेरै सम्झना छ है भन्न चाहन्छु. अघि भर्खरै फोन गर्ने दाई देव माझीलाई पनि सम्झना छ, ध्रुवा पाण्डे दाईलाई पनि भन्न चाहे. अनि हुनुहुन्छ ईश्वर बस्नेत, सञ्जय बस्नेतलाई पनि सम्झना छ. यता दोलाखाकै साथी हुनुहुन्छ सम्पाली शेर्पालाई पनि धेरै सम्झना छ है भन्नुहुन्छु. साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि र नाम छुटेको साथीहरूलाई विशेष विशेष गरी मैले कसैलाई पनि फोन गर्न पाएको छैन. हिजो अस्ति मोबाइल अफ भएको कारणले सबैलाई सम्झना छ है भन्न चाहन्छु. साथी शीला अधिकारीलाई पनि सम्झना छ भन्दै भन्छु ल. नमस्ते.
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पाला तपाईँको 0440 40 36 रहेको छ. माधव ढुङ्गेलजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु वृत्तमोड जापाबाट भन्नुहुन्छ. सम्झनु पर्दा प्यारी बुनु राई, अनिता अश्लेषताङ, रमिला राई, मीडिया प्रेमी राई, अनिसा, गीता ढुङ्गाना, गीता लिम्बू, भूमिका मुकाराङ राई, कमला मुखिया, मुना मुखिया, विनिता दाहाल, सुवेदी, भावना चामलिङ, कुमारी हङलावती, त्यस्तै गरेर प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बू, निशा बान्तवा राई, दिलु सानु, सिम्पल सरिनास, सिम्पल सङ्गीत
2: सुस्मिता
0: मोक्तान, कहाँ, कुन ठाउँबाट? सुस्मिता पहिलोचोटि हो र हजुरसँग कुराकानी मेरो
1: पहिलोचोटि नै भन्नुभएको भाइ
0: अनि कुन चाहिँ माध्यमबाट हामीलाई सुन्नु हुनुहुन्छ
1: मलाई साथीले जानकारी गरिराखेको छु त्यही भएर
0: कुन चाहिँ साथी नाम भन्नुहोस् न हामी पनि जानु थाहा पाउँ मनोज ओके उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु जस यहाँमा आज होइन जस हामीलाई पुर्याइदिनु भयो अथवा तपाईँ र हामी बिच एउटा सम्बन्ध बनाइदिनु भयो होइन विशेष रूपमा धन्यवाद मनोजलाई पनि अनि के छ तपाईँको खबर के गर्नुहुन्छ अन्य बेलामा अन्य बसाइमा घरतिर काम गर्ने बस्ने खाना खाने त्यस्तै है ओके ल ठिक छ खुसी लाग्यो जो सम्झिदिनु भयो सम्झिँदै गर्नुहोला माया चाहिँ नमार्नु होला सुस्मिताजी यति मिठो स्वरको धनी हुनुहुँदो रहेछ कस्तो फिदै भयो म त है मिठो छ मिठो छ आवाज एकदम मिठो छ चिनी हाले जस्तो होइन मह मिठाए जस्तो मिठो छ ओके ठिक छ खुसी लाग्यो धेरै कुरा नगरौ फेरि कुराकानी गर्दा गर्दै लट्ठी हुन बेर छैन होइन म बाहेक अरू पनि लट्ठी भयो भने गाह्रो पर्न सक्छ हजुरलाई होइन होइन सुन्नेहरू पनि त मक्ख पर्न सक्नुहुन्छ नि त त्यो हो नि त अरू सुन्ने जो यति बेला सुन्ने हुनुहुन्छ अब सुस्मिताको कति मिठो आवाज कति राम्री भन्न बेर छैन लाइन लाग्न बेर छैन तपाईँ आफै फिदा बनाउनुहुन्छ भनेपछि ए त भाइ गाह्रो रहेछ ठिक छ हुन त यति मिठो आवाज छ पहिला सुरु आवाजबाटै फिदा भइहाल्छ नि त्यसपछि अब अरू त छँदैछ ठिक छ धेरै कुराकानी नगरौँ अब गाह्रो पर्न सक्छ मलाई लगायत अन्य साथीलाई साथीको आफन्तलाई सम्झिदिनुहोस् अहिले त गाह्रो होइन अहिले अहिले त अब मलाई थाम्नु पर्यो नि थमथमाई गरेर कन्ट्रोल गरेर के भन्ने हुन्छ नि त त्यसपछि पनि गाह्रो पर्न सक्छ नि त सुस्मिता यहाँले अब यो भनिसकेपछि अब त्यही अनुरूप चल्नु पर्यो होइन अब ठिक छ गाह्रो मान्नु होला सम्झनु होला भन्नुभएको भए त्यही अनुसार चल्थेमा ठिकै छ गाह्रो मान्दिनँ म साथीभाइ आफन्तलाई सम्झिनुहोस् न टेक्नोलोजीको युग छ हेर्नुहोस् न यहाँ बसेर अहिले चिठी पत्र छैन यहाँ बसेर अब म रामेछापमा बसेर चिठी पत्र कोरेर अनि त्यसपछि वर्षौपछि भेट्ने कुराकानी भएको भए पो हुन्थ्यो अहिले त अब तुका तु यहाँ टेक्नोलोजीको युग छ जे पनि अब कुराकानी गर्नलाई त जे पनि माध्यम हुन्छ नि त सम्झिनलाई पनि त्यत्रो टाइम लाग्छ र वर्षौँ लाग्छ र महिनौ लाग्छ र
1: राम्रो
0: त लाग्दैन त्यो त होइन मन भएपछि फ्रेन्ड साथी नै हुनुपर्छ भन्ने छैन यसै पनि यति मिठो आवाज छ दिन रात होइन तपाईँले अन्य बेलामा अन्य कार्यक्रममा नसम्झे पनि सुस्मिता हुनुहुन्छ बेला बेलामा यसो पहिलोचोटि सम्झिनु भएको थियो आवाज मिठो थियो भनेर त याद गर्न सकिन्छ नि कुनै दिन है ओके ठिक छ कुनै दिन ओके म सम्झिने छु सम्झिराख्नु छु साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
1: हुन्छ प्रोग्राम चलाउनु हुने दाजुको लागि भन्न चाहन्छु अनि टेक्निकल दिदीको हुनुहुन्छ उहाँको लागि हजुर दिदीहरूको लागि ए मलाई फोन गरेर सहयोग गर्नुहुने मलाई दाइको लागि र सबैको लागि जति पनि मेरो साथीहरू हुनुहुन्छ सबै सबैको लागि जान्छु ल तपाईँलाई
0: हस् धन्यवाद सुस्मिता मुक्तानुहुन्थ्यो मिलाकोटबाट उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि मनोजीलाई पनि विशेष रूपमा धन्यवाद जस होइन उहाँ र म होइन हजुरको रेडियोलाई यसो के भन्छ बोल्ने अथवा सम्बन्ध
1: ए मलाई फोन गरेर सहयोग गर्नुहुने मलाई दाइको लागि र सबैको लागि जति पनि मेरो साथीहरू हुनुहुन्छ सबै सबैको लागि हाम्रो छुट्टी जान्छु ल धन्यवाद।

0: शब्द भन्दा पनि अब भावनाहरू बुझ्नुपर्छ भन्ने भनिन्छ होइन। यति बेला कमजोर त त्यही भन्छ जो आफ्नो गल्तीहरू सधैँ लुकाएर हिँडिरहेको हुन्छ। बहादुर उयो हुन खोज्छ कि जो उसको कमजोरीको फाइदा लुट्दै सधैँ रमाउने गर्छ। कला गला अनि संस्कार संस्कृति र रीतिरिवाजलाई सधैँ नै जोगाइराखौं। बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई मेटाउन नखोजौं। आफ्नो मेटाएर अरूको अंगाल्न नखोजौं। आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अगाडि बढौं। सम्पूर्ण गीत संगीत र लोक पारखी मनहरूलाई सबै सम्मान उस्तै छ। जय गीत जय संगीत देवेन किश रञ्जन प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद। पक्कै पनि हो, आफ्ना रीतिरिवाज संस्कृतिहरूलाई पनि जोगाउनुपर्छ, साथसाथै लिएर हिँड्नुपर्छ भने अरूलाई पनि सम्मान गर्नुपर्छ, अरूको पनि हेर्नुपर्छ, बुझ्नुपर्छ होइन। राम्रा चिज छन् अरू अरूको भने ती चिजलाई पनि अँगाल्नुपर्छ। ओके, यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, प्राविधिक पाटोमा राजन सर हुनुहुन्छ, कोही हुनुहुन्छ, कामको हुनुहुन्छ। हजुर नमस्कार।
1: हजुर दाइ नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, स्वागत छ हजुर। सुभना
1: म रामिछाको डडुवाबाट थामी।
0: इच्छा कि बिनिता?
1: इच्छा थामी रामिछाको डडुवाबाट।
0: इच्छा
1: हजुर,
0: तपाईँ त हराउनु भयो त है, धन्य सूचना प्रकाशन प्रसारण गर्न लागेको थियो हामीले।
1: होइन, हराएको छैन हजुरहरूको समय साथ दिएको छ, म प्रगमसी बस्छु नि त, कल नगरे पनि साथीहरूलाई पाल दिनु पर्यो नि त दाइ हजुर।
0: पर्यो, पर्न त पर्यो, तर यति लामो समयसम्म खोइ मैले त आवाज नसुनेको पनि वर्षौँ भयो जस्तो लाग्यो। अनि
1: वर्ष त भएको छैन होला जस्तो लाग्छ मलाई।
0: खै अब मलाई त्यस्तै त्यस्तै लाग्यो होइन, पहिला त नियमित यस्तो सम्झिनुहुन्थ्यो, फोन गर्नुहुन्थ्यो, आजकल अब फोन पनि छैन, केही पनि छैन, मेसेजहरू पनि छैन। त्यो भइसकेपछि यो मन कस्तो छटपट्टी हुँदो रहेछ कि, कता जानुभयो होला, इच्छा के गर्दै हुनुहुन्छ होला, हामीलाई सम्झिनुहुन्छ कि हुन्न, सुन्दै हुनुहुन्छ कि हुन्न भनेर मन छटपट्टी छटपटिँदो रहेछ कि। अनि अब रेडियोबाट न विज्ञापनै प्रसारण गर्नुपर्ने हो, सूचना नै प्रसारण गर्नुपर्ने हो कि पनि सोच आउँदो रहेछ कहिले।
1: त्यस्तो चाहिँ गर्नु पर्दैन हजुरहरूको, मैले समस्या दिएको समस्या छु, अब कल गर्न कहिले मिल्छ कहिले मिल्दैन, त्यस्तै हो भन्नु पर्दैन दाइ हजुर।
0: समयले साथीहरूसँग सुनेर सम्झेर होइन मेसेज पठाएर साथ दिनु होला, म सुन्दैछु है भनेर यसो भनिदिनु होला।
1: हुन्छ दाइ,
0: खाना खानुभयो?
1: मेरो खाना भइसक्यो, अनि दाइ हजुरको भयो कि बाँकी नै छ?
0: मेरो बाँकी छ, त्यसमा हुन्छ। मौसम कस्तो छ त्यतातिर?
1: मौसम त यता पानी परिरहेछ भन्नुपर्छ दाइ हजुर, अन्त रामी छ डाँडा कस्तो छ दाइ?
0: डाँडामा त घाम लागिरहेछ, त्यतातिर पानी परिरहेछ भन्नुपर्छ?
1: यतातिर पानी परिरहेछ है, आज दुई तिन दिन भयो, एकदम मौसम चाहिँ होइन धुमिरहेछ है, घाम पनि देखिएको छैन, अब तिन दिन जति भयो, आज खै बेलुकादेखि पानी पर्न सुरु भइरहेछ है, अहिले पानी त परिरहेछ भन्नुपर्छ दाइ हजुर।
0: के भनेको, हामी कुन चाहिँ ग्रहमा छौँ भनेको, कुन चाहिँ ठाउँमा छौँ भनेको, रामी छाप यहीँनेरि डाँडामा घाम लागिरहेछ, खै एक दुई दिन भयो पानी परेको छ, एक दुई दिन भन्दा पनि लगभग एक हप्ता जस्तो उसलाई पानी परेको छैन। तपाईँकोतिर चाहिँ रामेछापकै होइन अर्को ठाउँमा पानी परिरहेछ भन्नुहुन्छ, दुई तिन दिन भयो भन्दै हुनुहुन्छ?
1: होइन, दुई तिन दिन चाहिँ धुसो लगाइरहेको थियो, आज बेलुकादेखि पानी पर्नु सुरु भइरहेछ कि दाइ।
0: चिसो चिसो मौसम ठिक छ, मकै खाँदै हामीलाई सुन्दै गर्नु होला, काम गर्दै होला चाहिँ,
1: मकै खाँदै होइन, भन्टाको असर खाँदै अनि त्यस पछाडि मजाले होइन हजुरलाई सुन्दै भन्नुपर्छ है, के गर्नु अब पानी परिरहेछ, गाउँ छर्ने समय त भइराखेको छ, अब पानीले दिएको छैन, त्यस्तै त्यस्तै भन्नुपर्छ दाइ हजुर।
0: ठिक छ, यसो अहिले छर्दा पनि त साह्रो हुनसक्छ, गाह्रो हुनसक्छ होइन, मिल्दैन, अब यस्तो रोकिएर बिस्तारो छर्नु होला, अहिले चाहिँ हामीलाई सुनेर साथ दिनु होला, कामको बेलामा त भ्याउनुहुन्न, यसो मकै खाँदै भटमास खाँदै टक्क लगाएर गुन्द्रुकको अचार अथवा भान्डाको अचार अथवा मै दहीसँग यसो खाँदै हामीलाई सम्झिनु होला है, मौसम छ भन्नुहुन्छ त्यतातिर?
1: यतातिर त के जाडो के समय त त्यस्तै चिसै भइरहन्छ, हुन्छ भन्नुपर्छ दाइ हजुर।
0: ओके दा, ठिक छ, खुसी दाइ हजुर सम्झिदिनु भयो, एउटा गीत राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, मिठो सरको धनी स्विट भोइसमा धेरै लङ टाइम पछि हजुरमा मिठो जोडिनु पाएर त खुसी लागेर छ दाइ हजुरको लागि, टेक्निसियन भिन्दाईको लागि, एफएम परेरको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, आज चाहिँ मेरो विशेष गरी मेरो छोरी भूमिकाको चाहिँ जन्मदिन परेको छ, उहाँ छोरीलाई जन्मदिनको अनुमति धेरै धेरै शुभकामना थियो, छोरी ज्ञानी हुनु असल हुनु भन्न चाहन्छु। यहाँ सुन्नुहुन्छ नातिनी साइना थामीको लागि, साथी नृत्यम फुलमा थामी नृत्य थामी जो जति पनि मलाई एकता थाम भने चिन्ने नचिन्ने माग भने सम्पूर्णलाई एकदम सम्झिरहेको छ, एकतालको एकतालो पनि बिर्सिएको छैन, छुट्टी चाहिँ नमस्ते भाइ भाइ।
0: धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, अब चाहिँ छुट्टिनुपर्छ पनि भन्न चाहे, लगभग कार्यक्रमको समय बदिसकिसकेको छ, धेरै कुराकानी गरियो जस्तो लाग्यो, टुटेको मन छुटेको माया आइडिरहेको छ, सम्झना सबैमा भन्नुहुन्छ, युनिसा चामलिङ राईले पनि मिस यु अल भन्नुहुन्छ, हिराबहादुर लकाईजीले पनि बुटवलबाट सुन्दछ।

सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सिम्पल इच्छा थामेले पनि रामेछाप डडुवाबाट सुन्दैछु भन्नुहुन्छ, उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी पनि भइसकेको छ। भूमिका थामेलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्नुहुन्छ। अर्जुन आँखाले पनि कार्यक्रम सुन्दैछु, शङ्खुवा सभा धर्मदेव दुई ताम्पोकबाट भन्नुहुन्छ। मिडिया प्रेमी राई अनुसार रोहित छेत्री हरपल रोशनी अञ्जित तामाल ठाकुर छेत्री अलिसा बान्तो राई अर्जुन जिमे ललित जिमे प्रणीप आँखा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर मिलन घायल मुटुले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। तेह्र थिम घर भइहाल्छ दुहा कतारबाट नियमित श्रोता हो भन्नुहुन्छ। यति बेला रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई बजनी सुनाउन चाहन्छु, समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। रामजी घिमिरे हुनुहुन्छ बागमती प्रदेश तीनबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। निशा ठोकाले पनि सम्झना सबैमा भन्दै हुनुहुन्छ भने त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ वसन्त श्रेष्ठजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ताप्रेजिङबाट भन्नुहुन्छ। वाङदेन शेर्पाको जुन नहेरी भन्ने गीत राखिदिनुहोस् न होला भन्नुहुन्छ, राख्ने कोसिस हामी गर्नेछौँ पनि मलाई चाहन्छु प्लिज भन्नुहुन्छ। ओके सुन्दै हुनुहुन्छ होला साथीहरू, सम्झिनु भएको छ। दुर्गा कटवाल जुन नेता चामलिङ राई राज घलेमगर मिडिया प्रेमी राई अनिसाको गन्तेर थुमे शब्द लुम्बु त्यस्तो गरेर रञ्जना बहिनी राई लिम्बुनी कृषा युमिसा भन्दा पनि उमिसा चामलिङ राई राई पिके राई मनिषा राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर सैलुङ शर्मिला सिलवाल हुनुहुन्छ, ललितपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। दोलखा सैलुङमा रहनुभएका मम्मी बुनुलाई धेरै माया सम्झना छ है भन्नुहुन्छ। काठमाडौँतिर हुनुहुन्छ बाबा भाइ बुनु र दिदीहरूलाई पनि धेरै माया छ है भन्नुहुन्छ। त्यसै गरी रामेछापतिर हुनुहुन्छ मम्मी बाबा र दिदी सुनिता घतानीको लागि पनि सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। विनोद बरुवालजी हुनुहुन्छ सालुबाट सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर रमिला राईले पनि सम्झना सबैमा भन्नुहुन्छ भने रानु गजमेरजीले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अन्जान थुलुङजी हुनुहुन्छ, उहाँले पनि युएईबाट सुन्दैछु भन्नुहुन्छ। मगर्ने चामिङ राई हिर्सु पवित्र राई छोरी अम्बिका मगर अल्सना कुलुङ राई सन्तोष काफ्रे रमिला राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने। त्यस्तै गरेर अम्बिका मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि उदयपुर घर भई अहिले चाहिँ युएईबाट सुन्दैछु भन्नुहुन्छ। अनि डिआर रमेश मगर त्यस्तै गरेर अन्जान थुलुङ दिल्सा राई भूमिका राई सुश्रिता राई कोयुम्मा रेणु राई अनन्त अशोक बान्तो राई त्यस्तै बिमला राई सिन्धुली अनिता सम्झना हङमाङ लिम्बु सबित राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब चाहिँ छुट्टिनुपर्छ। मनको साथी जीवन कार्कीले पनि कार्यक्रम सुन्दैछु पोखराबाट भन्नुहुन्छ, शुभ दिन नेपाली पप गीतलाई माया गर्नुहुने सबै लाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्यौँला। यतिन्जेलसम्म देश विनित दाहाल सुवेदी पनि हुनुहुन्छ, उहाँले पनि धनकुटाबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेरो प्यारो मान्छे तिमीले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो राजन महताराज छेत्री सरलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तो गरेर फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रममा सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा जुन हेरी यो गीत राख्दै आजको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता श्रीराज महत छुट्टिन चाहन्छु। हवस् त नमस्कार।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लमानथाङमा रसुवार मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन। नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको होथी विद्रोहीको दावी। यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया। र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँको खुला मंचमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ। प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू त्यसै गरी भारत चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ सहभागी हुँदैछन्। तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सी चल्नेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति महामन्त्री तथा कोषाध्यक्षले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। नयाँ नेतृत्व चयनका लागि पर्सी उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ। मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मंच, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन्। नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ सहित 7 सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमानथाङ आइपुग्ने भएको छ। नेपाल चीन कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनिया राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमानथाङ पुग्नुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। टोलीमा नेपालका लागि चिनिया राजदूत सहित 5 जना चिनिया टोली र 2 जना नेपालका चिनिया राजदूतका कर्मचारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनु भएको छ। आज लोमानथाङबाट जोमसोम आइपुग्ने र नेपाल चीन समकक्ष बीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमानथाङबाट कोरला नाका हुँदै चीन फर्कने योजना छ। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार कोरला नाकालाई पूर्ण रूपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूत सहितको भ्रमण महत्वपूर्ण रहेको छ। गएको भतौ 10 गतेको भोटेकोशी बाढ़ीले रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रूपमा बन्द अवस्थामा छ। यस्तोमा नेपालका लागि चिनिया राजदूत सहितको मुस्ताङ भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपाल चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रूपमा रहेको छ। बाढ़ी पहिरोले र अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबैजसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जोड्ने गल्छी बेत्रावदी स्याफ्रेबेसी रसुवागढ़ी टिमुरे सड़क बन्द थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि बेत्रावदीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रेबेसी रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावदी स्याफ्रेबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। यस्तै म्याग्दीको बेनी मुस्ताङ जोमसोम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसोम सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसी सर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बोलिङटार र घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटौल सड़क खण्डको जंगलमा थप दुईवटा ओभरहेड क्यानोपी ब्रिज अर्थात बाँदर वारपार गर्ने आकाशे झलंगे पुल निर्माण गर्ने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार चारवटा लेनमा विस्तार भएको यो खण्डको कावासेती र लोकहाबीस जंगल तथा चोरमारा र अरूणखोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भएको हो। नारायणघाट बुटौल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैंडाकोट 10 पितौज जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाटाफुट मात्रामा जनावरहरू वारपार गरेको देखिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दशैंका लागि काठमाडौँबाट घर जाने क्रम शुरू, सुनको भाव आज तोलामा 2900 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमान थाङमा लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने क्रम शुरू भएसँगैका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। वहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ़दै जानेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकामा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको हो। यस्तै आज चाँदीको भाव तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको आरामको तेल प्रशोधन केन्द्रमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेपास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका छन्। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरम्भको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनी मध्ये एक हो। 1200 किलोमिटर लामो पाइप लाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज जलमार्ग प्रयोग नगरिकन आपूर्ति गर्न मदत पुर्याउँदै आएको छ। अब खेल खबर। 5 पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई 4 गोलले हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो। ब्राजिलले खेलको 28, 42, 58 र अतिरिक्त समयको 4 मिनटमा गोल गर्यो। ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण गरेको हो। अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीच खेल भएको यो पहिलो पटक हो। ब्राजिल प्रशिक्षक कार्लो एन्सोलोटीले नेतृत्वमा भारत आएको टोली हो। ब्राजिलले अब पर्सि अक्टोबर 6 तारीकमा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन। समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमान थाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन। नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी। यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया। र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: शाओमी वा रेडमी को फोन किन्दा यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्री डे।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
4: बर्जर पेंट
6: तन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र तावाबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गर्यो तर हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
6: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ त
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाऊ
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
11: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
12: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
11: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
12: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
12: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
12: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
12: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 9863023422
3: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुर को रेडियो 102.1 मेगा
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन

0: सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: अहिले दिउँसोको 1 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
3: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
3: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
5: रंग बहार
6: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
5: वर्ज पेन्स
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
4: लक्ष्य 22 पटक
7: स्वीकृत बजेट 88 लाख
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
7: कार्यक्रम संचालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
7: कार्यक्रम संचालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम संचालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
4: कार्यक्रम संचालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
7: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
7: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
7: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
4: मौरी पालन व्यवसाय र मह प्रशोधन
7: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
7: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
4: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
7: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
7: फलफूल प्रशोधन र बजारीकरण
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
7: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
4: प्राङ्गारिक कृषि वस्तु निर्यात
7: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
4: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
7: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845410104 98363022

0: हजुरको रेडियो 102.1 मेगा।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
5: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
7: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर, गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0-47-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: महाचार महापहार
8: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
7: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
9: शाओमी किन्दा उपहार एभ्री डे Bumper my Thailand holiday।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवा पार्टीको 15 महाधिवेशनमा सहभागी नहुने हुने भएको छ। गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन देवालाई निमन्त्रणा गरेको थियो, तर देवाले उक्त निमन्त्रणा स्वीकार गरेको बताइएको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले आजदेखि काठमाडौँको खुला मञ्चमा 15 महाधिवेशन शुरू गर्दैछ। उता देवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारी अघि बढ़ाएको छ। देवा पक्षको महाधिवेशनका लागि उडाधिवेशन शुरू भइसकेको बताइएको छ। संस्थापन पक्षको महाधिवेशन भने आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। नेपाली कांग्रेसले पदाधिकारी सहित केन्द्रीय समिति थप गर्ने भएको छ। पार्टीको नेतृत्वमा आउन चाहने आकांक्षीहरूको सहज व्यवस्थापनका लागि विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावको आधारमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने भएको छ। पार्टीभित्रको फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबावमा नेतृत्व परेपछि संख्या थप्न लागि बताइएको छ। पार्टी स्रोत अनुसार उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागि दुई उपसभापति हुने विधानको व्यवस्थामा एकजना थप्ने गरी संशोधन गर्न लागि यसैबीच उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ भने उपसभापतिमा एकजना वरिष्ठ उपसभापतिको पद सृजना गरिन लागि वरिष्ठ उपसभापति हुने विगतमा व्यवस्था थिएन। महामन्त्री पद भने दुईजना नै हुनेछ। पदाधिकारीमा सहमहामन्त्री पद पनि थप्न लागि हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य 231 जना हुनेछ। पदाधिकारी 17 जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ नहुने भएको छ। विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढ़ी समय लाग्ने भन्दै कागजी विधिबाटै मतदान गराउन लागि छ। नेपाली कांग्रेसको 15 महाधिवेशन आज खुला मञ्चमा शुरू हुँदैछ। नयाँ नेतृत्व सहितको कार्यसमिति चयनका लागि भोलि उम्मेद्वारी दर्ता शुरू गर्ने कार्यक्रम रहेको छ। मतदान 3 ठाउँमा हुनेछ। खुला मञ्च राष्ट्रिय सभागृह प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको प्रबन्ध गर्ने तयारी छ। जसपा नेपालका 4 नेताले पार्टी परित्याग गरेका छन्। उनीहरूले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरूमा पूर्व सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानून विभाग सदस्य घनश्याम शर्मा र पुष्पराज चमन रहेका छन्। उनीहरूले आज जारी गरेको संयुक्त विज्ञप्तीमा जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख गरेका छन्। साथै अबदेखि हुकार मधेस नामको अभियानबाट राजनैतिक यात्रा अगाडि बढ़ाउने उनीहरूले बताएका छन्। यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित 9 जना केन्द्रीय नेताहरूले पार्टी परित्याग गरी यही असोज 9 गते काठमाडौँमा हुकार मधेस नामक नयाँ राजनैतिक अभियान शुरू गरेको घोषणा गरेका थिए। दशैं तिहार छठ लगायतको मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। उपत्यकाबाट बाहिरिने नाकाहरूमा यात्रुको चहल पहल शुरू हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8 देखि 10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँ घर फर्कने यात्रुको संख्या क्रमशः बढ़नेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यकाको प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनु भएको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्ममा पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ। चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री, गाड़ीको अवस्था, भाड़ा दर र
यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकिएको भाड़ा तिर्न र आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ। सन्तानको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाहरूले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। तीन दिनसम्म विभिन्न विधि पूरा गरेर मनाइने जितिया पर्व अन्तर्गत शुक्रबार राति ओगठन दर खाएर महिलाहरूले व्रत शुरू गरेका थिए। शनिबार पानी समेत नखाएर निराहार व्रत बसेका महिलाहरूले आज बिहान नुहाई धुवाई गरेर व्रत समापन गरेका छन्। व्रतको दोस्रो दिन महिलाहरूले जितामहा अर्थात धर्मवीर पुत्र जितुवाहनको कथा वाचन तथा पूजा अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए। पर्वको अन्तिम दिन विधिपूर्वक फलहार वा अन्न ग्रहण गरी व्रत समापन हुने परम्परा रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको छ। यस्तै चाँदीको भाउ आज तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 5 मधुटारमा स्कूटरको ठक्करबाट एक पैदल यात्री घाइते भएकी छन्। शनिबार आज करिब 12 बजे भएको दुर्घटनामा कमलामाई नगरपालिका 2 भद्रकाली बस्ने 65 वर्षीय भूपिन र माया सुनार घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय टोणाले जानकारी दिएको छ। प्रहरीका अनुसार कमलामाई नगरपालिका 5 मधुटार बस्ने 21 वर्षीय विष्णु विकले चलाएको प्रदेश 2040017/72 नम्बरको स्कूटरले पैदल हिँडिरहेकी सुनारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्कूटर चालक स्वयंले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए। सुनारको टाउको र दायाँ खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्कूटर चालक विक पनि सामान्य घाइते भएका छन्। उनको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ। प्रहरीले स्कूटर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेको जनाएको छ। यसैबीच दिउँसो 12:30 बजे घाइते सुनारलाई थप उपचारको लागि बीएनबी अस्पताल काठमाडौँ रिफर गरिएको पनि प्रहरीले जनाएको छ। रूपन्देहीको तिलोतमामा घरमा सुतेकी 10 वर्षीय बालिकालाई अपहरण गरेका युवालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। तिलोतमा नगरपालिका 17 27 वर्षीय विशाल भनिने युवराज थारूलाई शनिबार राति जंगलबाट पक्राउ गरिएको छ। बालिका अपहरणपछि फरार थारूलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोतमाकै कान्छी बजार स्थित जंगलबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारूले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउण्ड गोली चलाइएको थियो। गोली लागेर उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। थारूले बुधबार राति तिलोतमाकी 10 वर्षीय बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जानकारी दिएको छ। कञ्चनपुरमा प्रहरीले मध्यराति जुवाखालमा छापा हानेको छ। प्रहरीले छापा हानेपछि जुवाडीहरूबीच भागाभाग भएको थियो भने केहीले कार तथा मोटरसाइकलमा समेत घटनास्थलमै छाडेर भागेका थिए। पुनर्वास नगरपालिका 1 पुरैना स्थित कच्ची सड़क खण्डमा त्रिपाल ओछ्याएर ठूलो रकमको जुवा भइरहेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको संयुक्त टोलीले राति करिब 2 बजे छापा हानेको हो। प्रहरीका अनुसार छापा मार्ने क्रममा 5 जनालाई नियन्त्रणमा लिएको छ। ठूलो संख्यामा रहेका अन्य जुवाडीहरू भने प्रहरी टोली आएको थाहा पाएपछि भागेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक डीएसपी टेक बहादुर रावतले 5 जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। नवलपरासी वर्धकार सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 4 पिधेरी स्थित होङसी टुम्कीवास भित्री सड़क खण्डमा ट्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पिधेरीबाट दुम्कीवासतर्फ आउँदै गरेको लु 4/505 नम्बरको ट्राक्टर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा स्थानीय 54 वर्षीय चालक ओम बहादुर
पुल्ली मगरको मृत्यु भएको छ। ट्राक्टर चलाइरहेको मगरले नियन्त्रण गुमाएपछि सवारी सड़कको बायाँ किनारमा रहेको माटोको डिस्कोमा ठोकिएको थियो। दुर्घटनापछि मगर सड़कमा खसेर गम्भीर घाइते भएका थिए। घाइते मगरलाई उद्धार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनापछि ट्राक्टर सड़कबाट करिब 50 मिटर तल खेतमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। र अन्त्यमा अन्तर्राष्ट्रिय समाचार, यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुथीहरूले क्षेप्यास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुथी विद्रोहीले बताएका छन्। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबर सकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंट
2: महाचार महापहार
3: शाओमी वा रेडमी को फोन किन्दा
2: उपहार नै उपहार
3: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
4: शाओमी किन्दा उपहार एभ्रीडे
5: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
5: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
5: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सत्परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू।
1: प्रथम पुरस्कार नगद 50,000।
2: द्वितीय पुरस्कार नगद 30,000।
1: तृतीय पुरस्कार नगद 20,000।
2: सान्त्वना पुरस्कार नगद 10,000।
1: उत्कृष्ट खेलाड़ीलाई रू 3,500, उत्कृष्ट स्ट्राइकरलाई रू 2,000, बेस्ट लिब्रोलाई रू 2,000 र बेस्ट सेटरलाई रू 2,000 रूपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति समय स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844311689।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz प्रस्तुति कार्यक्रम रोजाई तपाईँको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोतामहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्रुताज महत उपस्थित भइसकेको छु तपाईँको माझमा यो पल आज विशेष बनाउनको लागि। थाहा हुनुहुन्छ के गर्दैनन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि केही मेसेजहरू पठाउन मन छ, भन्न मन छ भने पनि हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गरेर पठाउन सक्नुहुन्छ। सन्देशहरू तपाईँले पठाउनु भएका सन्देशहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। साथमा फ्रिक्वेन्सी मोडुलेसन तामाकोशी एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला। अनि अनलाइनका अन्य माध्यमबाट पनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, हेरेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। प्राविधिक बाटोमा राजन महतारा हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट दिउँसोको समय छ, जिल्ला नगरिकन तपाईँ फटाफट फोन गर्नुहोस् र माइला मिठा कुराकानी गर्छु। हामी चाहिँ यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुलाई, फोन मेसेज गर्दै गर्नुलाई त

0: गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। माया गर्ने मुटुले निधारले आएन, यस्तो रहेको थियो। पक्कै पनि हो जस्तो पनि लाग्छ, माया मुटुले गरिन्छ होइन, भाकीले निधारले गर्ने हो र होइन नि होइन। अघि कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म स्टुट आवाजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ नम्बर 0440 40 0026 रहेको छ, 0440 40 0026 माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्ते नमस्ते
0: नमस्ते नमस्कार, निर्मलाजी स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: के गर्दैनुहुन्छ यति बेला?
1: यति बेला म कार्यक्रम सुनेर बसिरहेको भन्ने गर्छ।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ?
1: खाजा बाँकी नै छ नि त अहिले त?
0: मेरो पनि बाँकी नै छ, एकैछिनमा हुन्छ। ठिक छ, सुन्ने आनन्द रहेछ, खुसी लाग्यो सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि अब धेरै कुरा गर्न त मन थियो, तर कुनै कुनै कुराहरू मनमै रहन्छ कि, सुन्नेलाई त सुन्नुहुन्छ, भन्नेले के कुरा भन्ने भन्ने कुरा अलिक दुधारमा परियो। ठिक छ, जो सुन्नु रहेछ, खुसी लाग्यो। कुन चाहिँ सुन्न चाहनुहुन्छ हजुर? सुन्नु
1: नरुनु है म मरेको खबर पाएँ,
0: नरुनु है म मरेको खबर पाएँ। ठिक छ, हामी राख्नेछौँ, नरुनु है म मरेको खबर पाएँ होइन। ओके, हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरेर हामीलाई भनेर जान्नु सक्नु हुने त्यसको लागि अहिले चाहिँ अलिक फ्यामिलीको लागि मेरो घर त रेस्टुरेन्टमा म त्यहाँ फेरि 25 लगाएँ भन्न चाहन्छु। मेरो डान्स प्लानिङ गरेर दुई जनाको लागि, बहिनी सीतागिरी सरितागिरी, अनि काठमाडौँ हुनु गाई भाउजू बहिनी भाइ बहिनीको लागि, अनि मेरो प्यारो दाई भएर बहिनीको लागि, अनि साथी देवमाजीलाई, विश्वलाई, अक्षलाई, नविनाको लागि, अरुन्द मङ्गलाई, सुरिष्ठको लागि, अनि शिला अधिकारी, अनि बहिनी रमना तामाङको लागि भन्नुहुन्छ।
0: प्रसन्न भएको उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ, 0440 40 0026 नम्बर, 0440 40 0026। गीत रोजाइमा पारिसक्नु भएको छ, पालो तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ उहाँकै रोजाइमा रहेको गीतलाई। यति बेला कोही हुनुहुन्छ, कामबाट हुनुहुन्छ, हजुर नमस्कार। हजुर नमस्ते नमस्कार, हजुर शुभ नाम? अलिना खत्री।
2: हजुर
0: अलिना, के छ खबर?
2: मेरो खबर त एकदमै ठिकै छ भाइ, अनि तपाईँको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ? हेलो,
2: मेरो खाजा बाँकी नै छ नि त, घरको भएको बाँकी नै छ,
0: बाँकी छ, बिस्तार हुन्छ। मौसम कस्तो छ अलिना?
2: मौसम त घाम लागिरहेको गर्छ भाइ, अनि त्यो त
0: यता पनि घाम लागिराखेको छ। हामीले कतिको सुन्दै हुनुहुन्छ?
2: एकदम सुनिरहेको छु।
0: कति बजेदेखि कतिखेरदेखि?
2: हजुर,
0: कतिखेरदेखि कति बजेदेखि?
2: दुई तिन वर्ष।
0: ओके अलिना, आवाजमा डिस्टर्ब आइराखेको छ, नेटवर्कमा समस्या छ, हो स्पष्ट सुनेको छैन आवाज? हस्, धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले भनेको कुरा सायद उहाँले सुन्न पाउनु भएको छैन कि जस्तो लाग्यो, क्लियर रूपमा त्यो भएर सोधेको हो मैले। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ, साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हामी राख्छौँ, तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार। ओके, उहाँलाई विशेष रूपमा धन्यवाद। यति बेला हामी गीततर्फ लाग्छौँ तपाईँको माझमा, त्यसपछि हामी आउँछौँ तपाईँकै रोजाइका गीतहरू राख्नको लागि। रेडियो सुन्दै गर्नुहोला, फटाफट फन्डाल गर्दै गर्नुहोला।

0: नरुनु है ममरीको खबर पायो भने अंशुपन्तको आवाजमा यो तपाईँको माझमा राख्यो कार्यक्रम। रोजाई तपाईँको अनिहार भइराखेको छ, अन्य बसाइमा हामी आफ्नै रोजाईका गीतहरू तपाईँको माझमा राख्थ्यौँ। कस्तो कस्तो लाग्न सक्छ होइन, कहिलेकाहीँ कति यस्तो खालको म सुन्न चाहेको थियो, मैले यो गीत होइन मलाई यो जेनराको यो खालको गीत मन पर्थ्यो तर त्यस्तो खालको गीत बजेन किन बजाउनुहुन्न भन्ने त्यो मनमा आइराखेको पनि हुनसक्थ्यो। तर आजको बसाइमा चाहिँ हामी तपाईँले नै रोजाईमा पार्नुभएका आधुनिक गीतहरू तपाईँकै माझमा राख्दैछौँ। सुफटाफट फोन गर्नुहोस्, नम्बर 0440 40 0026 रहेको छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ है, अप्सन धेरै छन् अहिले। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार रमिलाजी, स्वागत छ। कता काठमाडौँ शङ्खुवा सभा रामेछाप कता हुनुहुन्छ? तपाईँ यता हुनुहुन्छ मलाई थाहा नै हुन्न कता हो कता
1: गफ मात्र दिनुहुन्छ कहाँ छ भनेर सोध्नुहुन्न।
0: त्यही त मलाई बानी यही छ, अब हल्का फुल्का गफ मात्र आउँछ मलाई, उहाँको अवस्था के छ कस्तो छ भन्ने कुरा मलाई त्यस खासै त्यतातिर ध्यानै हुन्न क्या जान्न। राजन राजन जस्तो राजन सर जस्तो भएको भए त म राजन सरै भइहाल्थेँ नि। वरिष्ठ एकदम वरिष्ठ हुनुहुन्छ,
1: त्यही
0: त के सक्दैनन् भाइ कसैले खासै खानुभयो
1: आफ्नो
0: बानी हुन्छ होइन र ठिक छ, सबै ठिक ठाक छ, राम्रो छ, सबैलाई आराम कुशल मङ्गल छ। ठिक छ, ख्याल गर्नु सुनिन चाहन्छु। ठिक छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: होइन गुन भुल्यो पितलको सुनबाइ होला भन्ने चाहिँ,
0: त्यही त गुन भुल्यो बैगुनीले। ठिक छ, तपाईँले भनेको पनि हुनसक्छ, मैले भनेको पनि हुनसक्छ।
1: गुन भुल्यो बैगुनीले भन्ने चाहिँ होइन, गुन भुल्यो पितलको सुनबाइ होला
0: हुनसक्छ कि हामी
1: गुन भुल्यो बैगुनीले भन्छ उहिलेको गीत हो
0: कि। ठिक छ, हामी राख्छ साथीभाइ आफन्तलाई सोधिदिनुहोस्।
1: पहिला प्रसारण दाई तपाईँलाई अनि प्राविधिक दाई निर्मला पौडेल सम्पूर्णलाई भन्दैछु ल, नमस्ते।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 0026 तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ, गीत रोजाइन पारिसक्नु भएको छ। विनिता दाहाल सुवेदी हुनुहुन्छ, धनकुटाबाट सुन्दैछु कार्यक्रम, सबैमा सम्झना मिसिवाल भन्नुहुन्छ उहाँले। माधव ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु वृत्तामोड झापाबाट, सम्झिनु पर्दा प्यारी बुनु राई, अनिता आश्म सताङ, रमिला राई, मिडिया प्रेमी राई, अनुसा गीता ढुङ्गाना, गीता लिम्बू, भूमिका मुकारुङ राई, कमला होइन कमलाले पनि सम्झिराखेको छु भन्नुहुन्छ, कमला मुखिया, मुना मुखिया, विनिता दाहाल सुवेदी, भावना चामलिङ, कुमारी हङलावती, प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बू, त्यस्तो दिलसाने याम्फू, सिम्पल सरिना, मुना खोइसी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ, हजुर नमस्कार।
2: नमस्ते लसुल,
0: नमस्ते लासु लासु फ्याफुल्ला, स्वागत छ कार्यक्रममा, कामको बोल्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला पनि चाहन्छु, यसो बेला बेलामा सम्झिदिनुहुन्छ खुसी लाग्छ। प्राय हाम्रो रेडियो घन्किरहेको छ त्यतातिर निष्ठा रूपमा गान गाउनु पनि पर्यो है, माया गर्नु पर्यो दुत्राजी, हजुरहरूको माया छ र त हामी छौँ। ओके, रमिलाजीले गीत रोजाइ पारिसक्नु भएको छ, सरिका घिमिरेको आवाजमा गीत हामी राख्छौँ। साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न। धन्यवाद।
2: अनि मेरो घर परेको लागि मलाई दुत्रा लामा भन्ने चिन्न नचिन्न सम्बन्ध मेरो गाउँ मलाई गाउँपालिकाको लागि सम्पूर्णको लागि भन्नु
0: हस्। धन्यवाद मायाको लागि, सहभागिताको लागि, विशेष रूपमा धन्यवाद। यति बेला हामी गीततर्फ लागिहाल्छौँ। यति बेलाको समयमा तपाईँको माझमा सरिका घिमिरेको आवाजमा रहेको गीत छ गुन भुल्यो। यो गीत तपाईँको माझमा राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: आगुन भूले पिताल को सुन पाए होला एक तपाई को नाजना क्यों कार्यक्रम रोजाई तपाई को अनुहार भइराखेको छ। आवाज नमस्ते राज मासु प्राविधिक पाटमा राजन महातारा क्षेत्री हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ है भनिदिनुहुन्छ, कामले गर्नुहुन्छ। हजुर नमस्कार।
1: नमस्कार दाई।
0: नमस्ते नमस्कार देवजी, स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू दाई। हजुर
0: के छ खबर, के गर्दैनुहुन्छ?
1: खबर एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो भन्नुभएको छ है त दाई। हजुर
0: अघि 11 बजेदेखि अहिलेसम्ममा परिवर्तन के भयो?
1: केही भएन दाई। हजुर
0: जस्ताको त्यस्तै है। खाजा खानुभयो?
1: खाजा खानु बाँकी नै भन्नुपर्छ, अब कार्यक्रम सकिन्छ अनि खानुपर्छ नि 3-4 बजेतिर दाई।
0: हजुर ठिक छ, बिस्तार खानु होला पनि हुन चाहन्छु। हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर नसुन्ने त कुरै हुँदैन नि दाई। हजुर अब भरे 11 बजीसम्म त दाई हजुरको कार्यक्रम त हजुरको रेडियोबाट बज्ने कार्यक्रमहरू सबै सुन्ने हो नि त दाई हजुर, अनि सुत्ने हो भन्नुहोस् है त।
0: ला ठिक छ, जसमा गरिदिनुहुन्छ फोन गरिदिनुहुन्छ खुसी लाग्छ। यो माया रहिरहोस् भन्न चाहे कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: मैले मेरो जीवनमा मेल खान गीत रोजेको छ नि दाईलाई भनिसकेको छु, मैले प्राविधिकमा हाम्रो राजन दाईलाई भनिसकेको छु। मैले मायामा हारे मैले माया भन्ने गीत रोजैमा पारेको छ नि दाई हजुर।
0: ओके त्यसो हामी राख्छौँ आफ्नो भन्न चाहे साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ साथीहरू, सम्झिनु पर्दा सर्वप्रथम चाहिँ पहिला प्रथम दाई हजुरकै लागि एकदम मिठो सम्झना मिठो माया भन्न चाहन्छु। प्राविधिकमा गीत खोज्दै हुनुहुन्छ दाईले भेटिसक्छु भन्नुभएको छ दाई, राजन महतारा दाईको लागि पनि भन्न चाहन्छु, लगायत दिदी ललिता यो अनि सम्झना खड्जी आज कहाँ जानुभयो उहाँहरूलाई पनि जहाँ हुनुहुन्छ उहाँको लागि पनि एकदम मिठो सम्झना मिठो माया भन्न चाहन्छु। हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु। अनि मेरो साथीहरू भन्नुपर्दा निर्मला पौडेलको लागि अनि बहिनी रमिन लामाङको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी बहिनी सम्झना प्रधानको लागि, साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बहिनी एलिना खत्रीको लागि भन्न चाहन्छु, र अनि मलाई देवमाझी भनेर चिनी नचिनी सबै सबैको लागि, छोरीहरू ममता अस्मिता शोभाको लागि, अनि फेरि पासाङ डोलमा तामाङको लागि पनि सम्झाउन चाहन्छु, र लगायत सबै सबै साथीहरूको लागि, अनि यता ग्वालटारतिर पनि रहेर सुनिरहेको होला हाम्रो दिदी बहिनी हुनुहुन्छ त्यतातिर दुर्गा माझीको लागि पनि नै छुट्टिन चाहन्छु ल। नमस्ते,
0: धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 0440-40-0026 माध्यममा आउन सक्नुहुन्छ। 0440-40-0026 केही समय मात्र बाँकी छ, लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ। एकजना साथसँग छोटो मिठोमा कुराकानी गर्न चाहन्छु, आउन सक्नुहुन्छ नम्बर 0440-40-0026। यति बेला कहीँ हुनुहुन्छ भन्नुहुन्छ, काउन्टको हुनुहुन्छ। हजुर नमस्कार।
2: नमस्ते।
0: नमस्कार हजुर, सुभना
2: म चाहिँ खादेवी गाउँपालिकाबाट देवकी भण्डारी।
0: देवकी भण्डारी
2: हजुर।
0: देवकीजीसँग मेरो पहिलोचोटि कुराकानी?
2: हजुर।
0: अनि माया नलागेर हो कि किन नआउनु भएको त?
2: अब भ्याइएन भन्छौँ, सुन्दा सुन्दा तपाईँहरू कार्यक्रम भ्याइएन।
0: सुन्दा सुन्दा भ्याइएन,
2: फोन गर्दा लाग्दैन।
0: ए त के भएको त है यस्तो? ल ठिक छ। अनि यसो बेलामा होइन यसो समयले साथ दिएसम्म सुनेर साथ दिनु होला ल।
2: हजुर हजुर हुन्छ।
0: खाजा खानुभयो?
2: खाजा खाएर आएको।
0: खाजा खाएर आउनु भएको? ल ठिक छ। अनि अब के भन्न खोज्दै थिएँ मैले, यति मिठो आवाज सुनेपछि यस्तो कुराहरू दबियो जस्तो लाग्यो। ठिक छ, कुनै बेला कुराकानी गरौँला। हरायो मनभित्रभित्रै कुराहरू हरायो देवकीजी कस्तै होइन, यसो समयले साथ दिएसम्म सुनेर साथ दिनु होला ल।
2: हजुर हजुर हुन्छ।
0: खाजा खानुभयो?
2: खाजा खाएर आएको।
0: खाजा खाएर आउनु।

0: सुन्ने बित्तिकै मम्मा फेरि ललाक्ने लक परेर त्यो शब्दहरू त भित्रभित्र गालागुलुक हुन्छ कि त्यो भएर पहिलो चोटि आउनुभयो खुसी लाग्छ अब चिफल लाग्छ लाग्न सक्छ होइन सञ्जित दिनलाई पनि चाहे एउटा गीत रुजाइन पार्नु भएको छ हामी राख्छौँ साथीको आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न
1: सर्वप्रथम त मेरो घर परिमा रहनुभएका आमा बुबा दाई दिदी साथीभाइमा सरिता श्रेष्ठ अन्न भण्डारी इच्छा भण्डारी देवकी देवकी कार्की सुजना पहरी सजना पहरी दिदीहरूमा एरिना पहरी मेलिना पहरी सजना पहरी भन्दै छुटिन्छु बाबाई
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब जे लगभग कार्यक्रमको समावेत सकिसकेको छ के म्यासेजहरू छन् म सर्टेन सिटमा म्यासेज वाचन गर्छु पनि भन्न चाहे जति बेला मिडिया प्रेमी राय अनुष्ठा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै वसन्त श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ ताप्लेजुङबाट वाङदेन शेर्पाको चाहिँ जुन हेरी गीत राखिदिनुहोस् ल प्लिज भन्नुहुन्छ उहाँले अघि पनि यही म्यासेज कपिपेस्ट गर्नुभयो क्या वसन्तजी मैले 11 बजेको मैले राखेको थिएँ सायद कपी प्रेस्ट गर्दै ठिक छ विशेष रूपमा धन्यवाद दुर्गा कटुवाल जुन तथा चामिङ राई राजघलेमा गर मिडिया प्रेमी राई अनिसा गगन्तेर थिमे शब्द लिम्बु लगायत सबैमा सम्झना छ भन्नुहुन्छ छुचीफुची बिनु हुनुहुन्छ दोलखाबाट सुन्दैछु बिनु त छेत्र बिनु हो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै पासाङ डोलमा तामाङ हुनुहुन्छ हेलो नमस्ते दाई म पनि सुन्दैछु है सुन्दुलोदेखि पासाङ डोलमा तामाङ हो सम्झनु पर्दाखेरि हजुरको लागि प्राविधिक दादाको लागि अङ्कल देव माझी रमिला तामाङ प्यारी मम्मीको लागि अनि मितिनी ममता माझीको लागि आज जन्मदिन परेको छ नाना निर्मला थुङलाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना भन्नुहुन्छ है भन्नुहुन्छ दामोदर ग्यावाली हुनुहुन्छ टुरु चार गुल्मी अहिले चाहिँ इन्डिया को केरलाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ सत्यकला इसराली पनि सम्झना सबैमा भन्नुहुन्छ भने हिराबहादुर लकाईजीले पनि सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै बाबुराम मगर हुनुहुन्छ ओखलडुङ्गा पोखली घर भई हाल चाहिँ साउदी अरेबियाको रियादबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद बेलुवा छामी हुनुहुन्छ सम्झना सबैमा मिस यु अल भन्नुहुन्छ प्रेम भण्डारीले पनि मिस यु अल भन्नुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अन्जान थुलुङ हुनुहुन्छ युएबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि मगर्ने चामलिङ राई हिर्सु पवित्र राई छोरी अम्बिका मगर एल्सना कुलुङ राई सन्तोष काफ्ले रमिला राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै अम्बिका मगरले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उदयपुर घरमै अहिले चिएबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ डियर रमेश मगर अङ्कल अन्जान थलुङ त्यस्तै दिल्सा राई भूमिका राई त्यस्तै गरेर विमला राई त्यस्तै अनिता अश्मी मगर उषा किरण लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अन्जिता मल्ल ठकुरी छेत्रीले पनि कार्यक्रम सुन्दैछु फुर्कटबाट भन्नुहुन्छ सम्झनु पर्दाखेरि डियर प्रदीप खत्री त्यस्तै रोली राई सोना कन्दुङ्गा त्यस्तै अनुष्का तामाङ अनुघी सिंह अर्जुन आखा रामलाल सुमन लगायत सबैमा सम्झना छ भन्नुहुन्छ विष्णु आचार्यले पनि सम्झना सबै भन्नुहुन्छ भने टेकबहादुर पुमा हुनुहुन्छ उहाँले पनि उदयपुर चौधरी नगरपालिका 8 बेल्टा राई टोल चोकबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ बुद्ध बज्रचार्य हुनुहुन्छ सम्झना ललिता श्रीरा सर सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्नुपर्छ रामजी घिमिरे हुनुहुन्छ बागमती प्रदेश 3 सुन्दैछु भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहे फोन गरेर साथ दिनुहुने श्रोता साथीहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो राजन महता राज छेत्री सरलाई पनि विशेष रूपमा धन्यवाद दिँदै सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो विशेष विशेष रूपमा फेरि पनि धन्यवाद दिँदै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुट्टे हौस् त नमस्कार।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै। अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मंचमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मंचमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मंचमा हिमाल पहाड़ र तराई मधेस नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपद प्रति ऐक्यबद्ध जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100 भन्दा बढ़ी डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। चारैजना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। 1.5 महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सिस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37
ताङबोरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशूल किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यूपीवश संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पताल सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ भारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन् पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झण्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रूपियाँ भन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन भएको छ पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ अब विदेशको खबर सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानीहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ मेटा स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन् प्रतिवेदन अनुसार धेरै सो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन् यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ अमेरिका क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना केन्या र नाइजेरिया जस्ता प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ अब खेल खबर जापानको आइसी नागोयामा सम्पन्न 20 औं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ कराँतेको एनटीएमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काश्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: पुरस्कार राशिहरू:
2: प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू:
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका का खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति, समय र स्थान:
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा Thailand Holiday।
5: रंग बहार, रंग बहार।
6: वर्ज संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्ज पेंस।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 0848-43-85। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

पाटनदेखि काठमाडौँ छैन धेरै टाढा, एउटी भएको नकलीसित माया प्रति गाडा, त्यही नकललाई भेट्न जाँदा भाइ चाहिरहेछ साडा।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेती योग्य जमिन।
0: हजुरको रेडियो 102.1 मेगा।
1: भूक्षय

0: देखाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भुच्चै रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह चार बजेको रामेसाप अनि रामेसाप आसपासका सिमकी जिल्लाहरूको खबर संगालो रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढेसँगै रामेछापको मन्थर विमानस्थलबाट सोलुकुम्बुको लुक्ला हवाई उडानको संख्या बढ्न थालेको छ। शरद ऋतुको पर्यटकीय सिजन शुरू भएसँगै असोज 13 गतेदेखि मन्थली लुक्ला उडान भइरहेको छ। नागरिक उड्डयन कार्यालय मन्थलीका प्रमुख अमित चौरसियाका अनुसार सिजनको शुरूआतमा उडान संख्या कम रहे पनि पछिल्ला दिनहरूमा क्रमशः बढ्दै गएको छ। शनिबार मन्थलीबाट लुक्लाका लागि 9 वटा बढ़ी उडान भएको उहाँले बताउनु भएको छ। सगरमाथा क्षेत्रको पदयात्रा तथा हिमाली पर्यटनमा आउने विदेशी पर्यटकलाई लक्षित गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय सिजनमा मन्थली विमानस्थलमा लुक्ला जाने प्रमुख हवाई प्रवेशद्वारको रूपमा प्रयोग गर्दै आएको छ। शरद ऋतुमा असोजदेखि मंगसिर 15 सम्म र वसन्त ऋतुमा चैत्रदेखि जेठसम्म मन्थली लुक्ला उडान सञ्चालन हुने गरेको छ। उक्त रूटमा तारा समिट र सीता एयरले सेवा दिँदै आएका छन्। मन्थली विमानस्थलका अनुसार मौसम अनुकूल भएर बिहानैदेखि उडान सञ्चालन हुन सके एकै दिन 60 वटा भन्दा बढ़ी उडान हुने गरेका छन्। ती उडान मार्फत दैनिक करिब 850 जनासम्म पर्यटक लुक्ला पुगेको नागरिक उड्डयन कार्यालय मन्थलीको तथ्याङ्क छ। यो सिजनमा पूर्ण रूपमा सक्रिय हुँदै जाँदा गत वर्षको भन्दा उडानको चाप बढ़ने अपेक्षा गरिएको नागरिक उड्डयन कार्यालय मन्थलीका प्रमुख चौरसियाले बताउनु भएको छ। लुक्ला जाने पर्यटकको चाप बढ़ेसँगै मन्थली विमानस्थलमा हवाई गतिविधि बढ़िरहेको बेला काठमाडौँ रामेछाप नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी पनि गरिएको छ। चाडपर्वको बेला रामेछापबाट काठमाडौँ जाने र रामेछाप फर्कने यात्रुहरूलाई सहज बनाउन निजी वायु सेवा कम्पनीहरूले सातामा 1-1 उडान गर्ने तालिका पनि सार्वजनिक गरिसकेका छन्। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 7 सुकाजर वडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका वडावासीहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा काठमाडौँमै उपलब्ध गराएको छ। उच्च शिक्षा उपचार तथा विभिन्न कारणले काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै सेवा पुगेर सेवा लिन कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले काठमाडौँमै सेवा सञ्चालन गरेको छ। असोज 17 गते काठमाडौँको जडीबुटी स्थित होटल कोचिनमा सञ्चालन गरिएको सेवा शिविरबाट करिब 100 जना सेवाग्राहीले सेवा लिएको वडाध्यक्ष समीर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 7 का बासिन्दासँगै रामेछाप नगरपालिकाका अन्य वडाका स्थायी बसोबास भएका नागरिकहरूले समेत शिविरबाट सेवा लिएका छन्। शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणका साथै व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। नागरिकलाई आफ्नो गाउँठाउँसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले काठमाडौँमै सेवा उपलब्ध गराइएको वडाध्यक्ष कार्कीले बताउनु भएको छ। वडा कार्यालयका अनुसार उक्त सेवा असोज 18 गते पनि जारी रहेको छ। काठमाडौँ उपत्यकामा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीलाई तोकिएको स्थानमा उपस्थित भएर सेवा लिन पनि वडा कार्यालयले आग्रह गरेको हो। यसैबीच रामेछाप नगरपालिका साथ सुकाजोरले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घर दैलोमै पुगेर वितरण गर्दै आएको छ। वडाले नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय स्तरमै विभिन्न सेवाहरू विस्तार गर्दै आएको जनाएको छ। रामेछापको सुनापति गाउँपालिकामा 3 गाउँपालिकाका कर्मचारीबीच 1 दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। मैत्रीपूर्ण खेल मार्फत आपसी मित्रता सहकार्य र सद्भाव कायम राख्ने उद्देश्यले सुनापति गाउँपालिका दोरम्बसैलुङ गाउँपालिका र खानादेवी गाउँपालिकाका कर्मचारीबीच प्रतियोगिता भएको सुनापति गाउँपालिकाले जनाएको छ। शनिबार सुनापति गाउँपालिकाको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा लीग चरणका खेलहरू सम्पन्न भए पश्चात सुनापति गाउँपालिका र दोरम्बसैलुङ गाउँपालिका बीच भएको फाइनल खेलमा सुनापति गाउँपालिका 1 गोल गर्दै प्रथम भएको छ। सुनापति गाउँपालिका विजेता भन्दा दोरम्बसैलुङ गाउँपालिका उपविजेता बनेको थियो। प्रतियोगिता उद्घाटन गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले गर्नुभएको थियो। सिन्धुलीमा भएको छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 5 मधुटारमा पानीमा डुबेर 22 महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्वाङ खोलाको किनार नयाँ बस्ती बस्ने स्थानीय उत्तम बहादुर श्रेष्ठको 22 महिनाको छोरा आर्यन श्रेष्ठ रहेका छन्। बालकलाई ग्वाङ खोलाले बगाएर ल्याएर प्रहरीले अचेत अवस्थामा फेला पारेको थियो।
अचेत अवस्थामा फेला परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुरीबाट खटेको प्रहरी टोलीले उद्धार गरेर जिल्ला अस्पताल सिन्धुरी पठाए पनि चेक जाँचको क्रममा उनको मृत्यु भइसकेको थियो। यसै गरी सिन्धुलीकै कमलामाई नगरपालिका चारमा एक युवकको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका चार केराबारी बस्ने 35 वर्षीय भीमबहादुर लु रहेका छन्। पानी ट्याङ्कीबाट श्रीमती र छोरीसँगै घर जाने क्रममा घरबाट केही मिटर टाढा अचानक बाटोमा लडेर उनी बेहोस भएका थिए। बेहोस भएका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरी उपचारको लागि जिल्ला अस्पताल सिन्धुरी पठाएको थियो। अस्पताल पठाइए पनि उनको उपचार गराउने क्रममा मृत्यु भएको हो। सिन्धुलीको कमलामाई नगरपालिका 5 मधुटारमा स्कूटरको ठक्करबाट एक पैदल यात्री घाइते भएकी छन्। हिजो करिब 12 बजेको समयमा दुर्घटनामा कमलामाई नगरपालिका 2 भद्रकाली बस्ने 65 वर्षीय भूपिन्द्र माया सुनार घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय टोणाले आज जानकारी दिएको छ। प्रहरीका अनुसार कमलामाई नगरपालिका 5 मधुटार बस्ने 21 वर्षीय विष्णु विकले चलाएको P20401P1772 नम्बरको स्कूटरले पैदल हिँडिरहेकी सुनारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्कूटर चालक स्वयंले घाइतेलाई उपचारको लागि अस्पताल सिन्धुली अस्पताल पुर्याएका थिए। सुनारको टाउको र दायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ। उनलाई थप उपचारको लागि बीएनबी अस्पताल काठमाडौँ रिफर गरिएको बताइएको छ। सिन्धुलीको गोलुङजोर गाउँपालिकामा उपाध्यक्ष कप पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा प्रतियोगिता हुन लागेको छ। यही असोज 28 गतेदेखि 30 गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा गोलुङजोर गाउँपालिकाभित्रका 7 वटै वडाका खेलाड़ीहरूले सहभागिता जनाउन पाउने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडा खेलाड़ी मार्फत आफ्नो टीम दर्ता तथा सहभागिता गराउनुपर्नेछ। प्रतियोगिताको विजेताले 50,000 रूपियाँ, उपविजेताले 30,000 रूपियाँ, तृतीय हुने टीमले 20,000 रूपियाँ र सान्त्वना हुने टीमले 10,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। गाउँपालिकाका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाड़ी गोलुङजोर गाउँपालिकाभित्रकै बासिन्दा हुनुपर्नेछ। पालिकाभन्दा बाहिरका खेलाड़ी टीममा सहभागी भएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिने सूचनामा उल्लेख गरिएको छ। गाउँपालिकाले प्रतियोगिता मार्फत स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान खेलाड़ीहरूको पहिचान तथा युवाको सहभागिता बढ़ाउने उद्देश्य राखेको छ। प्रतियोगिता खनियाखर्क खेल मैदानमा हुनेछ। र लेनदेन मुद्दामा फरार काभ्रे पलामचोकी महिला पक्राउ परेकी छन्। काभ्रेको बनेपा नगरपालिका 8 घर भएकी 50 वर्षीय रत्न शोभा बज्रचार्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताचलबाट पक्राउ गरेको छ। लेनदेन मुद्दामा काठमाडौँ जिल्ला अदालतले 19 माघ 2077 2 वर्ष कैद र 25,67,707 बिगो तिराउने फैसला गरेको थियो। पक्राउ परेकी उनलाई काभ्रे जिल्ला अदालत मार्फत कारागार चलाउने गरिएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे
3: रंग बहार, रंग बहार।
4: वर्ज सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता

0: हजुरको रेडियो 102.1 मेगा
1: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नुपर्छ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: शाओमी वा रेडमी को फोन किन्दा यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
8: शाओमी किन्दा उपहार एभ्री डे बम्पर मा थाइल्यान्ड हलिडे।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: अनि सम्पर्क नम्बर
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

पीआरबीटी 016-0025-747 र पीआरबीटी 60-53-31-53। पक्षमाको उत्कृष्ट लय तथा शब्द सृजनामा कोपिला छिनालको सुमधुर आवाज साढे वैश्य क्वालिटी फिल्म प्रणालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: नंबर वन बना
1: हे पुस्तक दाना नंबर वन नम्मा सब भन्दा कम
2: होनी
3: प्रेसीमा कांति लेर आयो नाचो अब छम छम छम छम
4: सस्तुमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
3: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिसिले के गर्ने
2: गाडी भाडा कटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने जुन चामलतिर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा किसान ओभर नलाग्यो भने देशमुख लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा म केही तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
9: आजको श्रृङ्खलामा हामीले केही दिन अगाडि उठाएको विषयलाई अलिकति टेक्निकल रूपमा हामीले सबल र सफल बनाउन के गर्नुपर्छ भन्ने खालको विषयलाई उच्च महत्व दिने प्रयास गरेका छौं। नेपालमा याक चौरीको चाहिँ इतिहास हेर्ने भने चाहिँ परापूर्व कालदेखि नै निर्वाहमुखी रूपमा पाल्दै र विशेष गरी हिमाली क्षेत्रको उच्च पहाड़ी तथा हिमाली क्षेत्रको बलियो आमदानीको स्रोतको रूपमा रहँदै गरेको याक चौरीलाई हामीले अझै बृहत्तर बनाउन सके खण्डमा चाहिँ यसबाट आउने समृद्ध र यसबाट आउन सक्ने सम्भावित रोजगारका कुराहरूलाई हामी सँगसँगै जोड्ने प्रयास गरेका छौं। हामीले टेक्निकल रूपमा अझै प्राविधिक कुराहरू चाहिँ यसमा हामीले ध्यान दिनुपर्ने कुराहरूमा अगाडि बढ्यो भने चाहिँ अथवा चाहिँ वास्तवमा प्राविधिक कुराहरूलाई समेत हामीले बुझेर चाहिँ अगाडि बढियो भने यसबाट पाउने प्रतिफल सधैँ नै छ भन्ने खालको महत्वपूर्ण सन्देशलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। आज हामीसँग यसकै जानकार व्यक्ति पनि हुनुहुन्छ, पटक पटक विभिन्न यसै विषयमा चाहिँ आलेख समेत लेख्दै अन्यहरूलाई प्रेरित गर्दै आउनुभएका व्यक्तित्व वासुदेव नाथ आज हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग विशेष संवाद गर्छौं, यो अर्थमा कि अझै प्राविधिक रूपमा चाहिँ किसानले ध्यान दिनुपर्ने अथवा चाहिँ याक चौरी पाल्दै गर्दा चाहिँ हामीले सबल र सफल कसरी बन्न सकिन्छ भन्ने खालका लगायतका विषयमा आज हामी छलफल गर्ने प्रयास पनि गरेका छौं। यसै अनुरूप आजका अतिथि अर्थात् वासुदेव नाथ उहाँ चाहिँ विशेष गरी यो क्षेत्रका विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ र पटक पटक विभिन्न आलेखहरूमा पनि अन्यहरूलाई अवेरनेस गर्ने काममा पनि लाग्नु भएको छ। उहाँ चाहिँ निमित्त वरिष्ठ तालिम अधिकृत हुनुहुन्छ, पशु सेवा तालिम केन्द्रमा समेत आबद्ध हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ यिनै विषयमा रहेर सवाल जवाफ गर्नेछौँ र उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हामीले याक चौरीको सम्भाव्यता र सरकारले चाहिँ यहाँनिर लगानी गर्नुपर्ने लगायतका विषयमा चाहिँ हामीले एउटा महत्वपूर्ण विशेष रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा अतिथिलाई स्वागत गर्दै यिनै विषयमा सम्वाद गर्नेछौँ। हामी सँगै रहनुहोला। नेपालमा याक चौरी पालनको सम्भावना, अवसर र चुनौती। याक सुन्दर र बहुउपयोगी जनावर भएकाले हिमाली क्षेत्रको मणिको रूपमा लिने गरिन्छ। यसबाट उत्पादित याक फाइबर, याक चमर, याक चीज, याक घिउ, याक छुर्पी, याक स्टिक आदि विश्व बजारमा प्रसिद्ध ट्रेडमार्कको रूपमा समेत रहेका छन्। यिनको उत्पादन गरी उचित बजारीकरण गर्न सकेमा स्वरोजगार प्रवर्धन हुनुको साथै विदेशी मुद्रा आर्जनको राम्रो अवसर प्राप्त हुँदै कृषि पर्यटन प्रवर्धन मार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्न जानेछ। चौरी याक र गाईको वर्णसंकर हो। याक नाग बिना चौरीको कल्पना गर्न सकिँदैन। चौरीबाट चौरी जन्म, नागको दूध उत्पादन निकै कम हुने भएकाले दूध उत्पादनको लागि चौरी पालनमा जानै पर्छ। हरेक व्यवसाय गर्नुभन्दा अगाडि सुट एनालाइसिस गर्न आवश्यक छ। हामीले गर्न खोजेको व्यवसायको बारेमा अध्ययन, अवलोकन, त्यसपछि मात्र अभ्यास गर्नुपर्छ। चौरी पालनमा विविध समस्याहरू देखा परेका छन्। ती समस्याहरूको पहिचान गरी चौरी पालनको व्यवसायीकरण, आधुनिकीकरण र विविधीकरण गर्न सकेमा युवाहरूको आकर्षण बढ्ने र स्वरोजगार प्रबन्धन हुन सक्ने प्रशस्तै आधार देखिन्छ। वृहत चौरी विकास कार्यक्रमलाई पुनः प्रभावकारी रूपमा चौरी पालन गरिरहेका सबै जिल्लाहरूमा अभियानको रूपमा सञ्चालन गर्न आवश्यक छ। यसका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको अथक प्रयास एवं हातेमालो हुनु पनि त्यत्तिकै आवश्यक र अपरिहार्य देखिन्छ। याक नाग शुद्ध नस्ल हुन् भने चौरी भनेको याक र चौरी गाई वा नाग र औले बहर बीच क्रस गराएर उत्पादन हुने बाछी हो। चौरीको भालीलाई झोपा भनिन्छ जुन नपुसक हुन्छ भने चौरीको पछिलाई झुमा भनिन्छ जुन उत्पादनशील हुन्छ। नेपालमा स्थानीय गाई निकै संख्यामा रहेकाले तिनलाई याकसँग क्रस गराएर व्यापक रूपमा चौरी उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको छ। याक पालन समुद्री सतहदेखि 3000 देखि 4500 मिटरसम्म र चौरी पालन 2500 देखि 3000 मिटरसम्मको उचाइमा भौगोलिक हावा पनि उपयुक्त हुने भएकाले यहाँ प्रशस्त सम्भावना रहेका छन्। नेपालको 28 जिल्लामा याक चौरी पालन भइरहेकाले त्यहाँ अझै याक चौरी पालन विकास गर्न सकिने सम्भावना रहेको छ। नेपालमा उच्च पहाड र हिमाली भेग याक चौरी पालनको लागि उपयुक्त हुनु र अधिकांश भूभाग उच्च पहाड़ र हिमाली क्षेत्रमा पर्नुले पनि यसको सम्भावना उच्च मानिन्छ। याक चौरी पालन व्यवसाय उच्च पहाड़ र हिमाली क्षेत्रका बासिन्दाहरूको लागि परम्परागत ज्ञान र सिपमा आधारित उपयुक्त पेसा हुनाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी पालन चरणमा आधारित भएकाले उत्पादन लागत कम गराउन सकिने सम्भावना प्रशस्त रहेको छ। याक चौरी पालन आनुवांशिक स्रोत संरचना गरी उत्पादन र उत्पादकता बढाउन सकिने प्रशस्त आधार रहेकाले पनि यसको प्रबल सम्भावना रहेको छ। याक चौरी पालन जिल्लामा याक चौरीको पकेट क्षेत्र पहिचान भएको छ। चरण खर्गहरू सुधार गर्न सकेमा याक चौरी पालन वृहत्तर रूपमा गर्न सकिन्छ। याक चौरी जन्य उत्पादनको बजार समस्या रहित हुनाले पनि यसको सम्भावना प्रबल मान्न सकिन्छ। नेपालमा यसको अवसर, याक चौरी पालन नेपालीहरूको परम्परागत पेसा भएकाले पालनमा समस्या नहुनु, याक चौरी पालन क्षेत्रमा यातायात, बिजुली, पिउने पानी, सुविधायुक्त होटल लगायतका पूर्वाधार विकासमा सरकारले जोड दिनु, याक चौरी जति उत्पादनका लागि उद्योग स्थापना गरी युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिने भएकाले पनि यसको प्रबल सम्भावना छ। याक चौरी पालनलाई पर्यटन प्रबन्धनसँग जोडेर सुविधायुक्त बोट स्टे सञ्चालन गरी विदेशी तथा स्वदेशी पर्यटकहरूबाट मुद्रा आर्जन गर्न सकिन्छ। परम्परागत ज्ञान सिपको संरचना एवं प्रबन्धन गरी याक चौरी पालन कृषकहरूको आय आर्जन बढाउन सकिने, साथै विदेशी पर्यटकहरूको पहिलो प्राथमिकतामा उच्च पहाड़ी तथा हिमाली क्षेत्र पर्नाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी जन्य उत्पादन विदेशी पर्यटकहरूको पहिलो रोजाईमा पर्नुले पनि नेपालमा यसको सम्भावना र अवसर प्रशस्तै रहेको छ। यसका चुनौतीहरू, युवा जनशक्तिलाई यस पेसामा अडिएर राख्न नसक्नु, गुणस्तरीय एवं प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु, विभिन्न नयाँ नयाँ रोग व्याधिहरूको रोकथाम तथा नियन्त्रण गर्न नसक्नु, शुद्ध नस्लका याक र नागको संख्यामा उल्लेख मात्रामा वृद्धि गर्न नसक्नु, चरण क्षेत्र घट्दै गएको अवस्थामा चरणको उचित प्रबन्ध मिलाउन नसक्नु, विकसित प्रविधिको अधिकतम उपयोग गर्न नसक्नु, चौरी पालनलाई कृषि पर्यटनसँग जोड्न नसक्नु, चौरी जन्य उत्पादनलाई समय सापेक्ष उद्योगको रूपमा विकास गर्न नसक्नु, नेपाली चौरी र चौरी जन्य उत्पादनहरूको भने यस्तो ट्रेडमार्क स्थापना गराउन नसक्नु, चौरी जन्य उत्पादनको बजारीकरण एवं स्तरीकरण गर्न नसक्नु र अन्य पेसा व्यवसायसँग प्रतिस्पर्धा गर्न समेत चुनौती रहेकाले चुनौती पनि देखिन्छ। यद्यपि यसलाई हामीले व्यवस्थित र केही सबलीकरण गर्न सके खण्डमा याक चौरी पालन व्यवसाय उच्च पहाड़ र हिमाली क्षेत्रका बासिन्दाहरूको भरपर्दो आमदानीको दिगो स्रोत पनि बन्न सक्छ। हामीले यो रिपोर्ट वरिष्ठ पशु विकास अधिकृत वासुदेव नाथको आलेखबाट तयार गरेका थियौं। हजुर रिपोर्ट सँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनेका छौँ याक चौरीको सम्भाव्यता भवसागर छ र यसलाई अझै हामीले बृहत्तर बनाउन सक्ने सम्भावना प्रशस्तै छन् भन्ने खालको महत्वपूर्ण विषयलाई उठाउँदैछौँ। हामीसँग रहनुभएका अतिथिलाई हामी स्वागत गरिरहेका छौँ। नमस्कार, यहाँलाई स्वागत छ। निकै व्यस्त पनि हुनुहुन्थ्यो है?
10: व्यस्त त अहिले त त्यति धेरै छैन, अब हामी कार्यक्रमको सुरुवात नै छौँ,
9: यो आर्थिक वर्षको सुरुवात
10: सुरुवात नै छौँ र
9: अहिले चाहिँ यहाँहरूको तालिम केन्द्र चाहिँ
10: तालिम पशु सेवा तालिम केन्द्र बागमती प्रदेशको लगनखेल ललितपुरमा
9: प्रदेश सरकार अन्तर्गत नै हुन्छ
10: नि, प्रदेश सरकारको बागमती प्रदेश सरकारको अन्तर्गतको तालिम कार्यालय हो यसले। अब हाम्रो 13 जिल्लाको कार्यक्षेत्र तालिमको भएकोले हामीले बढी गरेर खास गरेर किसानहरूलाई उद्यमीहरूलाई त्यसै गरेर कर्मचारी सायद स्तरको अधिकृत स्तरको कर्मचारीहरूलाई पनि हामी विभिन्न विषयगत तालिमहरू चाहिँ सञ्चालन गर्छौँ तिनीहरूको लागि र अहिले पनि अब होइन गत विगत यो तालिमलाई अझै कसरी व्यवहारिक गर्न सकिन्छ, कसरी चाहिँ प्रविधिलाई किसानको खेत कोर्ससम्म पुर्याउन सकिन्छ भन्ने उसले अब हामीले विभिन्न तालिमको पाटो एउटा रह्यो। त्यसपछि विभिन्न किसिमका हामीले पुस्तिकाहरू विभिन्न लेखहरू ब्रोसरहरू यसको माध्यमबाट पनि हामीले एउटा किसानहरूलाई सम्बद्ध सरकारवालाहरूलाई सुसूचित गर्ने मुख्य कार्य
9: निकै महत्त्वपूर्ण छ। यहाँहरूले गर्दै गर्नुभएका कार्यहरूलाई हामी पछिल्ला श्रृङ्खलाहरूमा पक्कै पनि जोड दिनेछौँ, किनकि सरकारी संयन्त्रले गरेका कामहरू चाहिँ धेरै प्रभावकारी भएर नि भन्दै गर्दा चाहिँ काम गरेका कुराहरू पनि प्रसार नहुँदा अथवा जानकारी नहुँदा किसानहरूको माझमा पुग्न नसकेका कुराहरूलाई हामीले पनि उठाउँला, यसमा आपत्ति रहेन। अब अलिकति आजको विषयवस्तुतर्फ नै प्रवेश गर्न चाहन्छु। नेपालमा याक चौरीको इतिहासदेखि आजसम्म कसरी गुज्रिया छ नि, कसरी व्यावसायिक रूपमा अगाडि आएको छ, अहिलेसम्म ठ्याक्कै आउँदै गर्दा चाहिँ यसलाई अलिक सम्भाव्यताका हिसाबले र हामी अहिले कसरी आइराखेका छौँ र हामीले गर्नुपर्ने के छ, मैले एकैचोटि सोधेँ यहाँलाई।
10: अब यो नेपालमा याक चौरीको के भने यो अहिले पनि परम्परागतै छ, परापूर्वकालदेखि होइन पहिलेदेखि अब हाम्रो हिमाली क्षेत्रमा उच्च पहाडमा याक भन्ने याक चौरी भन्ने भन्दाखेरि हामीले हिमाल उच्च पहाडलाई नै बुझ्छौँ र त्यहाँ जहिलेदेखि बसोबास भयो त्यहीलेदेखि नै यो पेसा त्यहाँका मानिसहरूले होइन त्यहाँका बासिन्दाहरूले यो पेसा अप्नाउँदै आएका हुन् र यो अब परापूर्वकालदेखि कहिले देखियो भन्ने कुरा त होइन, त्यो ठाउँमा कहिले बसे भन्ने त होइन हामीलाई यकिन त थाहा नभए पनि तिनीहरूको सबैभन्दा जनजीविकाको पेसा नै मुख्य पेसा नै अब याक चौरी पालनै हो र अब अझै पनि कस्तो छ भने यो याक र चौरी भन्ने कुरा एउटै हो कि या फरक हो कि भन्ने कतिपय होइन मानिसहरूलाई अझै स्पष्ट छैनन्। त्यो याकलाई पनि चौरी नै भन्छन्, अब चौरी त चौरी नै भयो। अब धेरै जस्तो कस्तो छ भने अहिले अब हेर्नु अहिले अहिलेभन्दा 30 अगाडिको तथ्याङ्कहरू हेर्ने हो भने 2,00,000 बढी याक चौरीहरू थियो हाम्रोमा नेपालमा
9: आजभन्दा 30 अगाडि
10: 30 अगाडि हेर्नुहोस् त होइन, अहिले हेर्ने भने अब हामी करिब करिब 50,000 हारिमा पुगेका छौँ,
9: भनेपछि घट्यो
10: घटेको अहिले अब
9: धेरै
10: घटेको अहिले करिब करिब 50-60,000 उसमा हामी रेन्जमा चाहिँ आएका छौँ होइन। यो दिन प्रतिदिन घटिरहेछ। अब कस्तो छ भने याक भनेको त अब शुद्ध होइन नस्लको याक भालेलाई याक पोथीलाई नाक भन्छौँ हामी होइन। पहिला पहिला त अब यो सबैभन्दा पहिला त तिब्बत मा यो देखा परेको होइन, अहिले पनि त 90% त विश्वमा भएका याकहरूमध्ये 90% त तिब्बतीय चिनमै होइन चिनको तिब्बतमा छ र हामी चाहिँ वास्तवमा नेपालको एकदमै पहिचान हामी नेपालीहरूको पहिचान होइन हाम्रो सगरमाथाको पहिचान वास्तवमा किनभने सगरमाथाको देश होइन हाम्रो हिमाली देश हिमालको देश यो एकदमै पहिचान हो जुन कि यसको सम्बन्ध भनेको हिमालसँग हुन्छ, हिमालको सम्बन्ध मान्छेको जीवनसँग छ किनभने भोलि चाहिँ अहिले पनि हामी हिमालतिर गयो भने यी डाँडाहरू चाहिँ पुरा एकदम काला पहाडहरू भइरहेछन् होइन, त्यतातिर अब एउटा हाम्रो ध्यान हामीले दिन सकेका छैनौँ। त्यसले गर्दाखेरि त्यहाँको मुख्य भनेको के हो भने यो आज चौरीको कुरा गर्नुभयो, चौरीबाट चौरी जन्मदैन भन्छ हामी, चौरीबाट चौरी जन्मदैन भनेको के हो भने याक नाक चाहिन्छ, याक नाक बिना चौरीको कल्पना पनि गर्न सकिँदैन। अब हामीले पहिला त याक र नाक भनेको त शुद्ध भयो होइन, याक र नाकको अहिले याक चिज भनेर जुन आउँछ नि त हामीले बजारमा याक चिज भनेको एउटा ब्रान्ड भयो होइन, तर भालेलाई याक पोथीलाई नाक, त्यसको पोथीलाई हामी नाक भन्छौँ, यागले नागले नै दुध दिन्छ, तर अब के भन्ने दुध उत्पादन कम हुन्छ नागको, नागको दुध उत्पादन धेरै कम हुने भएकोले अब दिनमा 1.5 लिटर मात्र दुध दिएर त हामी त्यो दुधले चाहिँ धेरै चिजहरू गर्न सकिँदैन, धेरै उत्पादन लिन सकिँदैन, त्यसले गर्दाखेरि अहिले खास गरेर दुई किसिमको चौरी दुई प्रकारको हामी उत्पादन गर्छौँ दुई प्रकारले। एउटा त के छ भने हामी माथि चाहिँ अब होइन अब याक भनेको त 3000 होइन करिब करिब 6000 मिटरसम्मलाई होइन को रेन्जमा हुने भयो, र 2500-3000 रेन्ज भनेको चौरी पालनको लागि हामी भन्छौँ। त्यसले गर्दाखेरि त्यो माथिल्लो भेकमा हुने हामी पहाडी गाई भनौँ न, पहाडी गाई भन्दा अब तिर्खो पनि भन्छन्, पहाडी गाईमा याकलाई होइन भाले जुन याक छ त्यसलाई चाहिँ लगाएर क्रस गराएर चाहिँ निस्क्यो भने उराङ निस्किन्छ, उराङ चौरी भन्छौँ हामी त्यसलाई, तलको हाम्रो औली गाई, औली गाईलाई औली वा पहाडी गाई तिर्खो के भन्छ होइन अब आफ्नो ठाउँ अनुसार भन्छन्, पहाडी गाई भन्दा बुझ्दा हुन्छ कि, पहाडी गाईमा हाम्रो चाहिँ भाले यागलाई चाहिँ लगायो भने त्योबाट निक्लेकोलाई चाहिँ उराङ चौरी भन्छौँ। त्यो उराङ चौरीमा कस्तो हुन्छ भने त्यो जुन चाहिँ त्यसबाट जन्मिएको बाछी हुन्छ त्यो चाहिँ उत्पादनशील हुन्छ, जुन चाहिँ भाले हुन्छ नि बहर हुन्छ नि त्यो चाहिँ नपुसक हुन्छ,
9: ए
10: हेर्नुहोस् है नपुसक हुन्छ अब भने अब यो उराङले चाहिँ दुध उत्पादन अब उराङ चाहिँ तल आएसम्म पनि तल 2000 मिटरसम्म आएर पनि चर्न सक्छ, 2000 मिटर हामीले 2500 भने तलसम्म आएर पनि चर्न सक्छ, त्यसैमा त अब घट्नुको कारणहरू त अब के छ भने सबैभन्दा पहिला त अब अहिले यो हरेक पेसाहरू के हरेक पेसालाई कस्तो छ भने प्रतिस्पर्धी बनाउन सक्नुपर्छ, प्रतिस्पर्धी आजको दिनमा तपाईँ याक पाल्नुहोस् भनेर त पाल्नेवाला त कसैले छैन हो त, क्या त हामीले त्यो पाल्नको लागि त के गर्यौँ त होइन, हामीले के व्यवस्थापन गर्दाखेरि के उनलाई सहयोग गर्दाखेरि होइन उनीहरूले याक पालोस्, अब त्यहाँ जाने हो भने हामीले त्यहाँको एकचोटि हजुर अब पुग्नु भएको छ कि छैन है, त्यहाँको चाहिँ जुन त्यहाँको हावापानीका कुराहरू छन्, त्यहाँको बस्ने बसोबासका कुराहरू छन्, त्यहाँको सबै व्यवस्थाहरू हेर्दै हेर्ने हो भने त्यहाँ पनि त उनीहरू पनि त एउटा जीवन छ, उनीहरू पनि मानिसहरू हो, उनीहरूको पनि बच्चाहरू हुन्छ, बच्चा त जन्म्यो, बच्चा जन्म्यो ल अब 3-4-5 वर्ष, 5 वर्षमा त स्कुल त लाउनु पऱ्यो नि, कहाँ पठाउने स्कुल होइन, त्यो अहिले हरेकको के त्यस्तो छ नि त, अब भनौँ स्कुल बच्चा स्कुल जाने भयो अनि आफतै गोठालो भयो शिक्षक, अब गाई होइन चौरी पालेरै बस्यो होइन गोठमै बस्यो, भोलि बच्चाहरू मान्छेहरूले हेर्ने त्यहाँ हुन्छ क्या, उनीहरूको लागि हामीले घुम्ती किसिमको स्कुलहरूको व्यवस्थापन गरिदिने, अहिले अब त्यहाँ चाहिँ अति अहिले पनि अधिकांश ठाउँमा रोडहरू पुगेको छैन, यातायातको सुविधाहरू हुने, त्यहाँ चाहिँ पानीको खाने पानी पिउने पानीको व्यवस्थापन हुने, बिजुली बत्तीको व्यवस्थापनहरू, यस्तो किसिमको सुविधाहरू भौतिक सुविधाहरू भौतिक पूर्वाधारहरू विकास गरिदिने हो भने होइन त्यहाँ चाहिँ अनि त्यहाँ फेरि उद्योगहरू पनि हामीले जसरी चिज उद्योगहरू खोलिदिनु पर्यो, नभयो भने त के हो भने अहिले जसरी यो त छुर्पी बनाउने त मलाई लाग्छ छुर्पी बनाउने त पहिलो देशमध्ये नेपालमा नेपालै होला कि जस्तो लाग्छ, किनभने अब दुध भनेको यस्तो चिज हो कि जुनलाई हामी अमृत भन्छौँ होइन, दुध अमृत पनि हो, दुधलाई चाहिँ त्यो अमृतको रूपमा राख्नको लागि त दुध दुहिसकेको 2 घन्टाभित्र व्यवस्थापन गर्न सक्नुपर्छ, यदि 2 घन्टाभित्र व्यवस्थापन गर्न सकेन भने त दुध त बिग्रिन्छ होइन, त्यसले हाम्रो पुर्खाहरूले भन्ने एउटा भने छ नि त होइन, अन्नको यो त जाड हुन्छ दुधको यो त नर्कै हुन्छ भन्ने, अब दुध चाहिँ बिग्रिसकेपछि त केही पनि हुँदैन, त्यसले गर्दाखेरि हामीले त्यो ठाउँमा होइन दुध उद्योगहरू दुधको कलेक्सन सेन्टरहरू दुधको चिलिङ सेन्टरहरू गर्ने होइन वा दुध उद्योगहरू स्थापना गरिदिने हो भने होइन र यो व्यवसाय चाहिँ नराम्रो व्यवसाय होइन र त्यसलाई त्यति मात्र होइन फेरि के हो भने मैले अघि पनि भनिन्थे त्यो त विज्ञान हो भने त्यहाँ चाहिँ अहिले के गरिदिनु पर्यो भने त दुध आउनुको लागि त आहार चाहियो पेटभरि पोसिला घाँसहरू खान पायो भने पो दुध दिने हो नि त अहिले यो सिजनमा अहिले जाने भने पर्याप्त चाहिँ उनीहरूले चर्न पाउँछन् हरियो घाँस खान पाउँछन् प्राकृतिक रूपमै परे उम्रेका घाँसहरू अब हिउँदमा हामीले जब चाहिँ पुष माघतिर जाने भने के पनि के खाएर बाँचलान् यी चौरी गाईहरू भन्ने हुन्छ के खाएर बाँचिरह होला वास्तवमा यो जीवन कति कष्टकर छ होइन अलिकति अब उनीहरूले नल हुन्छ नि कोदोको नलहरू भयो कुनौरो भयो अब ढोडहरू भए पराल होइन यस्तो चिजहरू तलबाट लगेर अब खुवाइराखेको हुन्छ अब त्यस्तो खुवाउँदाखेरि त के हो भने त्यो त पेट भर्ने नल ढोड पराल भुसा कुनौरो यस्ता यी चिजहरू भनेको त पेट भर्ने मात्र हो त्यसले चाहिँ दुध उत्पादन हुनुको साथ चाहिँ घट्छ यता अब त्यस त्यहाँ प्रविधि पनि पुगाउनु पर्यो त्यस्तो अवस्थामा हो या साइलेज भयो हेहरू बनाएर राख्ने साइलेजहरू चाहिँ को व्यवस्थापन गरिदिने अलिक उन्नत नस्ल उन्नत जातका पुसिला घाँसहरू अब त्यहाँ चाहिँ विकासहरू गर्ने खर्क सुधार सबैभन्दा के हो भने खर्क सुधार उनीहरू भनेको यो गाई यो चौरी गाई पाल्ने भने आज वास्तवमा साँच्चै भन्नुपर्दा हेर्नुहोस् होइन यो
9: यहाँले अगाडि अफेरमा पनि भन्नु भएको थियो
10: होइन यो चाहिँ साँच्चै यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्न सक्यो दुध मात्र दुने मैले देखेको त म पनि करिघरि दुई दशकदेखि करिघरि होइन म यो पछिल्लो समयमा एक दशक भन्दा बढी त म चौरीमै धेरै चाहिँ फोकस पनि धेरै अध्ययन पनि गरेँ होइन म आफू पनि अब यो बागमती प्रदेशमा त हामीले चाहिँ प्रत्येक जिल्लामा अब हाम्रो सबै जम्मा चार पाँचवटा जिल्लामा पाँच छवटा जिल्लामा मात्र चौरी छ त्यसले अहिले हामीले चौरीको लागि के गरेका छौँ भने बागमती प्रदेश होइन अन्तर्गतका जहाँ जहाँ चौरी पालन छ जसरी हामीले दोलखाको कालिम्चोकमै गएर चौरी घरकोमै हामीले तालिम दियौँ त्यसै गरेर अर्को गत अघिल्लो वर्ष चाहिँ हामीले रामेछापको सेलुङ दोरम्बा गाउँपालिकाको सेलुङ चाहिँ नै गएर हामीले तालिम दियौँ अब गत वर्ष मात्र पनि हामीले रसुवाको धुन्चेमा त्यस्तै गरेर भने यी एक हप्ताको तालिम त्यहाँ सम्पन्न गर्यो भने चौरी पालन तिन दिने माघमा आधारित तालिम हामीले उमाकुण्ड गाउँपालिका रामेछापको देउरालीमै गएर गऱ्यौँ अब यसो हेर्दाखेरि के हो भने त्यहाँ हेर्ने हो भने बुझ्दा बुझ्ने हो भने साँच्चै के भन्नुपर्दा त दुध मात्र दुने व्यवसाय हो क्या यो किसानलाई धेरै लोड छैन
9: धेरै
10: मेहनत गर्नु पर्दैन तर त्यसको लागि के गरिदिनु पर्यो भने आहारा हाम्रो खर्क चरण किनभने यिनीहरू त गोठमा पाल्ने चिज होइन बिहान दुयो छोडिदियो दिनभरि चर्छ बेलुका आउँछ दुध दुयो बिहान चाहिँ दुध दिएर छोडिने भने दिनभरि चर्छ त चरेर चाहिँ पालन पोषण हुने गर्ने पशुहरू हो अब यति पनि हामीले व्यवस्थापन गर्नको लागि हामीले त्यो चरन खर्कको अवस्था के छ त्यहाँ चाहिँ उन्नत जातका घाँसहरू को विकास गर्ने त्यहाँ जाने स्थानीय जातका घाँसहरू पनि त हाम्रा पोसिला घाँसहरू छन् कति घाँसहरू नासिसके ती स्थानीय घाँसहरूको संरक्षण सम्वर्धन गर्ने त्यहाँ जाने पानीको व्यवस्थापन गरिदिने सिँचाइ गरिदिने स्प्रिङ्कलहरू ठाउँ ठाउँमा राखिदिने राम्रो राम्रो ठुल्ठुलो पाटनहरू छ त्यहाँ जाने पानी सिँचाइ गरिदिने हो भने त हरियाली सधैँ भइरहेको छ अरि हरियो भयो भने पानी भयो भने त घाम्रो पानी भयो भने त उत्पादन घाँस उत्पादन भइहाल्छ सधैँ चर्छन् होइन राम्रो चरणको विकास गर्न सकिन्छ एउटा कुरा त्यो भयो दोस्रो गर्नुपर्ने कुरा के हो भने कतिपय ठाउँमा हाम्रो बाटोहरू छैन होइन ती बाटोहरू बनाउने एक चरणदेखि अर्को चरण सम्म जानको लागि होइन ती बाटाघाटाहरू छन् त्यो बाटोहरू बनाइदिने उनीहरूलाई त्यसपछि अर्को त्यहाँ पानीको व्यवस्थापन पिउने पानी सफा शुद्ध पिउने पानी को व्यवस्थापन त्यहाँ गरिदिने तेस्रो कुरा त्यहाँ चाहिँ चरण खर्कमा हामीले ठाउँ ठाउँमा चाहिँ यो छाप्रोहरू क्या त्यस्तो चाहिँ होइन टहराहरू है बनाइदिने हो भने त्यहाँ चाहिँ धेरै चिजहरू त गर्नु पर्दैन र हामीले प्राविधिक सेवा टेवाहरू होइन कतिपय कुरा के हुन्छ भने बिरामी पर्यो हेर्नुहोस् न बिरामी पर्यो भने उपचार त गर्नु पर्यो नि त उपचार गर्दाखेरि त्यहाँ प्राविधिक सेवाको एउटा ग्यारेन्टी भइदिने हो भने अब गरेका छ होइन पालेको छ अब ब्याउन सक्दैन होइन अनि के गर्ने आफूलाई थाहा छैन अब प्राविधिक धेरै टाढा हुन्छ अब प्राविधिकले चाहिँ त्यहाँ गएर चाहिँ उपचार गर्न पनि कठिनै हुन्छ किनभने हाई अल्टिच्युड को समस्या हुन्छ। आज प्राइभेट बोलाएर आजै चाहिँ एकैचोटि 3000 मिटर चाहिँ 3500-4000 मिटरमा गएर त्यो गर्न सक्ने अवस्था पनि त्यो सबैलाई गाह्रो
9: हुन्छ। यहाँले भन्दै गर्दा अब सरकारी क्षेत्रको अनुसन्धान र यतातिर प्राविधिक पाटोलाई चाहिँ केही लगानी गर्नु पर्ने देखियो है।
10: सबैभन्दा त त्यो होइन, सबैभन्दा
9: हुन त तालिमको क्षेत्रमा यहाँ आफै एउटा निकायमा पनि बस्नु भएको छ।
10: अब हामीले कस्तो छ भने सबैभन्दा पहिला त हामीले चाहिँ शुद्ध नस्लका याक र नाक उत्पादन गर्नु पर्यो। याक नाकमा पनि कस्तो छ भने अहिले चाहिँ धेरै हामीले चाहिँ यो हाड नाता प्रजनन इनब्रिडिङ भन्छौँ कि होइन, हाड नाता प्रजनन भएका याक नाकहरू भयो भने त राम्रो बिउ भए पो राम्रो खेती हुन्छ नि त। राम्रो बिउ भयो भने राम्रो खेती, हाम्रो भनाइ नि होइन भन्छ नि बुढापाकाहरूले कुलका छोराछोरी मूलको पानी, मैले पनि भन्छ नि कुलका छोराछोरी मूलको पानी भनेकै यही हो क्या। राम्रो चाहिँ होइन, हामीले शुद्ध नस्लका कतै हाड नातामा प्रजनन नभएर जन्मेका याक र नागबाट जन्मेका ती बाछा बाछी वा बहरलाई ल्याएर अनि हाम्रो चाहिँ ती गाईहरूमा या औले गाईहरूमा चाहिँ प्रजनन गराउँदा पो राम्रो चाहिँ गुणस्तरको चौरी निस्किन्छ नि त। त्यसले गर्दाखेरि हाम्रो तलको पनि त्यो गाईहरू पनि जुन छ नि त ती पनि त्यस्तै हो फेरि। अब त्यो माथि नाकमा लगाउँदाखेरि त तलका हाम्रो जुन पहाडी गाई र बहरहरू छन् त्यो बहर चाहिँ शुद्ध नस्लको हुनु पर्यो, जुन ब्रिडको हो त्योहरू हुनु पर्यो, त्यो पनि हाडनाताबाट जन्मेको हुनु भएन। तर हाडनाताबाट जन्मेको भयो भने के हुन्छ भने जति खुवाए पनि राम्रो होइन, उत्पादन नदिने, ख्याउटे हुने, रोगी भइराख्ने होइन, त्यसको राम्रा गुणहरू दबिन्छन्, नराम्रा गुणहरू मात्र देखिन्छन्। यसले गर्दाखेरि होइन यो हाडनाता प्रजनन
9: एकदमै महत्वपूर्ण विषय छ। हामी अन्तिम खण्डमा छौँ, अब केही सन्देश दिन चाहनुहुन्छ आम किसानवर्गलाई?
10: याक चौरी पालक किसानहरूलाई चाहिँ अब म सबैभन्दा पहिला त के भन्न चाहन्छु भने हाम्रो बागमती प्रदेश सरकार विशेषता पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निर्देशनालयले यो अहिले चाहिँ यो यही महिनाको हाम्रो साउन 25 देखि 31 गतेसम्मको लागि सप्ताहव्यापी लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको छ।
9: यो
10: अहिले हाम्रो बागमती प्रदेशभरि नै अनि यो छ र हाम्रा चौरी पाल्ने किसान याक चौरी पाल्ने किसान दाजुभाइहरूलाई पनि म होइन यही यहाँहरूको मिडियाबाट विनम्र अनुरोध गर्दछु, किनभने सबैभन्दा गत अघिल्लो वर्ष यो 79-80 जुन सुरुमा यो लम्पी स्किन देखियो यसले धेरै क्षति भनेको याक चौरीहरूलाई गर्यो,
9: धेरै अत्यधिक मात्रामा क्षति
10: अत्यधिक क्षति भयो। यो क्षति रोक्नको लागि हामीले चाहिँ आफ्ना पशुहरूलाई खोप लगाएर निशुल्क अहिले चाहिँ निशुल्क खोप छ, उहाँहरूले चाहिँ सम्पर्क गर्नु पर्यो आफ्नो हरेक आफ्नो आफ्नो जिल्लाको हाम्रो पशु कार्यालयहरूमा सम्पर्क गर्ने, आफ्नो पालिकाहरूमा आफ्नो सम्बन्धित होइन पालिकाको पशु शाखामा सम्पर्क गरेर एउटा चाहिँ यो खोपको लागि चाहिँ मैले अनुरोध गर्दछु। र त्यसको साथसाथै होइन हामीले चाहिँ पालन गर्दाखेरि शुद्ध नस्लका पशुपालन गरौँ एउटा कुरा, शुद्ध नस्ल भनेको हाड नाता प्रजनन बिनाका होइन, एउटा नस्ल राम्रो हुनु पर्यो, नस्ल मात्र राम्रो भएर भएन, त्यसपछि उसलाई आहार राम्रो गर्नु पर्यो, ओजन अनुसारको भोजन उत्पादन अनुसारको पोषण भन्ने गर्छौँ हामीले। पशु चाहिँ 400 किलोको छ भने त अब त्यो अनुसारकै चाहिँ आहार दिनु पर्यो नि त, 2-4 किलो घाँस खुवाएर मात्र त हुँदैन नि त, उसलाई पेटभरि पोसिला घाँसहरू खुवाउनु पर्यो, त्यसपछि पर्याप्त मात्रामा पानी को 24 घन्टा पानी त पशुलाई 24 घन्टा चाहिँ उपलब्ध गराउनु पर्छ। पशु कल्याण प्रवर्धनका कुरा भन्छु अहिले आएर हामी पशु कल्याणमा चाहिँ जोड दिनुपर्छ, पशुहरूलाई चाहिँ रोग व्याधिबाट जोगाउने, उसलाई माया गर्ने, उसलाई चाहिँ हरेक किसिमको सुविधाहरू के गोठमा आरामदायी ढङ्गले बस्न पाउने, आफ्ना क्रियाकलापहरू गर्न पाउने, जति जति पशुलाई हामीले पशु कल्याण वृद्धि गर्दै जान्छौँ त्यति उत्पादन उत्पादकता बढ्दै जान्छ, जति जति हामीले उसको चाहिँ पशु कल्याणमा चाहिँ हामीले कम गर्छौँ त्यो उत्पादन र उत्पादकता पनि घट्छ। पशु मात्र यस्तो वस्तु हो जति इनपुट लगाउँछौँ त्यसको आउटपुट कम्प्लिट रूपमा दिन्छ, त्यही अनुसारको त्यही अनुपातमा दिन्छ। त्यसले गर्दाखेरि हामी पशुलाई अनि कुट्ने पिट्ने अभद्र व्यवहारहरू अनि गर्नु हुँदैन। उसले बोक्ने भारी बोक्ने पनि चौरीहरू त्यो अहिले पनि त त्यो झोपा र झुमा भन्छौँ हामी होइन, झोपाहरू अहिले पनि के छ भने भारी बोक्नको लागि होइन प्रयोग गरिन्छ, जुन भाले होइन अहिले पनि आयो नि त ती तिनीहरूलाई चाहिँ अब उसले बोक्न सक्ने भारी बोकाऊ नि त होइन, बोक्न सक्ने भारी अब ओभरलोड गरेर होइन बोक्न भएन, अब भारी बोक्ने बेलामा पनि त्यसलाई थप आहाराको आवश्यकता पर्छ। हाम्रै पशुहरू जोत्ने गोरु राँगाहरूलाई पनि जोत्ने बेला अलि थप चाहिने आहाराहरू दिनुपर्छ। जोत्दाखेरि पनि हामीले त्यसलाई जसरी हामी आठ घन्टा आराम मान्छेलाई चाहिँ आठ घन्टा काम आठ घन्टा आराम आठ घन्टा मनोरञ्जन भन्छ नि त हो, त्यस्तै हो क्या उनीहरूलाई पनि त हामीले त्योभन्दा बढी होइन त्यस्तै गरेर होइन अनि पुरै जाने हामी होइन एक दिन शनिबार बिदा हुन्छ भने तिनीहरूको पनि त्यस्तै किसिमको हरेकलाई चाहिँ त्यसरी होइन एउटा माया पशुलाई चाहिँ माया गरौँ एउटा यो पाटो भयो भने, दोस्रो कुरा व्यवस्थापन नै है व्यवस्थापनका कुराहरू छन्, यो असल चौरी पालन अभ्यास अब भनेको असल चौरी पालन अभ्यासमा जानुपर्छ। अब असल चौरी पालन अभ्यास भनेको उनीहरूको नस्लका कुरा एउटा आयो, गोठ व्यवस्थापन खर्क व्यवस्थापन उनलाई पानीको व्यवस्थापन त्यहाँ चाहिँ हरेक चाहिँ उनीहरूलाई चाहिँ स्वास्थ्यका कुराहरू छन्, यी कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ।
9: हुन्छ, यहाँप्रति हामी धेरै कृतज्ञ छौँ, समय अभाव कारणले गर्दा आज कुराकानी यहाँ टुङ्ग्याउन चाहन्छौँ। हामी बाँकी कुनै दिन फेरि श्रृङ्खलामा चाहिँ त्यो असल चौरी पालन अभ्यासको विषयमा हामी थप कुराकानी गरौँला भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु।
10: धन्यवाद यहाँहरूलाई पनि, धन्यवाद यो तपाईँहरूको मिडियालाई पनि धेरै धेरै धन्यवाद।
9: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले विशेष गरी याक चौरीको नेपालमा सम्भाव्यता प्राविधिक रूपमा ध्यान दिनुपर्ने कुरा लगायत चाहिँ पशु क्षेत्रमा हुँदै गरेका टेक्निकल कुराहरूमा हामीले ध्यान दियौँ भने चाहिँ त्यसबाट पाउने प्रतिफल लगायतका कुराहरूमा अझ विशेष गरी हामी आहारमा पनि केन्द्रित हुँदै छलफल गर्दै थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका अतिथिलाई फेरि पनि आभार गर्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा अथवा प्राविधिक कुराहरू भए भने अथवा गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञ र सम्बन्धित निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध हुन्छौँ कटिबद्ध हुन्छौँ भन्दै असीम सापबाट यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: रंगबहार
3: उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
2: वर्ज पेन्स।
4: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू।
1: प्रथम पुरस्कार नगद 50,000।
4: द्वितीय पुरस्कार नगद 30,000।
1: तृतीय पुरस्कार नगद 20,000।
4: सान्त्वना पुरस्कार नगद 10,000।
1: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू।
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान।
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्री डे पर थाइल्यान्ड हलिडे।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर

0: वर्षको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444,
9: 9840437893। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने।

0: गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्च 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, नेपाली कांग्रेसले पदाधिकारी सहित केन्द्रीय समिति थप गर्ने। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू, तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहको दावी र विशौं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। के
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 98692695998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुला मञ्चमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 जना प्रतिनिधि सहभागी भएका छन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुला मञ्चमै हुनेछ। प्रतिनिधिको व्यवस्थापनका लागि खुला मञ्चमा हिमाल, पहाड र तराई मधेश नामका 3 वटा ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुने बताइएको छ। भर्खरेको प्राकृतिक विपदप्रति ऐक्यबद्धता जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मिद्दै र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा पर्चा पूर्ण रूपमा निषेध गरी शहरका 100 भन्दा धेरै डिजिटल बोर्डबाट मात्रै सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। नेपाली कांग्रेसले पदाधिकारी सहित केन्द्रीय समिति थप गर्ने भएको छ। पार्टीको नेतृत्वमा हुन चाहने आकांक्षीहरूको सहज व्यवस्थापनका लागि विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावको आधारमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने भएको छ। पार्टीभित्रका फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबावमा नेतृत्व परेपछि संख्या थप्न लागि बताइएको छ। पार्टी स्रोतका अनुसार उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागि छ। दुई उपसभापति हुने विधानको व्यवस्थामा एकजना थप्ने गरी संशोधन गर्न लागि हो। यसैगरी उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ भने उपसभापतिमा एकजना वरिष्ठ उपसभापतिको पद सृजना गर्न लागि छ। वरिष्ठ उपसभापति हुने विगतमा व्यवस्था थिएन। महामन्त्री पद भने दुईजना नै हुनेछ। पदाधिकारीमा सहमहामन्त्री पद पनि थप्न लागि छ। हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य 231 जना हुनेछ। पदाधिकारी 17 जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ। जसपा नेपालका 4 जना नेताले पार्टी परित्याग गरेका छन्। उनीहरूले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्ने गरेका छन्। पार्टी परित्याग गर्नेहरूमा पूर्व सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोयुसफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानून विभाग सदस्य घनश्याम शर्मा र पुष्पराज चमन रहेका छन्। उनीहरूले आज जारी गरेको संयुक्त विज्ञप्तिमा जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख गरेका छन्। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम अब शुरू भएको छ। बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा यात्रुको चहलपहल बढ़न थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ़नेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटोलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको पनि बताउनु भएको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भटेकोशी नदीमा बाढ़ी ल्याएको हिम पहिरो झरेको यथार्थ समय, ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 हिम पहिरो झरेको हो। सो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 वटा भूकम्प मापन यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीको तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका छन्। अध्ययन अनुसार पहिरो जानुभन्दा 10 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्यागनिच्युडको भूकम्प मापन भएको थियो। भौगोलिक उचाइको विविधताका कारण पहिरो गएपछि आएको बाढ़ीको भाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ। प्रतिवेदन अनुसार पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो। नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगतैको पहिलो 15 मिनटमा अत्याधिक उच्च ऊर्जा तथा भूकम्प अत्याधिक ऊर्जा उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढ़ीको बहावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विपद संसारको विभिन्न भागमा रहेको भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अप्नाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार कलर्ट किङफिशर नेपालमा पहिलो पटक अभिनय भएको छ। तर अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 कुवा मंगलैया फाटक नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पंक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूको सहकार्यमा यसको एकिङ पुष्टि गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रहरूमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो भिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ। सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला हवाई उडानको संख्या बढ़न थालेको छ। शरद ऋतुको पर्यटक सिजन शुरू भएसँगै असोज 13 गतेदेखि मन्थली लुक्ला उडान भइरहेको छ। नागरिक उड्डयन कार्यालय मन्थलीका प्रमुख अमित चौरसियाका अनुसार सिजनको शुरूआतमा उडान संख्या कम रहे पनि पछिल्लो दिनहरूमा क्रमशः बढ़दै गएको छ। शनिबार मन्थलीबाट लुक्लाका लागि 9 भन्दा बढ़ी उडान भएको बताइएको छ। सगरमाथा क्षेत्रको पदयात्रा तथा हिमाली पर्यटनमा आउने विदेशी पर्यटकहरूलाई लक्षित गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय सिजनमा मन्थली विमानस्थललाई लुक्ला जाने प्रमुख हवाई प्रवेशद्वारको रूपमा प्रयोग गर्दै आएको छ। तपाईँ बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सुन्दोलीको कमलामाई नगरपालिका 8 स्थित भागमारामा बौलाश्याल बस्तीमै प्रवेश गरेर स्थानीय महिला तथा घरपालुवा पशु चौपायलाई टोकेपछि स्थानीयमा रेरी चप संक्रमणको त्रास बढ़ेको छ। आज बिहान करिब 9 जंगलबाट अचानक बस्तीमा पसेको स्यालले स्थानीय नारायण मगरकी श्रीमती नवीना मगरलाई घरको आँगनमै आक्रमण गरेको हो। स्यालको टोकाईबाट मगर गम्भीर घाइते हुनुभएको छ। घटना लगतै उहाँ प्राथमिक उपचार तथा रेबिज विरूद्धको खोप लगाउन स्वास्थ्य संस्थातर्फ जानुभएको हो। बस्तीमा पसेको स्यालले मानिसलाई मात्र नभएर घरपालुवा पशु चौपायलाई समेत आक्रमण गरेको त्यहाँका स्थानीयहरूले बताएका छन्। तनहुको भानु नगरपालिका 10 स्थित तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ। हटिया चिसापानी भित्री सड़क खण्डमा आज भएको दुर्घटनामा भानु नगरपालिका 10 तल्लो मैदानका 45 वर्षीय शंकर पाण्डे र 65 वर्षीय टंक नीति पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ। हटियाबाट त्यसैतर्फ जाँदै गरेको G19P8065 नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाएपछि सड़कबाट अन्दाजी 10 मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकलका चालक शंकर र पछाडि सवार टंक निधि गम्भीर घाइते भएका थिए। घाइते शंकरलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा सोही अस्पतालमा उनको उपचार क्रममा ज्यान गएको छ। यस्तै पछाडि सवार टंक नीतिलाई उपचारको लागि लमजुङ सामुदायिक अस्पतालमा पठाइए पनि उनको उपचारकै क्रममा ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। बुटवल पाल्पा सड़क खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सड़कबाट मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ। आज दिउँसो 1:30 बजेको समयमा तीनौ गाउँपालिका 3 स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु 74/91 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सड़कबाट खसेको थियो। गुल्मीको छत्रकोट गाउँपालिका 3 का 47 वर्षीय नवराज पन्तको ज्यान गएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुथीहरूले क्षेपास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुथी विद्रोहीहरूले बताएका छन्। हिजो अरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्रो देखिएको थियो, तर साउदी अरब अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। रन्तेमा केही खेल समाचार। सिन्धुलीको गोलुञ्जर गाउँपालिकामा उपाध्यक्ष कप पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा प्रतियोगिता हुन लागेको छ। यही असोज 28 गतेदेखि 30 गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा गोलुञ्जर गाउँपालिकाभित्रका 7 वटै वडाका खेलाड़ीहरूले सहभागिता जनाउन पाउने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडा खेलाड़ी मार्फत आफ्नो टीम दर्ता तथा सहभागिता गराउनुपर्नेछ। प्रतियोगिताको विजेताले 50,000 रूपियाँ, उपविजेताले 30,000 रूपियाँ, तृतीय हुने टीमले 20,000 रूपियाँ र सान्त्वना हुने टीमले 10,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। गाउँपालिकाका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाड़ी गोलुञ्जर गाउँपालिकाभित्रकै बासिन्दा हुनुपर्नेछ। पालिकाभन्दा बाहिरका खेलाड़ी टीममा सहभागी भएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिने बताइएको छ। गाउँपालिकाले प्रतियोगिता मार्फत स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान खेलाड़ीहरूको पहिचान तथा युवाको सहभागिता बढ़ाउने उद्देश्य राखेको छ। प्रतियोगिता खनियाखर्क खेल मैदानमा हुनेछ। र जापानको आइची नागोयामा सम्पन्न 20 औं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169/69, 89 रजत र 83/81 पदक जितेको छ। आयोजक जापान पदक तालिकाको 2 स्थानमा रहेको छ। जापानले 83/65, 95 रजत र 91/81 सहित 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39/43 रजत र 68/81 पदक सहित 150 पदक जितेको छ। यिनै समाचार सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, नेपाली कांग्रेसले पदाधिकारी सहित केन्द्रीय समिति थप गर्ने। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू, तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहीको दावी र 20 औं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा। अवस्थ हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस ले घर रंग आउन होस्ट्रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस्ट
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्ज पेंस
4: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: पुरस्कार राशिहरू
4: प्रथम पुरस्कार नगद 50,000
5: द्वितीय पुरस्कार नगद 30,000
4: तृतीय पुरस्कार नगद 20,000
5: सान्त्वना पुरस्कार नगद 10,000
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्ट्राइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्ने साथै सर्वेन गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
4: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844129989
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
6: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
7: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
7: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 243 255, 0 48 540 100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको दशौं अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झनकार 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झनकारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकै साथ सुन्न सक्नुहुनेछ। गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। श्रोता, आजको दशौं अंकमा हामीले गोकुल गंगा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष नर विक्रम कार्कीसँग गरिएको विशेष कुराकानी लिएर उपस्थित भएका छौं। आउनुहोस्, उहाँसँग वडा नम्बर 3 भइरहेका विकास निर्माणका काम, खाने पानी, सड़क, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका प्रगति र सार्वजनिक सेवा सुविधा बारे गरिएको यो विशेष कुराकानी सुनौं।
1: मेरो चाहिँ 48 वटा जति योजना थियो, साना ठुला गरेर, बढीमा 5 लाख, घटीमा चाहिँ 3 लाख त्यो योजनाहरू थियो। त्यो सबै योजना मेरो चाहिँ पुरै सम्पन्न भएको छ। जो जो मन्दिर छ, सडक छ, बर्खामा भगाउने साना साना खोलाहरूमा चाहिँ सजै श्रीमन्दिरको ढलान, यिनै थिए, ती सबै पुरै सम्पन्न
2: भइसक्यो।
1: हामीले चाहिँ ओडामा सक्रिय रूपले ओडामा आएको बजेटबाट इमानदारीका साथ सक्रिय रूपले जनताको सबै आकांक्षा पूरा गर्न नसके पनि केही हदमा हामीले पूरा गरेका छौँ भन्ने चाहिँ लाग्यो।
3: हजुर, अब चालू आर्थिक वर्ष शुरू भएको 2.5 महिना भन्दा बढी भइसकेको अवस्था हो, बजेट पनि पारित भएर कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा यो वर्ष चाहिँ तपाईँको वडामा मुख्य रूपमा चाहिँ कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ? के साँच्चै बजेटले वडावासीको आवश्यकतालाई सम्बोधन गर्न सक्छ?
1: हामीले विशेष गरी बढी चाहिँ पूर्व ढाललाई नै फोकस गरेका थियो। टोल टोलमा एउटा बर्खामा भए पनि एम्बुलेन्स जाओस्, अलिकति हजुर सामग्रीहरू त्यहाँ पुगोस् भन्ने हिसाबले बढी फोकस त्यसैमा गरेका छौँ। यो खोला, नाला, बाढी, पहिरो विभिन्न अहिले सडक बनायो भने अहिले बढाइराखेको अवस्था पनि छ। त्यो भएको हुनाले जलवायु परिवर्तनको पनि कारणले पनि हामीले जनताको सबै कुरा गर्न सकेका छौँ भन्ने चाहिँ हामी भन्न सक्दैनौँ। र बजेट चाहिँ लगभग हामीलाई अपुगै हो, खासै भन्ने अपुगै हो।
3: गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष बजेट बराबरी नै हो कि घटबड के छ सर?
1: अहिलेको चाहिँ गत सालको जति नै हो बजेट चाहिँ, त्योभन्दा 1.5 लाख र 2-4 लाख घटी बढी भन्ने मात्रै हो, नत्र बाँकी चाहिँ लगभग गत सालको जति नै हो। अहिले पनि त्यति नै बजेट आएको छ, हामी त्यही अनुसारको समिति गठन गर्छौँ। टोलबाट जे जे फन्ड भएर आएका छन् त्यो अनुसारको हामी समिति गठन गर्न लागिराखेका छौँ अहिले।
3: हजुरले अघि थोरै बताइसक्नु भएको छ, प्राकृतिक विपत्तिको कारणले गर्दाखेरि चाहिँ विकास निर्माणमा केही अवरोध अथवा समस्या उत्पन्न भइरहँदाखेरि काम गर्न गाह्रो भइरहेको, समस्या भइरहेको कुरा पनि उल्लेख गर्नुभयो। अब अहिले पनि निरन्तर वर्षा भइरहेको अवस्था छ, होइन? देशका विभिन्न ठाउँमा चाहिँ बाढी पहिरोको जोखिम बढेको छ। वर्षातको बेला के तयारी गर्नु भएको थियो? त्यसै गरी अब यसले चाहिँ तपाईँहरूलाई असर गरे कि गरेन तपाईँहरूको वडामा?
1: हामीले अहिले चाहिँ वर्षातको विषयमा एम्बुलेन्स र सबै जेसिबी छ हामीसँग, सबै हामीले तन्द्रेजी हालतमा हामी सबै बसेका छौँ। त्यही भएर अहिलेसम्म चाहिँ काहीँ पनि यो चाहिँ मेरो वार्डमा चाहिँ त्यस्तो खेतीको विवरण आएको छैन, तर नआउला भन्ने पनि लाग्छ। पानी त्यति बेसी परेको छैन, ठुलो पानी चाहिँ परेको छैन, सानसानो नै छ। त्यो भएर खेती नगर्ला भन्ने आश्रय पनि छ। खेती हामी विपदको लागि पनि तयारी छौँ, डोरीदेखि साधन चिज मान्छे जनसङ्ख्या सबै हामी तयारीमा नै छौँ। हामी अफिसमा पनि बसिराखेका छौँ, तर अहिलेसम्म चाहिँ त्यस्तो केही खासै मेरो वार्डमा त्यस्तो केही चाहिँ आएको छैन।
3: जस्तो यसका लागि जनशक्तिका कुरा हुन्छन्, त्यसै गरी बजेटका कुरा आवश्यकता पर्छ, होइन? त्यो चाहिँ पर्याप्त छ कि छैन, के छ सर? अब अन्य क्षेत्रको तुलनामा चाहिँ विपद व्यवस्थापनमा कमै बजेट छुटिन्छ भनेर सुन्छौँ हामी, तपाईँको वडामा चाहिँ के छ सर?
1: मेरो वार्डमा भन्दा नै हामीले चाहिँ गाउँपालिका 1 वर्ष 2 वर्ष शाखामा पैसा मैले वार्डबाट छुट्याएको हुँदैन, होइन गाउँपालिकामै विपद शाखामा भनेर विपद शाखै खडा छ, त्यो भएको हुनाले गाउँपालिकाबाट विपदको चाहिँ काम हुन्छ।
3: हजुर, अब ठुला चाड पर्व पनि नजिकिँदै गरेको अवस्था हो, वर्षायामको समयमा सड़क मर्मत सम्भार गर्नुपर्ने हुन सक्छ, नागरिकहरूलाई आफ्नो गाउँ घर सहज रूपमा फर्किनका लागि तपाईँहरूले के व्यवस्था गर्नुहुन्छ? सड़क मर्मतको कुरा गरौँ न सर।
1: होइन, सड़क मर्मतको निम्ति मैले मर्मत पुलाई पैसा राखेको छु। बर्खामा खेती हुने मर्मत दसैँ तिहारमा बाटो सफा गर्नुपर्छ लागेपछि भनेर मैले पैसा छुट्याएको छु। अब हामी यो वर्षा भने पछाडि तुरुन्तै टोल टोलमा जानेदेखि लिएर सबै बाटामा खाल्टा खोल्छ।
3: भनेपछि यो दसैँ तिहारमा नागरिकहरू सहज रूपमा आफ्नो गाउँ घर फर्कने वातावरण बन्छ।
1: हामी अब हाम्रो मेन सडकहरू खुल्यो भने हाम्रोमा यहाँ घाटो सहज चाहिँ सहज बनाइदिन्छ। यो वर्षा रोकिएन भने त हाम्रो पनि केही लाग्दैन। अब अहिले अब मौसमले च्यालेन्ज गरिरहेको छ नि त हामीलाई त, त्यो भएको हुनाले फेरि यहाँ कता कता सुनिन्छ फेरि पनि आउँदैछ भनेर होइन, अब त्यो पनि भयो भने त हामीले पनि केही अहिले अहिले सफा गरिदियो भने भोलि नै त्यस्तै भइहाल्छ, यो सम्भव सहज गर्छन् भन्ने पनि लाग्दैन। त्यो भएर नै हामीले पैसै राखेको छ।
3: यो त भयो विपद व्यवस्थापन र सडक मर्मतका कुरा। अर्को चाहिँ जस्तो यो स्वास्थ्यको विषयमा कुराकानी गरौँ न, जस्तो नागरिक स्वस्थ हुनुभयो भने पालिका अथवा वडा समृद्ध हुन्छ स्वस्थ हुन्छ भनेर भनिन्छ, तपाईँको वडामा चाहिँ यो स्वास्थ्य सेवाको पहुँच कतिको विस्तार भइरहेको छ? साँच्चीकै नागरिकले तपाईँहरूको स्वास्थ्य संस्थाहरूबाट सहज रूपमा चाहिँ प्रभावकारी रूपमा विश्वासयोग्य ढंगले चाहिँ सेवा प्राप्त गरिरहनु भएको छ कि के छ सर?
1: मेरोमा चाहिँ गाउँपालिकाको हस्पिटल पर्छ, अहिले गाउँपालिकामा डक्टर पनि हुनुहुन्छ, एक्सराई पनि छ होइन, सामान्य अब त्यत्रो ठुलो उपचार त होइन, सामान्य उपचार चाहिँ मेरै वार्डमा हुन्छ र यहाँ स्वास्थ्य संस्था पनि छ, हामी वार्ड कार्यालय माथि हामी बसेका छौँ, तर चाहिँ स्वास्थ्य संस्था छ होइन, स्वास्थ्योगी छ, स्वास्थ्योगीमा चाहिँ यहाँ जनसङ्ख्या जनशक्ति चाहिँ अलिक कम छ, हामी हस्पिटल नजिक भएको हुनाले यहाँ चाहिँ सामान्य उपचार मात्रै यो हस्पिटल जान्छन्। यहाँबाट तपाईँ यो ठाउँमा जानुहुन्छ यो सिचुएसन भयो भन्ने हिसाबले यहाँ नसक्ने उपचार काठमाडौँ अन्त बाहिर पठाउन सक्ने सम्म चाहिँ यो वार्डमा छ।
3: यो स्वास्थ्यसँग सम्बन्धित योजना अथवा कार्यक्रमहरू चाहिँ के चाहिँ तय गरिएका छन्? यसका लागि बजेट पर्याप्त छ कि छैन सर यो वर्ष?
1: स्वास्थ्यको लागि गाउँपालिकामै सबै एकमुष्ट बजेट छुट्टिएर बसेको हुन्छ, हाम्रो वार्डमा छुट्टिँदैन, गाउँपालिकाले वार्षिक पर्याप्त मात्रामा छुट्याएकै हुन्छ। अहिलेसम्म अप्रुभ भयो भनेर त आएको छैन यहाँको उपचार यहाँ गर्न सक्ने औषधि मूलको विषयमा चाहिँ, त्यो भएर हामी चाहिँ टेन्डर विषय चाहिँ टेन्डरको सबै स्वास्थ्य चौकी 6 स्वास्थ्य चौकी र गोकुल गाउँपालिका हस्पिटललाई चाहिँ गाउँपालिकामा एकमुष्ट पैसा थियो।
3: हजुर, अलिकति कृषिको पनि कुराकानी गरौँ न, जस्तो अहिले चाहिँ बेसीतिर धान फुल्ने र पाक्ने सिजन सुरुवात हुँदैछ, तपाईँको गोडामा चाहिँ यो समयमा किसानहरू के कस्ता खेतीपातीमा व्यस्त हुनुहुन्छ, अलिकति यो विषयमा जानकारी दिनुहोस् न।
1: मेरोमा चाहिँ यहाँ खास धान खेती कम, कोदो र मकै अलि कम, गहुँ हुने ठाउँ हो, यो त माथिल्लो बेल्टमा गहुँ र आलु, तल्लो बेल्टमा चाहिँ थोरै मात्रामा मात्रै धान र कोदो हुने ठाउँ हो र विशेष गरी यो वार्डमा चाहिँ सिबी खेती चाहिँ बेसी छ, मेरोमा चाहिँ सिबी चाहिँ पर्याप्त मात्रामा छ र परदेशबाट पनि 65,000 रुपियाँ चाहिँ यहाँ बजेट छुट्टिएको पनि छ। अहिले र गोकुलगङ्गा 3 वार्डको चाहिँ विशेष गरी चाहिँ सिबी खेती नै हो, प्राथमिकतामा भएको अलिक बेसी चिज छ यहाँ चाहिँ सिबी खेती छ र धानको चाहिँ मकै चाहिँ धानमा चाहिँ कम मैले भनिहालेँ, तर तल्लो बेलमा चाहिँ थोरै धान खेतेर थोरै आलु सबै चिजहरू हुन्छ भने चाहिँ।
3: हजुर, अब किसानहरूले भोगिरहेका समस्यालाई तपाईँले नजिकबाट पनि निहालिरहनु भएको छ होइन, उहाँहरूको समस्या चाहिँ के छन् र त्यसलाई समाधानका लागि चाहिँ तपाईँ जनप्रतिनिधिको नाताले के गरिरहनु भएको छ? साँच्चीकै किसानको समस्या समाधान गर्न कतिको सफल हुनु भएको छ?
1: किसानको समस्या समाधान भनेको मुख्य कुरा हामी जहाँ पर्याप्त मात्रामा उत्पादन नगर्ने र अब केही थोरै मात्रामा उत्पादन हुने बजारको चाहिँ समस्या नै हो, बजारको समस्या छ र अरू त हामीसँग प्राविधिक पनि छ, हामीले चाहिँ चित्तलाई रोग लाग्यो यताउता भयो अब समस्या आयो भने हामी तत्काल उहाँलाई फिल्डमा पठाइदिन्छौँ, उहाँहरूको सामान्य समस्या समाधान हुन्छ, र त्यही हो बजारको व्यवस्था चाहिँ हामीले यहाँ पनि गर्न नसकेको कुरालाई चाहिँ भन्नुपर्छ. बजार व्यवस्था पनि छैन, थोरै मात्रामा उत्पादन हुन्छ, ठुल्ठुलो मात्रामा उत्पादन हुँदैन. अहिले गाउँपालिकामा कोल्ड स्टोर व्यवस्थाबाट सञ्चालनमा आउँछ. अब उहाँहरूले सिधी तरकारीहरू यहाँ त्यहाँ राखेर चाहिँ हामी बजार व्यवस्थापन गर्ने भने गाउँपालिकासँग कोर्डिनेसन नै भएको छ. त्यही छ अहिले चाहिँ थाहा
3: छ. हजुर, कृषिमा कतिको तपाईँहरूले अनुदान वितरण गर्नुहुन्छ, जस्तो युवाहरूलाई चाहिँ कृषिमा प्रोत्साहन गर्नुपर्छ भन्ने त्यो उद्देश्य लिएर होइन, कृषि यान्त्रिकरण होला, त्यसै गरी बिउ बिजनका कुराहरू होलान् होइन, किबीमा पनि थाङ्ग्राका कुराहरू होलान्, बिरुवा होलान्, त्यो चाहिँ कतिको वितरण हुन्छ सर, कतिको चाहिँ अनुदानमा हस्तान्तरण गर्नुहुन्छ, वितरण गर्नुहुन्छ सरहरूले?
1: हामीले कृषकको चाहिँ जस्तो 60-40 हो, अब कोही कोहीमा 80-70-75 पनि थाङ्ग्रामा हामीले त्यो 60-40 हिसाबले दिया हो. त्यो किबीको अनुदानमा चाहिँ अनि समूह भएर समूहले उहाँहरूले आलु खेती के के गर्नुहुन्छ त्यो विषयमा चाहिँ हामीले सामग्री चाहिँ उहाँहरूको लगानी त्यति पर्सेन्ट लगानीमा चाहिँ हामीले केही राइटी गरेका छौँ. र बाली नगर क्षेत्रको अनुदान चाहिँ यो गृह कार्यकाल हामीले लगानी गराएको छैन. थोरै थोरै मात्र समूह र यो किबीको चाहिँ हामीले त्यो 75% चाहिँ लगाउनु सकेका छौँ. थाङ्ग्रा दिन्छौँ, चार दिन्छौँ, अरू प्राग विषय दिन्छौँ, त्यो सबै दिन्छौँ. त्यही नै दिइराखेका छौँ. बाँकीको समूहमा मात्रै थोरै आलु खेती गर्नेहरूलाई त्यो ट्याक्टरदेखि लिएर अरू चाहिँ उहाँहरूको लगानीमा 50% लगानीमा चाहिँ हामीले त्यसरी
3: गाउँमा सम्भावना नदेखेर युवाहरू चाहिँ विदेशिने अथवा सहर पस्ने क्रम तीव्र बनेको छ. तपाईँहरूको वडामा पनि यो क्रम पक्कै पनि बढेको नै होला होइन. उहाँहरूलाई चाहिँ गाउँमै रोक्नका लागि अथवा चाहिँ कृषिमा आकर्षित गर्नका लागि तपाईँहरूले के योजना बनाउनु भएको छ, नयाँ र नवीनतम योजनाहरू केही बनाउनु भएको छ कि छैन? साँच्चीकै युवाहरूलाई गाउँमा रोक्न नसकिने अवस्था हो त्यो, चुनौतीपूर्ण अथवा कठिनपूर्ण काम हो के लाग्छ हजुरलाई?
1: होइन, एकदम कठिनपूर्ण अवस्था पनि हो, किनभने युवाको सबै युवाहरू एउटै खालको छन् भन्न नि सकिँदैन. सबै युवाहरू के छन् भने केही कृषिमा तमिन खटिने युवाहरू नै हुनुहुन्छ. के अब आमदानी भएर हामी लाग्नुपर्छ भनेर यहाँ हाम्रा बाहिरी युवाहरू नै हुन्छ. कोही कोहीले त अब गर्नु पनि भएको छैन. कोही कोही युवाहरू चाहिँ हामीले त्यत्रो ठुलो योजना युवाहरू रोक्ने योजना पनि हामीसँग कृषि हो, विकल्प अरू छैन. त्यसमा हामीले त्यस्तो योजना पनि ठुलो बनाएका छैनौँ. तर हामी यी गर्छौँ केही गर्छौँ भनेर हामीसँग आउनुभयो भने उहाँहरूलाई सचेत गरेका छौँ.
3: कृषिको विकल्पमा अन्य जस्तो उद्योग तर्फ आकर्षित गराउने, नयाँ रोजगारी सिर्जना गर्ने अवस्था सम्भावना चाहिँ तपाईँहरूको वडामा कतिको छ?
1: हाम्रो वडामा त्यत्रो सम्भावना चाहिँ छैन. कलखाना खोलेर त्यत्रो सम्भावना चाहिँ छैन, किनभने कलखाना एउटैले मात्रै खोलेर पनि सम्भावना छैन. त्यसै गरी समूह पनि आउनुपर्ने, समूहमा विभिन्न कुरा नभिन्ने के नभिन्ने अनि सञ्चालन गर्ने अनि सर्टिफिकेट भन्ने यो प्रविधि पनि भयो. किनभने योभन्दा अहिले कार्यकालमा हामीले धेरै अनुदान बाँड्यौँ, धेरै युवाहरूलाई दियौँ, तर युवाहरू यहाँ रहन सक्नु भएन. के त्यो भए चाहिँ हामीले अहिले पछिल्लो यो पछिल्लो कार्यकालमा चाहिँ त्यस्तो पहिला चाहिँ हामी सेतिसकेका छैनौँ. त्यो भएर पछिल्लो कार्यकालमा चाहिँ हामीले त्यति युवाहरूलाई गर्छु भने सुधार भनेर आउनुभयो भने निगरानीमा दिने नत्र बाँकी चाहिँ हामीले त्यत्रो ठुलो गराएन. पहिला हामीले किनभने धेरैलाई पहिला कार्यकालमा चाहिँ हामीले तर युवा साथीहरूले यहाँ बसेर मेहनत गर्नु हामीले जे जति सोचेका छौँ त्यो कुरा चाहिँ हामीलाई भएन.
3: भनेपछि युवा लक्षित अनुदान र योजना चाहिँ निष्प्रभावी भएको भनेर हामी बुझ्न सक्छौ, मान्न सक्छौ सर?
1: होइन, पहिलाको हिसाबले हो, अहिले त त्यस्तो छैन. पहिला चाहिँ के थियो होइन, पहिला चाहिँ अलिकति मिस भएकै हो. युवा साथीहरूले केही केहीले सबैको त भन्न सकिँदैन नि, केही केहीले चाहिँ अलिअलि मिस गर्नुभयो. अनि अब पछि चाहिँ साथीहरूले नचल्दैछ भनेर त्यत्रो चाहिँ युवाहरू आउनु पनि भएको छैन क्या. अहिले पछिल्लो त्यसमा हामी यो गर्छौँ यसो गर्नु पर्यो भने त हामी बस्छौँ यसरी यो काम गर्छौँ भने साथीहरू योजना पनि आएको छैन, त्यो योजना आयो भने हामी तयार पनि छौँ हजुर।
3: यो त भयो युवा र कृषिका कुरा, अर्को चाहिँ जस्तो शिक्षाको कुराकानी गरौँ न सर, सामुदायिक विद्यालयको चाहिँ गुणस्तर सुधार्नु पर्यो, शैक्षिक सुधारमा चाहिँ तपाईँहरू सक्रिय रूपमा लागिरहनु भएको छ, तर सक्रियता बढे अनुरूपको चाहिँ तपाईँहरूले सोचे अनुसार उपलब्धि चाहिँ हासिल हुन नसकिरहेको अवस्था हो, तपाईँको वडामा चाहिँ के छ, योभन्दा फरक अवस्था हो कि यही अवस्था हो सर?
1: होइन यही अवस्था हो, किनभने हामीले इङ्ग्लिस मिडियमबाट सुरुबाटै विद्यालयलाई सञ्चालन गर्ने भने हामी लागिराखेका छौँ, तर यसको अब नतिजा त अहिले तत्काल आउने त होइन, पछि आउने हो, केही सुधार चाहिँ भएको छ त्यो ठ्याक्कै यहाँले भने जस्तो पनि होइन, मैले भने जस्तो पनि होइन, तर सुधार चाहिँ भएको छ, तर सोचे जति सुधार नभएको त सुधार हुन्छ भन्ने हामी आशा राखेको छौँ शिक्षामा।
3: हजुर, विद्यालयमा चाहिँ शिक्षक दरबन्दी, त्यसै गरी भौतिक पूर्वाधार, प्रविधि र छात्रवृत्तिको व्यवस्था चाहिँ कतिको छ, पर्याप्त छ कि छैन सर?
1: छात्रवृत्ति पर्याप्त छ, छात्रवृत्ति किनभने लगभग 65-66% पाउनु रहेछ, यो अस्ति पनि वितरण गरेको छ सबै गरेर, छात्रवृत्तिहरू सबै छ, विद्यालयको भवनहरू अब लगभग खाली चाहिँ हुन लाग्यो, भवन पर्याप्त मात्रामा, तर भवन कतिपय चाहिँ विद्यालय मर्ज भएर भवनै अलापत्र पनि पर्ने अवस्था छ, त्यो धेरै मान्छेहरू सहर केन्द्रित भए, पहाडमा अहिले बुढा बुढी मात्रै छन्, अहिले यहाँले भन्नुभयो नि युवाको युवाहरूमा धेरै गाह्रो पनि भएको छ, युवाहरू यहाँ बस्ने कुरै छैन, कहिले काहीँ हामी यो बस्ने तिहार यताउता मात्रै हो, मतलब बाँकी युवाहरू सबै सहर केन्द्रित, अहिले हामी हाम्रोमा धेरै बुढाबुढी भन्दा बाहेक मान्छे गाउँमा नबस्ने, त्यसो भए विद्यालय चाहिँ विद्यालयमा शिक्षक पनि दरबन्दी पुरा त छैन, विशेष शिक्षक छैनन्, तर पनि विद्यार्थीको संख्या हट्दै घटेको, दरबन्दी पनि फुलफिल नभएको र त्यसरी पनि नतिजा आउन नसकेको, हामीले जति सोचे अनुसारको नतिजा छैन, तर पहिलाको भन्दा सुधारको विद्यालयहरू सामुदायिक विद्यालय सुधारको सुधार भएको।
3: एक घर एक धारा अभियान तपाईँहरूको वडामा योभन्दा अगाडि सञ्चालन भयो, त्यसको प्रभावकारिता कस्तो रह्यो, हालसम्म कतिवटा धारा निर्माण भयो होलान्, अनि त्यो धारामा आउने पानी साँच्चीकै स्वच्छ छ, सफा छ के पाउनुहुन्छ, बेला बेलामा त्यसको चाहिँ स्वच्छता माथि तपाईँहरूले कतिको अनुसन्धान गर्नुहुन्छ, त्यसको मापन कसरी गर्नुहुन्छ?
1: हामीले यो घर एक धारा अब लगभग यो घर यहाँको वडा नम्बर 3 पानीको पर्याप्त मात्रामा छ, पानी पर्याप्त मात्रामा छ, अलिकति यो खोलाहारको वडा नम्बर 7 वडा नम्बर 8 खोलाहारको भन्ने ठाउँमा चाहिँ मन नपाएर अहिले हामी यो वर्ष अलिक हुमाकुण्डबाट लिन ल्याउनु पर्ने भनेर हामी कल गरिराखेका छौँ, त्यहाँ चाहिँ अलिकति यो जलै बारेको पानीको समस्या हो, बाँकी ठाउँमा चाहिँ एउटा टोलमा मात्रै हो त्यो पनि, नत्र बाँकी ठाउँमा एक घर एक धारा सबै हामी सम्पन्न गरिसक्यौँ, सबै धारामा पानी आउँछ, पानी जाँची छ हामीसँग, हामीले पानी दुई ठाउँको यसपालि सबै ठाउँमा हामीले मन जाँचिसकेका छौँ, दुई ठाउँको अलिक दूषित देखेको छ, त्यहाँलाई सुधार गरिसकेका छौँ, त्यो भएको हुनाले हामीसँग चाहिँ पानीको चाहिँ यो घर एक धारामा समस्या छैन।
3: भनेपछि स्वच्छ सफा गुणस्तर पानी पिइ राखिरहनु भएको छ, तपाईँहरूले चाहिँ नागरिकको प्यास मेट्न सफल हुनु भएको छ, हो
1: सफल त्यो चाहिँ सफल भएको छ, मैले अघि नै भने एउटा त्यो खोलाखार्का भन्ने ठाउँमा चाहिँ हामीले पानी पुर्याउन सकेनौँ, त्यहाँ चाहिँ मनै नभएर हामी त्यही पनि प्रयत्न गरिरहेका छौँ, बाँकी ठाउँमा चाहिँ स्वच्छ पानी सबैले खानु भएको छ भने मलाई लाग्छ यो धारा हामी केही केही बाँकी छ यो बाटो हामी पुरा गर्छ।
3: हजुर, गोकुल गङ्गा आफैमा पवित्र र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो होइन, तपाईँको वडामा चाहिँ के कस्ता पर्यटकीय तथा धार्मिक स्थलहरू छन् र ती धार्मिक स्थलहरूको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने योजना चाहिँ तपाईँले के बनाउनु भयो र त्यो योजना कति सफल भए, अलिकति यो विषयमा पनि कुराकानी गरौँ न सर।
1: हामीसँग चाहिँ गोकुल गङ्गा त सबैभन्दा पर्यटकीय स्थल चाने डाँडा हो, चाने डाँडा चाहिँ सबैभन्दा पर्यटकीय हिसाबले चाने डाँडा चाहिँ हाम्रो उत्तर वरिपन गर्ने 3600 हाइटमा पर्छ र हामीले त्यहाँ मन्दिरदेखि लिएर हिन्दूको लागि मन्दिर, बौद्धको लागि गुम्बा पनि यसपालि बनाउने तयारीमा छौँ, मन्दिर चाहिँ सम्पन्न भइसकेको त्यही साथीहरूले सहयोग पनि गर्नु भएको छ र पर्यटकीको हिसाबले चाहिँ हाम्रो चामे डाँडामै हो त्यहाँलाई नै हामीले विशेष गरी फोकस गरेका छौँ र अनि कृषिको लागि यहाँ हाम्रो अलिकति सिही भएको हुनाले यो ठाउँमा चाहिँ सिही खेती भएको हुनाले अलिक पर्यटकहरू पनि हेर्न आउनुहुन्छ यहाँ एउटा एग्रोभेट पनि छ पर्यटन गर्ने सिही खेती 3000 जमिनमा यहाँ सञ्चालन गर्नु भएको छ हुनालाई सोधेको भन्नेले त्यो भएको हुनाले अरू गाउँपालिकाबाट पनि यो मेरो वार्डमा चाहिँ यहाँ आउनुहुन्छ समय समयमा त्यो सिधी खेती र यहाँको साँगो डाँडा चाहिँ अवलोकन गर्न आउनुहुन्छ हामीले मन्दिरहरू तयार सबै कुरा तयार गरे त्यहाँ तयार गरेर चाहिँ सबै छ संरचना पानीको चाहिँ सबैभन्दा त्यहाँ पानीको बोकेर लानुपर्ने भएको हुनाले पानीको एउटा समस्या हो युवा चाहिने पनि खाइन भएर व्यवसाय गर्दै चाहिँ हाम्रो त्यहाँ ठुलो पर्यटकहरू आउनुहुन्छ अघिपछि पनि यहाँ आउँदाखेरि चामे डाँडा पुग्नु
3: भनेपछि तामे डाँडालाई चाहिँ मुख्य आधार बनाएर तपाईँहरूले पर्यटकीय कार्यक्रम गतिविधिहरू अगाडि बढाइरहनु भएको छ. तामे डाँडामा धेरै भन्दा धेरै पर्यटक आउन् र पर्यटकीय गतिविधि अझ तीव्र रूपमा बढोस् हामी यही कामना गर्छौ.
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष नर विक्रम कार्कीसँग उहाँको वडामा भइरहेका विकास निर्माण र कार्य सम्पादन बारे गरिएको विशेष कुराकानी. उहाँसँगको कुराकानीको बाँकी तथा अन्तिम अंश आगामी साता प्रसारण गर्नेछौ. यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको 10 अंकबाट छुट्ने समय भइसकेको छ. कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुन्छ. कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक धन्यवाद. साथै कार्यक्रम प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरूप्रति आभार व्यक्त गर्दछौ. अर्को अंकमा वडा अध्यक्ष नर विक्रम कार्कीसँगको कुराकानीको बाँकी तथा अन्तिम अंशका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु. नमस्कार, शुभ साता.

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई
1: वडा अध्यक्ष नर विक्रम कार्की संघको कुराकानीको बाँकी तथा अन्तिम अंशका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार, शुभ साता।

0: सूचना।
1: गत वर्ष अरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रिडे।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट

0: फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: अहिले साँझको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगा
1: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844331681, 9844249989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: रंग बहार
4: वर्ष सँगै उपहारै उपहार पम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सेक हर रंग आउनुहोस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
2: शपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
5: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि
5: त्यसो भए ध्यान दिएर सुन्ने
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
5: सुन्नु भए त
4: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
7: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
8: हजुरको रेडियो 102.1
9: मेगाहर्ज के महिना हो
10: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने आवश्यकता अनुसार बैंकबाट पाइने बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित 170 घर पूर्ण रूपमा क्षतिग्रस्त
11: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ
10: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै ओमान क्यानाडा र नेपाल बीच खेल हुने
12: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
10: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध विश्वव्यापी कारण डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ तर बजारमा सामानको अभाव हुन नदिने गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ अब खबर सन्तोषी रावलबाट
13: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ महाधिवेशन तालिका अनुसार भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
9: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
13: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
14: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
13: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। वहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
15: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो, यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै दुई तिहाईको नजिक पुर्याए।
13: पन्ध्रौं महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
16: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
13: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा एक सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,232 30, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 जना संक्रमित भएका छन्। त्यसपछि सेङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 जनामा संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ, त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
17: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ़ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्य कर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
18: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
17: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको एक महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
18: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
17: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको मल्टी अर्गन फेलियर भन्छौं, सबै शरीरका अंगहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
13: घाँस तथा झाडीमा जानुपरे पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर क्षेत्रीले जानकारी दिनुभयो।
11: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एक दिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन, हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ एक दिन भए छैन।
13: बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
10: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
19: बालबालिकाले चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
10: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
22: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
21: ओहो, तिमी त घरको खाने भएछौ नि।
23: के को सरसल्लाह हो दुईजनाको?
22: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
23: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
21: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
23: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
18: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
24: पूरा भई सफा गरिसकेपछि अबको भई पहिला हाम्रो भएको भैँसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैँ कतै चर्केको अथवा भैँ कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा छिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
18: इन्जिनियर विजय कृष्ण उपाध्याय। तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन, कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
19: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ
18: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ तर तपाईले बेली ब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई
0: यो चाहिँ एक्रो टाइपको ब्रिज हो यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो यसमा चाहिँ 3 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ दोहोरो टाइपको ब्रिज होइन यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन यो सावधानी अप्नाउनु पर्छ र यसमा चाहिँ डायमा ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन खोलामा खस्ने सम्भावना हुन्छ त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
18: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेली ब्रिजमा धेरै मानिस जम्मा भएर नहिँड्न अनुरोध गर्नुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौँला।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने
1: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो श्वास प्रश्वासको संक्रमणको रोग यो दुइटै चाहिँ हामीले लेखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ।
10: सावधानी अपनाउन विशेषज्ञको सुझाव हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्।
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन। महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
3: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
1: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया
3: आगत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा

0: श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो श्वास प्रश्वास संक्रमणको रोग यो दुईटै चाहिँ हामीले लेखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ. अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मङ्सिरतिरबाट होइन त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ फ्लू बढेर जान्छ हजुरको ब्रोन्कियोलाइटिस भन्छ हाम्रो निमोनियाकै एक प्रकार हो त्यो पनि एकदम बढेर जान्छ स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ जस्तो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा.
1: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला
0: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन यो चाहिँ थप खोप हो जुन पैसातिर लगाउनु पर्ने हुन्छ. दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो पोषणयुक्त खाना खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ त्यो भएपछि रोग लाग्ने पाउनु भएन सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने.
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ
0: मैले सरकारले जे लगाइरहनु भएको छ त्यसै एकचोटि भन्छु जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ जसमा चाहिँ धेरैवटा खोप पर्छ जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ त्यसपछि निमोनियाको खोप छ पिसिबिटेन त्यही बेलामा लगाउँछौँ अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ पोलियोको पनि लगाउँछौँ त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ दादुरा जर्मन दादुरा दुइटै लाग्छ त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर त्यसको खोप लाग्छ र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ एचपिभी ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ यो पनि हामीले लगाइराखेको छौँ यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ यो त हामीले छुटाउनै पाइएन यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले यो बाहेक अरू खोपहरू छन् नभएको होइन होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ अरू
1: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्
0: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने सिगान बग्ने घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरै छौँ यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने स्यास्या सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन आमा आउनुहुन्छ यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो एकदम धेरै परिवर्तन हुँदैन त्यसमा किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो
1: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडिया थियो होइन अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला
0: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ केटाकेटीको उमेर समय एकदम ठुलो छ 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो जस्तै आलु पिँडालु अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ.

0: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 01-5268-661 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनु पर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटाई नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु।
2: नमस्कार। 8 बजे हजुरको रेडियो।

0: शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू
2: प्रथम पुरस्कार नगद 50,000
3: द्वितीय पुरस्कार नगद 30,000
2: तृतीय पुरस्कार नगद 20,000
3: सान्त्वना पुरस्कार नगद 10,000
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नुपर्नेछ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844159989
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
4: रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेन्स।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: ग्रुप राजू कार्यक्रम रेडियो पावर में स्वागत गर्छु।
2: धन्यवाद हजुर।
1: आफ्नै पार्टीले काठमाडौँमा तामझामका साथ महाधिवेशन गर्यो, तपाईँ रुख्नुहुन्न, किन यस्तो भयो?
2: नेपाली काँग्रेसको इतिहासमा यो सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण घटना हो कि नेपाली काँग्रेसको विशेष महाधिवेशन भनेर जसरी एउटा नाटक मञ्चन गरियो, त्यो नाटकबाट आएको अवैध नेतृत्वले गरेको अधिवेशन न काँग्रेसको अधिवेशन हो न काँग्रेसको मूल्य मान्यता र मर्म यसले बोक्न सक्छ। हो, एउटा मीडिया मेनोपुलेसन गरेर देशभरिका कार्यकर्तालाई रूपान्तरणको बर्को ओढाएर जसरी के अरे पार्टीलाई अवाञ्छित रूपले कब्जा गर्न खोजिएको थियो त्यसको नयाँ अध्यायका रूपमा यो अधिवेशनलाई, यो अहिले आज हुन गइरहेको सम्मेलनलाई, भेलालाई हामीले लिएका छौं। त्यसो भएर सम्पूर्ण रूपमा पार्टीको मूल्य मान्यता मर्म विपरीत पार्टीका आदर्शहरू कुल्चेर गरेको अधिवेशन कसरी अधिवेशन हुन सक्छ?
1: तर यसमा सभापति तपाईँहरूको 14 महाधिवेशनबाट निर्वाचित र यो बेलाको निवर्तमान सभापति शेरबहादुर देउवा पनि हुनुहुन्न, विमलेन्द्र निधिहरू हुन्न, कृष्ण सिटौलाहरू हुन्न, डाक्टर शशांक कोइरालादेखि शेखर कोइरालाहरूसम्म हुनुहुन्न, तपाईँहरू हुनुहुन्न। यो त पार्टी विभाजनको औपचारिक शङ्खघोष जस्तो पनि अनुभूति भयो। अब
2: नेपाली काँग्रेस कुनै हालतमा विभाजन हुँदैन। अघि नै मैले प्रारम्भ भने कि तपाईँलाई मैले प्रश्न पारिसकेको छु, नेपाली काँग्रेसको मूल्य मान्यता र मर्म विपरीत छ, नेपाली काँग्रेसको आदर्श विपरीत छ र नेपाली काँग्रेसको विरासत विपरीत रूपमा आयोजना गरिएको अधिवेशन वैधानिक हुँदैन। काँग्रेसका मूलभूत मान्यताहरूलाई पनि उहाँहरूले कुल्चेर जानुभएको छ। पार्टीलाई इतिहासमा विशेष महाधिवेशन त यसै खारेज भयो किनभने इतिहासमा सम्पूर्ण रूपमा इतिहासमा कहिले नभएको कमजोर नेपाली काँग्रेस यो निर्वाचनमा यो विशेष अधिवेशनको नेतृत्वले कमजोर बनायो। र अनि तपाईँले प्रश्न गर्नुहोला, निर्वाचन आयोगले एउटा आतंकको भरमा एउटा देशभरि जसरी जेन्जी आन्दोलनका नाममा देशभरि जुन खालको आतंक थियो त्यो आतंकको बलमा निर्वाचन आयोगले निर्णय गर्यो। सर्वोच्च अदालत त्यही आतंकको लपेटामा आतंकित थियो। तर के भने सर्वोच्च अदालतको फुल बेन्चले निर्वाचन आयोगले र अदालतले गरेका निर्णयहरू विधिसंगत प्रक्रियासंगत छैनन्, नेपालको दलको कानूनी व्यवस्था सम्बन्धित दलको नियम कानून र विगतका नजिरहरू हेर्दा सबैको बरखिलाफ देखिएको हुँदा यसलाई प्रारम्भदेखि नै अध्ययन गर्नु, यो निर्णयमा गम्भीर त्रुटि देखियो भनेर निस्सा प्रदान गरिसकेको र यो मुद्दा सर्वोच्च अदालतको फुल बेन्चमा विचाराधीन रहेको हुँदाखेरि यो अधिवेशन वैध होइन।
1: तर तपाईँहरूको
2: साथीहरूलाई मुक्त हुनका लागि म हार्दिक अपील गर्छु।
1: तर त्यहाँ तामझाम अरू पार्टीहरूले स्वीकारेको, सम्पूर्ण रूपमा अतिथिहरूले स्वीकारेको, पार्टीका बहुसंख्यक मानिसहरूले स्वीकारेको, त्यहाँ त तामझाम भीड़ तपाईँले देख्नुभयो नि, खुल्ला मञ्च, खुल्ला पहिलोपटक बदलिएको काँग्रेस।
2: तपाईँको मीडियामा म के भन्न चाहन्छु भने यो जो जेन्जी मुभमेन्ट भनेर देश पोल्नका लागि उद्धत थिए ती दल र ती पार्टीका साथीहरू त्यो मञ्चमा देख्नुहुन्छ तपाईँ, जो सम्पूर्ण रूपमा यो कुराको खिलाफमा थिए। यहाँ के छ भने गत साल भदौ 2082 भदौ 24 गतेको दिनलाई हामीले यो इतिहासको सबैभन्दा निर्मम र कालो दिन भनेका छौँ। प्रचण्डजीले, रविजीहरूले, गगनजीहरूले त्यो दिनलाई यो इतिहासको क्रान्ति दिवस भन्नुभएको छ। त्यसो भएर देश पोल्ने दिनलाई क्रान्ति दिवस भन्नेहरू त्यहाँ गएका छन्। देश पोल्दाखेरि रोएको, दुखेको, आहत भएकाहरू यो यो दिनको यो अधिवेशनको खिलाफमा छन्। त्यसो भएर अहिले संख्यात्मक रूपमा को कति कहाँ भयो भन्ने फरक कुरा हो, तर कानूनी राज्य छ, सर्वोच्च अदालतले न्याय स्थापित गर्छ, पीपी कोइरालाका मूल्य मान्यता र आदर्शहरूलाई हामीले पार्टीभित्र बरकरार राखेका छौँ, उहाँहरू ती मूल्य मान्यता र आदर्शहरूलाई कुल्चेर पार्टीलाई एनजीओकरण र विदेशीहरूको इसारामा दौडिने पार्टी बनाउनु भएको छ। त्यसो भएर यो नेपाली काँग्रेसको मूल्य मान्यता र मर्म विपरीतको अधिवेशन हो, त्यसो भएर यसलाई काँग्रेसको अधिवेशनका रूपमा हामी मान्यता दिँदैनौ, हामी मान्दैनौ, यसलाई सम्पूर्ण रूपमा खारिज गर्न चाहन्छौ।
1: अदालत र आयोगले मान्यता दिएको छ, आम जनमानसले मान्यता दिएको छ, दुनियाँले मान्यता दिएको छ, तपाईँले मान्यता नदिएर के हुन्छ? तपाईँ त छुट्नुभयो।
2: नेपालजी, अदालतले मान्यता दियो भन्नुभयो, अदालतले र निर्वाचन आयोगले मान्यता दिएको सम्पूर्ण रूपमा त्रुटिपूर्ण भयो भनेर अदालतको फुल बेन्चले नै त्यसलाई त्रुटिपूर्ण देखाइसकेपछि
1: त्यसले महाधिवेशन रोक भने नै फेरि
2: त्यो त हामीले पनि समानान्तर अधिवेशनलाई रोको भनेको छैन नि
1: तपाईँलाई अब उहाँले तपाईँलाई कारवाही गर्ने रे संस्थापनले
2: होइन कारवाही सके कारवाही गरी हुन्छ हामीले सके हामीले कारवाही गरौँला उहाँहरूले सके उहाँहरूले कारवाही गरौँला यस्ता कारवाहीका कुराले कहीँ केही हुनेवाला छैन
1: त्यो एकअर्काले कारवाही नगरे पनि फेरि जनताले तपाईँलाई कारवाही गरिदिनेवाला छ
2: होइन होइन जनताले त हामीलाई हेरौँ उहाँहरूलाई कारवाही गरे किनभने 89 सिट जितेको र सम्पूर्ण ठाउँमा नेतृत्व गरेको काङ्ग्रेसलाई त्यो काङ्ग्रेसको सभापति नै मुलुकको प्रधानमन्त्री भनेर लिएर जाँदाखेरि जनताले पूरी तरह उहाँलाई मात्र हराएनन् सम्पूर्ण रूपमा पार्टीलाई तिमीहरूका निर्णयहरू तिमीहरूका एजेन्डाहरू तिमीहरूका कदमहरू गलत छन् भनेर जनताले रिजेक्ट गरेपछि कारवाही कसले कल्ला गर्ने भन्ने
1: त्यो काङ्ग्रेस बिग्रेको जम्मा एक महिना थियो र भने काङ्ग्रेस बिग्रेको एक महिना थियो पुसदेखि माघसम्म फागुनसम्म
2: पुसदेखि माघ र फागुन होइन उहाँ विशेष भेलाबाट वा सोघोषित सभापति हुनुभन्दा पहिला पनि 20 वर्षसम्म निरन्तर उहाँ काङ्ग्रेसको केन्द्रीय समिति र संसदमा निरन्तर बस्नु भएको थियो त्यति बेला त तत्क्षण उहाँहरू पार्टीका महत्वपूर्ण पदाधिकारी हुनुहुन्थ्यो भाग खाने बेलामा सम्पूर्ण रूपमा भाग शान्ति जय नेपाल गरेर लिने अनि बिग्रियो भनेर अर्कालाई दोष थुपार्ने सबै ठाउँमा ब्ल्याकमेलिङ गरेर बार्गेनिङ गरेर पार्टीलाई यो धराशायी अवस्थामा पुर्याउने 20 वर्षदेखि उहाँहरूको महत्वपूर्ण हात र जिम्मेवारी छ त्यसो भएर के हो भने सस्तो नारा लोकप्रिय नारा प्रस्तुत गरेर मान्छेहरूलाई भ्रम र उत्तेजना सिर्जना गरेर रूपान्तरणको भर्को ओढाएर जसरी गएको पुसको अन्तिम हप्तामा रूपान्तरणका नाममा पार्टीलाई सम्पूर्ण रूपमा बर्बाद गरियो यो पनि त्यही अर्को दोस्रो अध्याय हो त्यसबाट यहाँबाट न पार्टीले गति लिन्छ न त्यो यो एउटा त म के भन्छु भने भालजी यो नेतृत्वले यो गतिविधिले न काङ्ग्रेस बलियो काङ्ग्रेस एक र सशक्त काङ्ग्रेस बनाउन सक्छ सशक्त काङ्ग्रेस नबनिसकेपछि व्यवस्था लोकतन्त्र बचाउन सक्दैन यो नेतृत्वले व्यवस्था र लोकतन्त्र दुइटै कमजोर भएपछि राष्ट्रियता स्वतः कमजोर हुन्छ त्यसो भएर के भने यिनका गतिविधिलाई यस्ता प्रवृत्तिका मान्छेहरूले राष्ट्र राष्ट्रियता लोकतन्त्र पार्टी कुनै पनि बचाउन सक्दैन त्यो नेपाली जनताले त्यो दुर्दिन छिटै बिहोर्नुपर्ने अवस्था आउँछ त्यता सचेत हुन र त्यता हेक्का राख्नका लागि तपाईँको मिडिया मार्फत सम्पूर्ण लोकतन्त्रवादीहरूमा हार्दिक अपिल गर्छु
1: मिन विश्वकर्मादेखि दिना उपाध्यायहरूसम्म लगायतका 52-55 जनासम्मको भ्रमको जालो तोडिनका लागि झन्डै 10 महिना लाग्यो अब तपाईँहरू कहिलेको साइत हेर्दै हुन्छ तपाईँहरूको भ्रमको जालो कहिले
2: तपाईँले मान्छेका प्रवृत्तिका कुरा हुन् मान्छेका आचरणका कुरा हुन् तपाईँले के अरे जो व्यक्तिका नाम लिनुभयो म त्यो व्यक्तिका बारेमा ती व्यक्तिहरूका बारेमा मेरो कुनै टिप्पणी छैन उहाँहरूको सुखद जीवनको सुखद दिनको शुभकामना टक्र्याउन चाहन्छु तर म यति मात्रै स्मरण गराउन चाहन्छु अघिल्ला दिन साँझ शेरबहादुर देउबाको घरमा ढुङ्गा हान्ने आगो लगाउने भौतिक रूपमा आक्रमण गराउने हत्या प्रयास गराउने गगन थापा हो भन्नेहरू भोलिपल्ट के जादुको छडी आयो र गगन थापा फेरि दुधले धोको अमृतले धोको भनेर जानुभयो त्यसबाट मान्छेको नैतिक प्रश्न हो त्यसो भए यता व्यक्तिगत कुरामा म प्रवेश
1: तर उहाँको भ्रमको जालो ढिलो चाँडो तोडियो तपाईँहरूको कहिले तोडिन्छ प्रश्न हो नि त मेरो उहाँहरू के गर्नुहुन्छ किनकि म तपाईँलाई किन सोध्दैछु भने तपाईँहरूको टिममा अघिल्लो रातसम्म हुनुहुन्छ उहाँहरू भोलिपल्ट त्यो अवैध भनिएको समितिलाई वैध मानेर उहाँहरू पुग्नु भएको छ त्यस कारण म तपाईँलाई
2: होइन सुन्नुहोस् न साथीहरूको अब त्यता यो व्यक्तिको व्यक्तिगत कुरामा नजाउँ
1: व्यक्ति होइन नि त्यहाँ त सोलो एउटा चाहिँ तपाईँको बथान जस्तो गएको छ नि समूह पुरै
2: तपाईँले यो समूहले गरेका सबै निर्णयहरू सत्य हुन्थे भने निर्वाचनले ल्याएका सबै परिणामहरू राम्रो हुन्थे भने अहिले निर्वाचनको परिणामले मुलुक जजल्ले मान र भयङ्कर धबधबी बोल्थ्यो भने किन यी दुई नहुन्थे म एउटा दृष्टान्त दिन चाहन्छु तपाईँलाई यी सिक्किमेली जनताले 70% जनताले भोट हालेर लेन्डुप दोर्जेलाई सरकारको प्रमुख बनाए हो नि त त्यो 70% भोट हालेको सरकारले तत्क्षणै सिक्किमलाई भारतमा विलय गर्ने निर्णय गरे हो नि त नेपाल त्यही दुर्घटनाको नजिक छ अहिले साथीहरू जो जानुभयो जसरी जानुभयो उहाँहरू पनि एक दिन पश्चातापमा अहिले नै पश्चातापमा चुर्लुम्बर डुबिसक्नु भएको छ अब म धेरै कुरा गर्न चाहन्छु
1: अदालतले उहाँलाई मान्यता दियो भने अदालतले उहाँलाई मान्यता दियो भने तपाईँहरू घिस्रेर जाने कि छाड्ने
2: घिस्रिनेर छाड्ने भन्ने कुरा होइन यो राजनैतिक लडाई हो हामी सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण रूपमा हामीलाई न्याय स्थापित गर्छ न्याय देशमा मरेको छैन र 14 अधिवेशनबाट निर्वाचित सभापति मरेको अवस्थामा मगज खुस्केको अवस्थामा स्वयमै राजीनामा दिएको अवस्थामा मात्रै अर्को सभापतिको कंग्रेसको विधानले विधिले परम्पराले मूल्य मान्यताले त्यो परिकल्पना गरेको छ। त्यसो भएर 14 अधिवेशनको सभापतिले मक्सिर 21 र 22 23 गते मक्सिर 21 22 र 23 गते 15 अधिवेशन हुन्छ र उहाँले नयाँ नेतृत्व ह्यान्डओभर गर्नुहुन्छ। हाम्रो सम्पूर्ण रूपमा बटन लाइन यही हो र यही अधिवेशनमा सहभागी हुन उत्साहपूर्वक लाग्नका लागि सम्पूर्ण देशभरिका कांग्रेस साथीहरूमा अपील गर्न चाहन्छु।
1: एउटा उखान त्यसै बनिएको रहेछ, पाप धुरीबाट कराउँछ। सम्भवत कांग्रेस देउवाहरूबाट करायो कि जस्तो कि सुवर्ण शमशेरजी एक्लै भएर बित्नुभयो, बीपी आफूलाई एक्लो बृहस्पति भनेर जानुभयो, सूर्य प्रसादजी बित्त अस्पतालमा एकजना पनि कांग्रेस थिएनन्, गणेश मानजीले कांग्रेस नै त्यागेर जानुभयो, किशनजीको चिठी प्रसिद्धै छ, शेरबहादुरजी सम्भवत जीवनको अन्तिम राजनीतिक बहिष्करणलाई पर्खिरहनु भएको छ। कांग्रेस एक माकुरे दृष्टान्त, यो मैले भनेको होइन, अरुण कुमार सुवेदी तपाईँहरूकै पार्टीलाई राम्रो जान्ने बुझ्ने एउटा भुक्तमान विश्लेषक हो, उहाँले यो भन्नुभयो, मैले त्यसमा एड गरेको चाहिँ पाप धुरीबाट कराउँछ, विगतमा किशनजीलाई के गरियो, गणेश मानलाई के गरियो आदि इत्यादि यो दृष्टान्त।
2: तपाईँले सुन्नुहोस् न, हाम्रो सन्त नेता कृष्ण प्रसाद भट्टराई आफ्नो मूल्य मान्यता र अडानमा स्थिर रहनुभयो, गणेश मानजी आफ्नो मूल्य मान्यता र मर्यादामा स्थिर रहनुभयो, आदरणीय नेता गिर्जाऊ त्यसरी नै स्थिर रहनुभयो, अनि उहाँलाई लाखौंको मान्छेले अन्तिम विदाई गर्यो, त्यो एक्लै भएको कुरा हो। किशुनजीले भनेको कुरा अहिले 20 वर्षपछि सार्थक भयो कि हामीले 52 देखि 62 यो देशमा हत्या हिंसा आतंक जुन खालको द्वन्द थियो, रक्ताम्य थियो मुलुक, त्यो रक्ताम्यलाई हामीले नेपाली कंग्रेसले नै केही कुरा आइडियोलोजिकल कुरा स्थगन गरेर बीपीका केही मूल्य मान्यताहरूलाई स्थगन गरेर त्यो विद्रोही पक्षलाई शान्ति प्रक्रियामा नल्याएको भए अहिलेको मुलुकको परिकल्पना गर्नुहुन्थ्यो। तर किशनजीले के भन्नुभएको थियो भने यो यसरी तपाईँहरूले हाम्रा आइडियोलोजीहरूलाई स्थगन गर्दाखेरि मुलुक अरू ठूलो दुर्घटनामा फस्छ, परायहरूको दुष्चक्रमा फस्छ भन्नुभएको थियो। उहाँले भनेको अहिले साकार हुँदैछ, अहिले पछुताउँदैछ नेपालले। त्यसो भएर हामीले के भने मक्सिरमा हुने हाम्रो 21, 22 र 23 गते हुने 15 महाधिवेशनबाट मुलुक कोर्स करेक्सनमा जानुपर्छ भन्ने मान्यता पनि बोकेर गएको छौँ। त्यसो भएर आदरणीय मुद्दन्य नेताहरूको आदर्शहरू, मूल्यहरू, मान्यताहरू, सिद्धान्तहरू तीन प्रतिदिन अझै तटकारु रूपमा, अझै राष्ट्र राष्ट्रियता लोकतन्त्रका लागि अब्बल कडीका रूपमा देखिएका छन्। त्यसो भएर तपाईँले जुन अघि दृष्टान्त पस्काउनुभयो यो सोरै आना गलत छ, यता नलाग्न र यस्ता भ्रमहरू तपाईँहरू जस्ता लोकप्रिय मिडियाहरूले नपस्किन पनि म अपील गर्न चाहन्छु।
1: अब तपाईँहरूका लागि ठाउँ के बाँकी छ?
2: होइन, हामी निश्चित रूपमा कांग्रेसको मूल विरासत बोकेर, कांग्रेसको मूल्य मान्यता र आदर्शहरूलाई स्थापित गर्दै, बीपीवादलाई मुलुकमा पुनस्थापित गर्दै हामी 15 महाधिवेशन सम्पन्न गर्दैछौ। 15 महाधिवेशनले नयाँ नेतृत्व दिन्छ। आदरणीय नेता शेरबहादुर देउवा पार्टीको एउटा अभिभावक, एउटा अग्रज व्यक्तित्व र संरक्षक भएर बस्नुहुन्छ। अब कसले कहाँ कसरी अधिवेशन गर्छ, कसले कसको उत्साहमा लाग्छ, त्यता हामी जान चाहन्नौ। खालि मात्र हामी के भन्छौँ भने 14 अधिवेशनबाट निर्वाचित भएको कार्य समितिले 15 अधिवेशन गर्छ। त्यो कांग्रेसको मूल्य मान्यता विधान परम्परा हो। यसलाई कुल्चेर एउटा त कुरा के ओपन सेक्रेट छ भने तपाईँको मैले बारम्बार भन्दै आएको छु, विशेष अधिवेशनको बर्को ओढेर शेरबहादुर देउवालाई अपदस्थ गर्यो भन्ने विदेशीहरूको दुष्चक्रमा नफसेको भए यो मुलुक यति दुर्घटना हुने थिएन। त्यो कुराका लागि पार्टीका साथीहरू, जिम्मेवारीमा बस्ने साथीहरू प्रयोग हुनुभयो, प्रयोग होइन यो दुरुपयोग हुनुभयो। उहाँहरूको चरम महत्वाकांक्षाले पार्टी व्यवस्था र देशलाई खतरामा धकल्दैछ। यता सचेत हुनका लागि तपाईँहरू जस्ता मिडिया कर्मीहरू र सम्पूर्ण लोकतन्त्र राष्ट्रवादीहरूलाई म तपाईँको मिडिया मार्फत हार्दिक अपील गर्छु।
1: तर गुरु बरालजी, एउटा विषय गर्नुपर्थ्यो उहाँहरूले के, किनकि तपाईँले जे जे माग राख्नु भएको थियो त्यो त विधान नै कुल्चेर विधानलाई नै तपाईँ भत्काई भत्काई पनि उहाँले त सबै मनोनित गरिदिनुभयो। क्रियाशीलको विवाद टुङ्गिएको थियो, मनोनित गर्ने कुरा टुङ्गिएको थियो, सबै टुङ्गिएको थियो, चाहिएको के थियो?
2: सुन्नुहोस् न, तपाईँको कुरा के हो भने विधि विधान भन्ने उहाँहरूको डिक्सनेरीमा छैन। विधि विधानका कुरा गर्दा विशेष अधिवेशन सम्भव छैन। विशेष अधिवेशन नै विधि विधान विपरीत हो, सबै कुरा कृत्य गरेर गरेका हुन्।
1: हामी यो भन्न सक्दैनौ, अदालतले उहाँहरूलाई दिइसकेको मान्यता भएकोले हामी
2: तपाईँले कतिचोटि अदालतको कुरा फलाक्नुहुन्छ, अनि त्यहाँबाट फुल बेन्चले भनेको कुरालाई तपाईँ के भन्नुहुन्छ?
1: अनि त्यसले
2: तपाईँ चाहिँ बारम्बार भन्नुहुन्छ फुल बेन्चले त्रुटिपूर्ण छ, यसलाई पुनरावलोकन गर्नुपर्छ, तलैदेखि अध्ययन गर्नुपर्छ भनेको कुरालाई तपाईँले हाइट गर्न खोज्नुहुन्छ।
1: अन्तरिम आदेश दिएर त्यसलाई यो अवैध छ भनेको छ त छैन नि?
2: अवैध छ, छिटै निर्णय गर्छु भनेको छ नि त,
1: तर कहिले
2: संवैधानिक अदालतमा प्रवेश गर्दैछ। त्यसो भएर के हो भने म तपाईँहरू जस्ता मिडिया कर्मी साथीहरूलाई तपाईहरुको मीडिया तपाईहरुको राष्ट्र राष्ट्रियता र लोकतन्त्रको पक्षमा हो भने सत्य तथ्य सम्प्रेषण गर्नका लागि पनि अपील गर्न चाहन्छु। आज तपाईले एउटा भ्रमपूर्ण समाचार पस्किँदाखेरि त्यो समाचारको प्रभावले मुलुकलाई दुर्गामी असर पार्न सक्छ, बुझ्नुभयो नि? विदेशीहरुको उकसाटमा लागेर आज कहाँ पुग्यो देश? हेर्नुहोस् त, मुलुकको प्रधानमन्त्रीले पार्लियामेन्टमा उभिएर के अरे नेपालले विदेशीको भूमि मिचेको छ भन्दाखेरि काङ्ग्रेस टुलु टुलु हेर्छ। त्यस्तो काङ्ग्रेस बनाउन खोज्या हो तपाईँ हामीले?
1: त्यही त, अब के त, उहाँले जे जे गरे पनि तपाईँलाई चित्त बुझेको छैन नि त, गर्ने के त?
2: होइन, सुन्नुहोस् न,
1: अब त खाँबो चित्तहरू लागिरह्यो क्या उहाँहरूले, खाँबो चित्तहरू हुन्छ नि।
2: सुन्नुहोस् न, सम्पूर्ण रूपमा विशेष अधिवेशन धोका हो, विशेष अधिवेशनबाट आएको नेतृत्व कृत्य हो, त्यसलाई हामीले मानेकै छैनौ। के सम्पूर्ण गर्ने भने उहाँलाई महामन्त्रीका रूपमा मानेका थियौँ, सभापतिको रूपमा मानेकै छैनौ। अनि त्यो कुरासँग के कुरा रह्यो भने कुरै रहेन नि।
1: अनि जडतामा अडिएर त कहीँ पुगिन्न नि फेरि,
2: जडतामा उहाँहरू अडिनु भयो निर्वाचनको
1: त्यो 82 को पुस सम्झेर तपाईँहरू अहिले खाबो समाएर बस्न मिल्दैन के?
2: नहीं, 82 को पुस होइन, हरेक कुरामा उहाँहरू जडतामा अड्किनु भएको थियो। मलाई गजब के लाग्यो भने गिरजाउले हामी विद्यार्थी राजनीति नै हुँदाखेरि त्यसै पार्टीबाट निकाल्नु भएको रहेछ। यी गलत कुराबाट सञ्चालित रहेछन्, गलत ठाउँबाट सञ्चालित रहेछन्, गलत ठाउँबाट परिचालित रहेछन्। यसले मुलुकको पार्टीमा सम्पूर्ण रूपमा दुर्घटना ल्याउँछ भनेको आज 20 वर्षपछि प्रमाणित भयो। यही नै दृष्टान्त चलिरहेछ देशमा।
1: त्यही त, अब तपाईँहरू के गर्ने? तपाईँहरूका दुईटा समानान्तर अधिवेशन त राजनीतिक रूपमा पार्टी विभाजनको आधारशिला बन्यो, यो तथ्य हो, यसलाई लुकाउनु मिलेन। अब
2: सुन्नुहोस् एकछिन,
1: एउटा पार्टीको समानान्तर दुईटा अधिवेशन हुँदैन, अब के त यो विभाजित कुरा हो?
2: उहाँहरूले गर्ने अधिवेशन सम्पूर्ण रूपमा वैधानिक छैन, नम्बर एक। हामी विधिवत रूपमा 15 अधिवेशन गर्छौ, 14 अधिवेशनको नेतृत्वले 15 अधिवेशन को नेतृत्वलाई हस्तान्तरण गर्छ आउने नेतृत्वलाई। हामी यो बटम लाइनमा क्लियर छौँ, कहीँ कतै तपाईँहरूको प्रश्नमा भ्रम सिर्जना गर्ने कोसिस देखियो, हाम्रो त कुरा क्लियर छ नि।
1: त्यही त, अब के गर्ने त तपाईँहरू, के गर्ने?
2: अरे कतिचोटि भनौँ यार मैले तपाईँलाई,
1: होइन त्यसमा त तपाईँहरूको कार्यकर्तै छैन नि त त्यसको पछाडि, त्यही भएर सोध्दैछु।
2: कार्यकर्ता छन् कि छैन भने मक्सिर 21 गते कार्यक्रम स्थलमा आउनुहोस् न, अनि देख्नु होला नि क्यामेरा लिएर।
1: भनेपछि तपाईँहरूकै पछि कार्यकर्ता छन् अहिले उहाँहरूका पछाडि देखिएका यी 7,000+ प्रतिनिधिहरू, यी मानिसहरू नकली हुन्?
2: तपाईँलाई तपाईँलाई एउटा कुरा के बुझ्नुहोस् भने मैले तल्लो तहका कार्यकर्तालाई नक्कली र सक्कली भनेको छैन।
1: हजुर,
2: अस्ति नेपालमा के अरे 1 वर्ष अगाडि भदौ 24 गते अमेरिकन आएर जलाएको होइन, यिनै नेपाली जनताले जलाउन्, तर जुन भ्रम सिर्जना गरियो, जुन आवेग उत्तेजना पैदा गरियो, जुन आश्वासन र के अरे लालचाहरू देखाइयो, त्यो आवेग र उत्तेजनाको बर्कोमा आफ्नै नेपाली जनताले पोले नि त। त्यस्तै चाहे विशेष अधिवेशन भन्नुहोस्, चाहे विशेष अधिवेशनमा आएको नेतृत्व र न्यारेसन भन्नुहोस् ल, अहिले उहाँहरूले भन्नुहुन्छ नि बदल्यौं काङ्ग्रेस, बदल्छौ त्यस अरे, त्यस बदले के बदले 89 बदल्यौं काङ्ग्रेस भनेको काङ्ग्रेस बदले 89 सिटको काङ्ग्रेसलाई 38 सिटमा झारे, सातै प्रदेशमा नेतृत्व गरेको काङ्ग्रेसलाई 0 बनाए, यही हो बदलेको? अनि के बदले? इकाई सभापति कहाँ बदले? क्षेत्रीय सभापति कहाँ बदले? परम्परा कहाँ बदले? बुढो भएको शेरबहादुरलाई हटाएर शेरबहादुर सँगसँगैको उमेरकालाई ल्याएर चाहिँ पार्लियामेन्टमा राखेका छन्, पार्टीमा राखेका छन्। त्यसो भएर के भने गगन थापाजीको नेतृत्वको काङ्ग्रेस वासिङ मेसिन होइन के, वासिङ मेसिन त्यहाँ छाने बित्तिकै पखालिए धोइ पखाल गरेर क्लिन सफा हुने होइन। उहाँभित्र ठुलो पाप छ, कपट छ, विदेशीहरूको षड्यन्त्र छ, दुर्गन्ध छ। त्यो कुरा तपाईँहरू जस्ता मिडियाले पोख्नुपर्छ, लेख्नुपर्छ। मेरो तपाईँका बीचमा यो अपिल हो।
1: अन्तिममा तपाईँको के छ आह्वान?
2: सम्पूर्ण देशभरिका लोकतन्त्रवादी काङ्ग्रेस जनहरूमा म के अपिल गर्न चाहन्छु भने सत्य र न्यायको पक्षमा, यथार्थको पक्षमा र काङ्ग्रेसको विरासत जोगाउनका लागि आदरणीय नेता शेरबहादुर देउवालेको सभापतित्वमा र आदरणीय नेता पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजनमा यही मक्सिर 21, 22 र 23 गते हुन लागेको नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सफल बनाउनका लागि सम्पूर्ण साथीहरू आफ्नो तह र तप्कामा जोरदार पूर्वक लाग्नका लागि हामी हार्दिक अपिल गर्न चाहन्छु।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239। 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: के तपाईँ गीत संगीत रेकर्ड गर्ने अनि गीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्, हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर गीत संगीतको क्षेत्रमा तपाईँलाई स्थापित हुन महत्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क सन्देश म्युजिक प्रणाली वीरेन्द्र नगर न्यू रोड सुर्खेत 9840-71-40।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: पानीको मुहानमा संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र

0: पर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मोनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
0: 9840-3778-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848-087-828 9827-8782 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

पानी बिना बगरको माछी जस्तै म छटपटिए पनि सानो तिमी उसको मायाको शीतल छारीमा ओठभरि खुसीको मुस्कान छर्दै रमाइरहनु, भुलेर पनि उसलाई मलाई जस्तै नरुवाउनु। यो जन्ममा म तिम्रो हुन नसके पनि अर्को जन्ममा तिम्रै हुने वरदान।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: शाओमी किन्दा उपहार एभ्री डे बम्पर मा थाइल्यान्ड हलिडे।
3: जन प्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानो केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धनाटा सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंस
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000
3: द्वितीय पुरस्कार नगद 30,000
4: तृतीय पुरस्कार नगद 20,000
3: सान्त्वना पुरस्कार नगद 10,000
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेन गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
4: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316081 9844316089
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
12: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828। 98 27 87 82 प्रशंसा सोशल सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
13: तन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
14: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
13: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
15: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
16: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
16: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय, कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ

0: मा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
0: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845410043, 98630023422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073565, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHz पनि सुनिरहनु भएको छ। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा चुनाव नै एकमात्र वैधानिक विकल्प भएको बताउनु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन चुनावको नतिजालाई सम्मान गर्नुपर्नेमा जोड़ दिनुभएको। उहाँले पछिल्लो समय सड़क आन्दोलन मार्फत सरकार ढाल्ने र निर्वाचन प्रणालीमाथि नै प्रश्न उठाउने प्रविधिप्रति गम्भीर आपत्ति जनाउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कंग्रेसको वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्यभन्दा पद र सत्तामा केन्द्रित भएको भागबण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने प्रतिवेदनमा उल्लेख छ। नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि बिहान 10 बजे बस्ने भएको छ। बैठकपछि शुरू हुने बन्द सत्रमा सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्ने कंग्रेसले जनाएको छ।

नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना रोक्न निर्देशन दिएको छ। समितिले नुवाकोट जिल्ला निर्वाचन समितिलाई पत्र जारी गर्दै मतगणना कार्य यथास्थितिमा राख्न निर्देशन दिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा हस्ताक्षर गरिएको पत्रमा मतदान प्रक्रियाका क्रममा विभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरूको हस्ताक्षर फरक फरक रहेको र मतपेटिकाको सिल फुटेको जस्ता गम्भीर अनियमितताहरू फेला परेको जनाएको छ।

नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ। नेपाल पञ्चीकृत संख्या अनुसार कलौडा किङफिसर नेपालमा पहिलो पटक अभिलेख भएको चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका बाह्र कुवा मंगलैया फाटक नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको नेपाल पंक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूको सहकारीमा यसको एकन पुष्टि गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनाधिकृत रूपमा सामान थुपार्ने प्रविधिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव छ। जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन्। उनीहरूले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरूमा पूर्व सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानून विभाग सदस्य घनश्याम शर्मा र पुष्पराज चमन छन्। उनीहरूले आज जारी गरेको संयुक्त विज्ञप्तिमा जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख छ। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झनै 8 लाखदेखि 10 लाख नागरिक बाहिरिने अनुमान छ। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भटकुसी नदीमा बाढ़ी ल्याएको हिम पहिरो झरेको यथार्थ समय ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकारीमा गरेको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 हिम पहिरो झरेको हो। यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढ़ीसँगै रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला हवाई उडानको संख्या बढ़न थालेको छ। शरद ऋतुको पर्यटकीय सिजन शुरू भएसँगै असोज 13 गतेदेखि मन्थली लुक्ला उडान भइरहेको हो। नागरिक उडान कार्यालय मन्थलीका प्रमुख अमित चौरासियाका अनुसार सिजनको शुरूआतमा उडान संख्या कम रहे पनि पछिल्ला दिनमा क्रमशः बढ़दै गएको छ। सिन्धुलीको कमलमाई नगरपालिका 8 स्थित बाघमारामा मौला स्याल बस्तीमै प्रवेश गरी स्थानीय महिला तथा घरपालुवा पशु चौपायालाई टोकेपछि स्थानीयमा रेबिज संक्रमणको त्रास बढ़ेको छ। आइतबार बिहान करिब 9 बजे जंगलबाट अचानक बस्तीमा पसेको स्याल स्थानीय नारायण मगर कि श्रीमती नबिना मगरलाई घरको आँगनमै आक्रमण गरेको। स्यालको टोकाईबाट मगर गम्भीर घाइते हुनुभएको छ। घटना लगत्तै उहाँ प्राथमिक उपचार तथा रेबिज विरूद्धको खोप लगाउन स्वास्थ्य संस्थातर्फ जानुभएको छ। बस्तीमा पसेको स्यालले मानिसलाई मात्र नभई घरपालुवा पशु चौपायालाई समेत आक्रमण गरेको स्थानीयले बताएका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazır ko avaz, hazır ko saathi ho, hazır ko radio 102 thapla 1 megahertz. Namaskar. Hazır ko radio 102 thapla 1 megahertz ko ratrikalin prastuti karyakram SMS dohori ko parkhama rahanu bhayeka, basnu bhayeka, tapai tamam adaraniya shrota manharuma ratrikalin lok sangeet ko abhivadan sahit hardik swagat garna chahanchu. Ma karyakram prastuta tapaikai dukha sukha ko sahyatri, tapaikai mutthuko ढुकढुकी श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि. अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि रातको समय छ, 10:14 गइसकेको छ. नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, आराम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाइवरी सुन्दै हुनुहुन्छ होला, बेडमा पल्टिएर टक्क लगाएर होइन बेडमा बसेर पढ्दै हुनुहुन्छ होला, अनि साथसाथै कुराकानी गर्दै हुनुहुन्छ होला. हाम्रो रेडियोलाई अलिकति ठुलो होइन, रेडियोको बोलीमा अलिकति ठुलो पारेर सुनिदिनुहोस् पनि भन्न चाहे. तपाईँले अब पठाउनु भएका म्यासेजहरू वाचन गर्नेछु म, होइन. हजुरको रेडियो सर्च गर्नुपर्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा, तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नेछु. कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला भन्न चाहे. अनि गीत रोजाइमा पार्दाखेरि सकभर दसैँका गीतहरूलाई रोजाइमा पारिदिनुहोस् पनि भन्न चाहन्छु. दसैँका गीतहरू बज्ने छन् अबको बसाइमा लगभग, होइन, प्रायः जस्तो दसैँका गीतहरू मात्र बज्ने छन्. सो यहाँहरूले रोजाइमा पार्दाखेरि दसैँका गीतहरूलाई मात्र स्थान भनौँ रोजाइमा पारिदिनुहोस्, हामी स्थान दिनेछौँ भन्न चाहे. हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भन्न चाहे. अब यति बेला ठिक छ, रातको समय छ, धेरै कुरा नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु म. तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु, त्यसपछि म आउनेछु. यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत, होइन, दसैँको समयमा अब प्रायः जसो राख्ने कोसिस गरिरहेको छु म यति बेलाको समयमा. भन पर्दै सिबल गीत रहेको छ यति बेला तपाईँको माझमा.

यदि तपाईँकोमा आज म राखेर कार्यक्रमको शुरूआत गरिसकेको छ, आवाजमा म श्रीको आवाजमा छु, आवाजमा म साथमा तपाईँ हुनुहुन्छ, त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहे। यति बेला हिराबहादुर लगाइजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बुटलबाट। मान्छे गरिब हुँदैमा उसको इज्जत हुँदैन भन्ने हुँदैन, दुनियाँमा कति यस्ता गरिबहरू पनि छन् जो पैसावाला भन्दा धेरै इज्जतदार पनि छन् भन्नुहुन्छ। अर्चना अनुमलजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। विनोद थापा, अर्पण अमित, सुनिता योङहाङ, अर्पण लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। इलाम गर्वाले चाहिँ बरायनबाट सुन्दैछु भन्नुहुन्छ। मिलन घालमुटुले पनि कार्यक्रम सुन्दैछु कतारबाट भन्नुहुन्छ, दुवा कतारबाट, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रकाश केसीले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, उहाँले पनि सम्झना सबै भन्नुहुन्छ। त्यस्तै गरेर दसैँ तिहार सँगै मनाउला भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। ओके, राख्ने कोसिस चाहिँ म गर्नेछु पनि मन चाहे। म्यासेजको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर यति बेला तपाईँको माझमा गीत भन्दा पनि म्यासेज तर्फ म लाग्न चाहन्छु, म्यासेजहरू केही प्राप्त भइरहेका छन्। माधव ढुङ्गेलजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, बिर्तामोड झापाबाट। सम्झिनु पर्दाखेरि बोनु राई, अनिता, अमी, अस्मी सोताङ, रमिला राई, मिडिया प्रेमी राई, अनिसा, त्यस्तै गरेर गीता टुङ्गाने, गीता लिम्बू, भूमिका मुखारुङ राई, कमला मुखिया, मुना मुखिया, विनिता दाहाल, सुवेदी, भावना चामलिङ, कुमार लताई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। बान्ते हजुरहरूले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। राई सफल आयुषजीले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, नेपाल गर्थेर थियौँ आज युएबाट, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला अर्को एउटा गीत पनि तपाईँको माझमा राखिहाल्छु, प्रकाशजीले रोजाइमा पार्नुभएको छ, दसैँ तिहारसँगै मनाउला भन्नुभएको छ, फेरि गीत रोज्नु भएको छ अर्को होइन। ओके, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बिउ पठाएको सजिलो हुन्थ्यो हजुर। यति बेला गीत राख्ने कोसिस चाहिँ म गर्नेछु पनि भन्न चाहे। यति बेला तपाईँको माझमा राख्न चाहन्छु।

Il tepaki mazmerakim karikim SMS deuriyan yerberakik usavaz mamastri razim hatsidin minasar. Edi bilaki mesajeru sen, mamasistar palagna sansu, sanajisan zarpesik mamprakta mesajeru. Deuman divanin minsa karikim sen da chayi bir tamir zahpa garpa yalcirumani ya bata bandinin susuna kandunga adista sanjisarpa sanju sabinalimu kandunga bantua jenu media pimi asmitama gar pratiksa chamigai radio karmi chalimbu kamalaunim limbu purbuli khusi mamata payakirati anjana asmita limbu kim yaka simple sarina sunisa adista sunia sarpa sabina yaka त्यस्तो गरेर सुस्मिता फागो सपना शङ्कर खुसिनिरा लगायत सबैले सम्झना छ भन्नुहुन्छ. त्यस्तै छेत्री कान्छ हुनुहुन्छ खोटाङदेखि कार्यक्रम सुन्दैछ. अभागी सुरेश थापा भन्नुहुन्छ. शुभरात्रि माया बान्तुवा सफिया राई भन्नुहुन्छ. उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. भोजपुर गर भइहाल्छ काठमाडौँबाट म पूजा गर्छु मायाको भन्ने गीत राखिदिनुहोस् दादाई प्लिज भन्नुहुन्छ. म अञ्जना त्रिप्यारी साम्पाङलाई एक दिन ढिलै भए पनि जन्मदिनको शुभकामना भन्नुहुन्छ. त्यस्तै प्यारो मान्छे दिलपाली शर्मा राईलाई चाहिँ गेटवेलसन भन्दै हुनुहुन्छ भने मिसी आई लभ यु बाबा विनोद साम्पाङ मनिषा बान्तवा रञ्जित राई सनाकन्दुङ स्ना चामलिङ रमला साम्पाङ एमपी बस लिम्बू त्यस्तै प्रेम भण्डारी लक्ष्मी राई भूमिका राई त्यस्तै अल्का बान्तवा मिस जुमिता चामलिङ अर्पल रोशनी तीर्थ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. विनोद बरुवालले पनि सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. तिम्रो दिल हारिरहेको छ गुड नाइट माई डियर फ्रेन्ड्स कल्पना साम्पाङ डली सुब्बा सानी त्यस्तै नानु निर्मला नानु निलम सुब्बा नाना अञ्जना त्रिपारी साम्पाङ लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ. एट फर्स्ट होइन My dear baby Vyog, love you, Sana. My dil pali sarmila vajpur bata vandana se at last vandana vakura se. Okay, vishya sarmila dhani vandana saan se at last my dear baby Vyog, love you. भन्नुहुन्छ सा, साना दिलपाली शर्मिला भोजपुरबाट हुनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर श्रीधर पौडेल इन्डियाबाट हुनुहुन्छ. अर्को घाँसी नेपालको घर हो इन्डिया बसेर अहिले कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुन्नुहुन्न चाहे. त्यस्तै गरेर यति बेलाको समयमा तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु. म बाबुराम मगर्जी हुनुहुन्छ कार्यक्रम सुन्दैछु. खल्डुङ्गा पोखरी घर भइहाल्छ साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. यति बेला अर्को एउटा गीत राख्छौँ. त्यसपछि बाँकी रहेका म्यासेजहरू हिराबहादुर लकाईजी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद. दोलाखाली निरुता थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछु दोलाखा मेलुङबाट. सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. राई सफल आयुषजी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ. सेन्टिमेन्टल गीत रहेको छ मार्मिक गीत तपाईँको माझमा. त्यो बेलाको समयमा परदेशीले किन्यो विष्णुमाझी खेमसेन्चुरीको आवाजमा गीत

यो मार्मिकी तपाईँकोमा आजमा राखे परदेशले किन विष्णुमा झै क्षमसेन्चुरीको आवाजमा गीत थियो कार्यक्रममा समाजद्वारी अनिहार भइराखेको छ र कार्यक्रमको समावधि सकिन सकिन लागिसकेको छ केही समय मात्र बाँकी छ सो म्यासेजहरू म वाचन गर्छु यति बेला बाँकी रहेको म्यासेजहरू छुट्नुपर्छ पनि भन्न चाहे यति बेला मेसेज वाचन गर्न चाहन्छु म यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ अन्जान थुलुङजी हुनुहुन्छ युएबाट सुन्दैछ है भन्नुहुन्छ सबैमा माया सञ्चना छ भन्नुहुन्छ मगर्ने चामलिङ राई हिर्सु पवित्र राई छोरी अम्बिका मगर अल्सना कुलुङ राई सन्तोष काफ्ले रमिला राई अनिता प्रज्ञा गुरुङ सीता राई सबिना तामाङ सुमित्रा राई सपना चुङबाङ विनिता राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज वाचनमा गरिरहेको छु निर्दोष सेनजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है पाँच थरको मिर्लाङजुङ दुई घर भइहाल्छ चाहिँ कतारबाट छेम निर्दोष हो भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार मनिषा बान्तवा मनु कमलाउने लिम्बु माया राई मेरो प्यारो मान्छे तिमी जुनिता चामलिङ राई त्यस्तै गरेर रुबिना थामी लिम्बुनी पविना दुलदुखिरिया खुची संस्कृति लामा कविता कतानी कल्पना छेत्री त्यस्तै गरेर कनुषा सुनार पूर्वली खुसी ममता पया काली अञ्जना शेर्पा माया आयु सरिता एक्थमा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै अब चाहिँ छुट्नुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेर धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला पनि भन्न चाहे भन्दै आजको बसाइबाट चाहिँ म कार्यक्रम प्रस्तुत श्री राजमा छुटेँ फेरि पनि धन्यवाद दिन चाहे विशेष रूपमा यतिन्जेलसँग सँगसँगै यात्रा गरिदिनुभयो सुनेर साथ दिनुभयो झलढोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनु होला है पनि भन्न चाहे त्यस्तै गरेर यति बेला औषधि लिन बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनु होला पनि भन्न चाहे त्यस्तै गरेर कुरा भन्नुपर्दाखेरिमा चाहिँ रातको समय विद्युतीय उपकरणहरू चार्जमा हेर्न छोड्नु होला भन्दै म कार्यक्रम प्रस्तुत राजमा अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु शुभ दशैं मूल गीत रहेको छ आवाज दिनुभएको छ यसमा अमृति भारती त्यस्तै गरेर स्मृति गौतम आशा केसी सुभाष राजकुमार दीपक लामी छानेको आवाज रहेको छ त्यति बेला गीत राख्दै राख्थे आजको बसाइबाट छुट्टिन्छ हवस् त नमस्कार शुभरात्री मिठो सुपनीको कामना गरेको थियो।

0: महाचार महापहाड़
1: Xiaomi व Redmi को फोन किंदा
0: उपहार नहीं उपहार
1: यो दशैं तिहार मा Xiaomi व Redmi को लेटेस्ट फोन किनी MI space IMEI नंबर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
2: Xiaomi किंदा उपहार एभ्रीडे बम्पर मा Thailand Holiday
3: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: रंग बहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
4: वर्ष पेंट।
6: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
6: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
6: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
6: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
8: हजुरको रेडियो 102.1 मेगाहर्ज
9: जोडिन थाले ग्रामीण क्षेत्रका अधिकांश किसान अझै पनि परम्परागत रूपमै पशु पाल्दै आए पनि केही किसान भने आधुनिकतासँग जोडिन थालेका छन् पछिल्लो समयमा बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या वर्षेनी बढ़दै गएको छ पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 3876 पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो
10: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्यो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दशैं तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ। काठमाण्डुको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो। उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ़ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिर रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ़नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। त्यस्तै सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि 2 दिनसम्म बन्द सत्र काठमाडौँ स्थित खुला मंचमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी 3 वटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रमभंग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गदेनले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी, मध्याह दैनिक खबर लेख्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मंचमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मंच बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मंचमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहको सहभागिता नहुँदा कंग्रेसमा पूरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो।
2: रविले गगनलाई के लगाए दोस्रो गुण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ 4 कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाडौँका क्षेत्र नम्बर 2, 6, 7 र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यत्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सर्लाई 4 उम्मेद्वार बने। रासोपाका अमरेश सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मञ्चमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? रासोपा सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनीतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी 4 वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनतामाझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागभण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनु पर्ने प्रस्ताव गरिएको छ।
3: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: ब भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भुटेकोशी त्रिशुली करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाण्डु क्लाइमेट विक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म सञ्चालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरिए भने 1000 भन्दा बढ़ीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोड़िएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोड़िनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा सरकारी प्रयाससँगै नागरिक समाजका केही अभियन्ता लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा सक्रिय छन्। तिनैमध्ये केही अभियन्ता भुटेकोशी त्रिशुली नदीमा बाढ़ी आएको दिन अर्थात भदौ 10 गते काठमाण्डुमा क्लाइमेट विक आयोजना गर्ने विषयमा छलफल गर्न पूर्व निर्धारित बैठकमा रहेका थिए। भुटेकोशी बाढ़ीले प्रेरित नागरिक अभियान शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढ़ीले त्रिशुली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर खण्ड क्षत विक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगी मारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।